0: प्रकारको आलोचना गरे स्पष्टीकरण शीर्षकमा खबर छापेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना सांसदहरूको बोलीलाई निगरानीमा राखेको छ। संसदमा राख्ने अभिव्यक्तिमा मात्रै होइन सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालबाट समेत सरकारको आलोचना गरे त्यस्ता सांसदहरूलाई स्पष्टीकरण सोधिनेछ। रासोपा नेताहरूका अनुसार सरकारको काम कार्यवाहीको आलोचना गरेको आरोपमा रासोपा संसदीय दलकी सचेतक क्रान्ति शिखा धिताल नै स्पष्टीकरणमा परेकी छन्। सुकुम्बासी विस्थापित भएपछि राखिएको होल्डिङ सेन्टर डुबानमा परेपछि उनले सरकारको आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेकी थिइन्। पार्टीभित्र राखे हुने विषय किन सामाजिक सञ्जालमा लेखेको भनेर रासोपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले उनलाई मौखिक स्पष्टीकरण सोधेका हुन्। सरकारको आलोचना गर्ने अन्य सांसदको हकमा समेत शुरूमा मौखिक स्पष्टीकरण सोधिनेछ। यो भन्दा थप कार्यवाही प्रक्रियामा पनि जान सकिने भनेर सांसद रासोपाले सांसदहरूको बोलीमा लगाम लगाउँदैछ। यसअघि नै रासोपाले सांसदहरूले बोल्नु अघि संसदीय दलका सचेतकहरूलाई आफ्नो विषयवस्तुबारे जानकारी गराउनुपर्ने व्यवस्था लागू गरिसकेको छ।
1: काभ्रेकी रामकुमारी तामाङ पति सन्तबहादुर तामाङकी कुरुवा बनेको महिनौ भइसकेको छ। नशा रोगका कारण हिँड्न नसक्ने भएपछि सन्त बहादुर 3-4 महिनादेखि उपचारका लागि अस्पताल धाइरहेका छन्। यही क्रममा 2 साता अघि उनी वीर अस्पतालको मेल मेडिकल वार्डमा भर्ना भएका हुन्। अस्पताल भर्ना भएता रामकुमारी दिनरात पतिको कुरुवामा छिन् भने रामकुमारी दिनभरि कुर्सीमा बस्छिन् र राति पतिको सैया मुनि साँगुरो ठाउँमा भुइँमा म्याट बिछ्याएर सुत्छिन्। चिसो भुइँमा सुत्नु सहज नभएकाले उनलाई खोकी लाग्न थालेको छ तर पतिको हेरचाहका लागि कुरुवा बन्नु उनको बाध्यता हो। भुइँमा सुतेर बिरामी हेर्न सजिलो छैन, हेरचाह राम्रो होला भनेर धेरैजसो आफै कुरुवा बस्छु उनले भनेकी छन्। धेरै बिरामी भएको वार्डमा भुइँमा सुत्नु पर्दा असहज लाग्ने भए पनि विकल्प नभएको उनको भनाइ छ। सोही वार्डमा पति श्यामचन्द्र अधिकारीको उपचारका लागि अर्की महिला पनि 1 महिनादेखि कुरुवा बस्दै आएकी छन्। यसअघि उनले कलंकी स्थित नेशनल अस्पतालमा पतिको उपचार गराएकी थिइन्। थप उपचारका लागि 2 सातादेखि वीर अस्पतालको मेल मेडिकल वार्डमा उनी पतिसँगै बस्दै आएकी छन्। पतिको स्वास्थ्यका लागि प्राय सबै रात उनी नै कुरुवा बस्छिन् तर अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था नभएकाले भुइँमै सुत्नुपर्ने बाध्यता रहेको उनले सुनाएकी छन्। चिसो भुइँमा म्याटका भरमा रात काट्नुपर्छ, चिसोका कारण शरीर दुख्न थालेको छ उनले भनेकी छन्। वीर अस्पताल मात्र होइन काठमाडौँ उपत्यकाका अधिकांश सरकारी अस्पतालमा कुरुवाले बिरामीको हेरचाहसँगै भुइँको सुताई पनि झेल्नुपर्छ। गत साता गंगालाल अस्पतालमा आफ्ना बुवाको हेरचाहमा खटिएका चेतलालले पनि भुइँमै सुतेको बताए। उनी बसेको जनरल वार्डमा पनि कुरुवाका लागि सुत्ने व्यवस्था थिएन। गंगालालमा क्याबिन र पोस्ट अपरेटिभ वार्डका कुरुवाका लागि सुत्ने मेचको व्यवस्था भए पनि अन्य वार्डमा भने छैन। उपत्यकाका टिचिङ वीर प्रसूति र कान्ति अस्पतालमा पनि अधिकांश कुरुवा भुइँमै सुत्ने गर्छन्। आईसीयूका बिरामीका कुरुवाका लागि कुरुवा कक्ष तथा क्याबिनका कुरुवाका लागि मेच वा सोफाको व्यवस्था भए पनि जनरल तथा अन्य वार्डका कुरुवाका लागि भने त्यस्तो व्यवस्था छैन। काठमाडौँ उपत्यकाका अधिकांश सरकारी अस्पतालमा कुरुवाका लागि सुत्ने व्यवस्था छैन। उनीहरू चिसो र फोहोर भुइँमा रात कटाउन बाध्य छन्। यसकारण बिरामीको हेरचाह गर्न आएका उनीहरू आफै बिरामी पर्ने जोखिम बढ़ेको छ। भुइँमा सुत्नु पर्दा कुरुवा नै बिरामी शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: विभिन्न पाँच बुधे माघ सहित साउन 7 गतेदेखि धनगढ़ीमा अनशन थाल्नुभएका प्राध्यापक डाक्टर गोविन्द केसीले 5 दिनमा आफ्नो अनशन तोड्नु भएको छ। सरकार र उहाँबीच सोमबार 7 बुधे सहमति भएपछि केसीले अनशन तोड्नु भएको हो। सरकार र केसीबीच कैलाली स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कम्तीमा 300 शैय्या पूर्ण क्षमतामा शिक्षण अस्पताल सञ्चालनका साथै आवश्यक जनशक्ति तुरन्त व्यवस्था गरी एमबीबीएस लगायत शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।

0: account open, activate any karobar, sa cilej sam ga. Busy life easy, but now they hard at din. Global smart plus life ko pesma banking.
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर.
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेरै लाग्ने.
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसीए ग्रुटेकको उत्पादन.
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको कर प्रधानमन्त्रीबाट हटाइएपछि प्रतिपक्षी दलहरूले अर्थमन्त्रीको राजीनामा माग गर्ने तयारी गरेका छन्। जनस्तरबाट विरोध भइरहेको र चौतर्फी दबाव सिर्जना भएपछि प्रधानमन्त्रीले हस्तक्षेप गरी ती कर फिर्ता लिने निर्णय गराएका थिए। प्रधानमन्त्रीको यो कदमसँगै अर्थमन्त्रीले ल्याएको बजेटको औचित्य र नीतिगत निर्णयमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दलहरू आक्रामक बनेका हुन्।
7: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिलाई लिएर एमालेभित्र असहमतिका आवाज उठ्न थालेका छन्। शनिबार ओली र दाहालले पार्टीभित्र औपचारिक निर्णय नै नगरी प्रदेश सरकारमा सहकार्य गर्ने सहमति गरेका थिए।
6: लुम्बिनी प्रदेश सरकारबाट राजीनामा दिने तयारीमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूको राजीनामा होल्ड भएको छ। कांग्रेसका तर्फबाट प्रदेश सरकारमा रहेका पाँचजना मन्त्रीहरूको राजीनामा सोमबार मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष पेश गर्ने तयारी थियो। पाँचैजना मन्त्रीहरूले पार्टी संसदीय दलको कार्यालयमा आफ्नो राजीनामा पत्र आइतबारै पठाइसकेका थिए। तर सोमबार उनीहरूले राजीनामा बुझाउने तयारी गरेको भए पनि कांग्रेसले राजीनामा होल्ड गरिदिएको हो।
7: त्रिभुवन विश्वविद्यालय त्रिवी व्यवस्थापन संकाय डिनको कार्यालयले स्नातक, स्नातकोत्तर तथा एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने विद्यार्थीका लागि नयाँ परीक्षा आचार संहिता तथा निर्देशन जारी गरेको छ। हालै एमबीबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनापछि परीक्षालाई थप मर्यादित, व्यवस्थित, निष्पक्ष र विश्वसनीय बनाउन कड़ा व्यवस्था लागू गरिएको डिनको कार्यालयले जनाएको छ।
6: रोपाई गर्नु मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजु भाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको छ। 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको थरौटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको हो।
7: लमजुङमा एक वर्षको अवधिमा 3,000 भन्दा बढ़ी पशुमा कृत्रिम गर्भाधान भएको छ। भेटरीनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्ष 2082/83 3,273 गाई भैंसीमा कृत्रिम गर्भाधान गरिएको हो।
6: दक्षिण कोरियाबाट फर्केका नेपाली नागरिकका लागि रिटर्नी इनोभेटर्स फर नेपालको तेस्रो समूहका लागि आवेदन माग गरिएको छ। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग के हामी परियोजना अन्तर्गत ईपीएस मार्फत दक्षिण कोरियामा काम गरी नेपाल फर्केका व्यक्तिलाई उद्यमशीलता विकास र दिगो सामाजिक आर्थिक एकीकरणमा सघाउन सक्छौ भन्ने शीर्षक अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।
7: सोमबार नेप्से परिसूचक 33.28 अंकले घटेर 2,701.32 बिन्दुमा बन्द भएको छ। यो दिन अघिल्लो दिनभन्दा नेप्से परिसूचक प्रतिशतका हिसाबले 1.21% घटेको हो। नेप्से पछिल्ला 10 कारोबार दिनमा 2 दिन मात्र घटेको हो। केही दिनदेखि बढ़ेको बजारमा सोमबार भने नाफा बुक गर्ने हावी हुँदा असर देखिएको हो। यस दिनको कारोबारले बनाएको रातो मैनबत्ती आकृतिले आगामी दिनमा पनि विकृत चाप बढ़ने संकेत गर्दछ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीचको तनाव मत्थर भएको छ। सैन्य तनाव घटेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट आएको छ। अमेरिका इरान सैन्य तनावमा विरामसँगै युद्ध विराम र रणनीतिक स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन बारे वार्ता अगाडि बढ़ने आशा पलाएको छ। यसैसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट आएको अमेरिकी टेलिभिजन संस्था सीएनएनले जनाएको छ। पछिल्लो पटक इरानमा 13 दिनसम्म आक्रमण गरेपछि अमेरिकाले सप्ताहन्तमा सैन्य कार्यवाही रोकेको छ।
4: अब खेल खबर। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लीगको खेलाड़ी अक्सुनमा राष्ट्रिय टोलीका मिडल ब्लकर चिरञ्जीवी खड्का र सनोज चौधरी सबभन्दा बढ़ी रूचाइएका खेलाड़ी बनेका छन्। ललितपुर स्थित होटल टुलिपमा आइतबार अबेर र रातिसम्म सम्पन्न अक्सनमा यी दुवै खेलाड़ीमाथि सहभागी एउटै सबै छवटै फ्रेन्चाइज टोलीले अधिकतम 1,20,000 रूपियाँ बोली लगाएपछि उनीहरू लक्की ड्र मार्फत आफ्नो टोलीमा आबद्ध भएका हुन्।
3: अब विचार विश्लेषण। उत्पादनमुखी अर्थतन्त्रको यात्रा शीर्षकमा गोर्खापत्रमा यादव देवकोटाको विचार छापिएको छ। प्रश्न भने मेटिसकेको छैन, नेपालमा संवादको इतिहास नयाँ होइन। विगतमा पनि यस्ता छलफल प्रतिबद्धता व्यक्त भएका र कार्यदल बनेका थिए, तर कार्यान्वयन कमजोर हुँदा निजी क्षेत्रको विश्वास बारम्बार टुटेको छ। त्यसैले अहिलेको प्रधानमन्त्रीबाटै भएको छलफलको सफलता पनि घोषणामा होइन, परिणाममा मापन हुने अपेक्षा छ। किनभने वर्तमान सरकार विगतको जस्तो अरूको सहारामा बनेको नभई झण्डै दुई तिहाई बहुमतको शक्तिशाली जनमतबाट बनेको हुँदा काम गर्ने इच्छाशक्ति देखाएर अघि बढ़दै गए विरोधका स्वरहरू धूमिल हुँदै जानेछन् र यो पहल नेपालको उत्पादनमुखी अर्थतन्त्र निर्माण निर्यात विस्तार रोजगारी सिर्जना दिगो आर्थिक समृद्धितर्फको एउटा महत्वपूर्ण मोड़ साबित हुन सक्छ।
4: नेतृत्वमा युवा तर युवा संरचना नै व्यवहारिक शीर्षकमा सरोज बानियाको विचार कान्तिपुर दैनिकमा छापिएको छ। अबको आवश्यकता केवल खेलकुद मन्त्रालय होइन, युवा शिक्षा खेलकुद नवप्रवर्तन तथा उद्यमशीलता मन्त्रालय जस्तो आधुनिक सनाहो राष्ट्रिय युवा परिषदलाई स्पष्ट अधिकार बजेट र स्वायत्तता सहित पुनर्जीवित गरिनुपर्छ। स्थानीय तहदेखि संघीय तहसम्मै युवाको नीतिगत सहभागिता अनिवार्य बनाइनुपर्छ। युवा सांसद र मन्त्रीले आफ्नै पुस्ताको पक्षमा संसद र सरकारभित्र सशक्त आवाज उठाउनुपर्छ। नेपालको भविष्य केवल राजनीतिक स्थायित्वले निर्धारण हुँदैन, युवाको अवस्था र अवसरले निर्धारण गर्छ। यदि युवालाई संरचनागत रूपमा कमजोर बनाइयो भने आजको राजनैतिक परिवर्तन पनि असफल हुनेछ, किनभने कुनै पनि देश केवल अनुहार फेरिएर बदलिँदैन, नीति संरचना र सोच फेरिएपछि मात्रै बदलिन्छ।
3: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिखोला 105.4
1: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
1: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
3: सार्वजनिक हितका लागि रेडियो आदिखोला 105.4 मेगाहर्ज
4: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा
5: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अन बिटेबल क्याश डिस्काउन्ट अनि अन बिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको ईएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही साउन 10 गतेदेखि 16 गतेसम्म। स्थान गल्याङ 3 नेपानी। सम्पर्क मोबाइल 9846096248 र 9251120199।
2: रेडियो आदिखोला 105.4

0: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ भने त्यसै गरी नेपाली बहसलाई नेपाली नेटवर्कको फेसबुक पेज र त्यसै गरी नेपाली नेटवर्क टीभी युट्युब च्यानल मार्फत पनि तपाईँहरू यतिखेर एकैसाथ सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने यतिखेर प्रत्यक्ष रूपमा तपाईँ हामीलाई लाइभ सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका बारेमा बहस, चर्चा र छलफल गर्ने गर्दछौं र विशेष गरी आज सुरुङ खुल्यो, राजमार्ग दुरावस्थामा छ, तर नेपाल यतिखेर सुरुङ युगमा प्रवेश गरेको छ। हुन त आज हामीले बहस गर्दै गर्दाखेरि विश्वले चन्द्रमामा रकेट पठाइसकेको छ, विश्व चन्द्रमामा बस्ती बसाउने सोच राखिराखेको छ, तर आज हामी चाहिँ एउटा पहाड़लाई छिचोलेर एउटा सुरुङ बन्दै गर्दाखेरि हाँस्नुपर्ने, खुशी हुनुपर्ने, रमाउनु पर्ने बेला अहिलेसम्म आएको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्दैछौ, नेपाल सुरुङ युगमा त प्रवेश गर्यो, तर सुरुङ युगमा प्रवेश गर्दै गर्दाखेरि जुन किसिमको तयारी भएको थियो, जुन किसिमको कन्सेप्ट, जुन किसिमको अवधारणा तत्कालीन सरकारहरूले यसलाई ल्याए, यो एकदमै सराहनीय छ, एकदमै राम्रो छ। किनभने सुरुङ युगमा जानुपर्ने पनि थियो, त्यो बाटोमा जुन ढंगले जाम हुन्थ्यो, जुन ढंगले धेरै ठूला मालवाहक गाड़ीदेखि लिएर ससाना गाड़ीहरूदेखि लिएर बाइकहरू, दुई पाङ्रे गाड़ीहरू जानुपर्ने एउटा अवस्था थियो, काठमाण्डुको गुर्जुधारा हुँदै अर्थात नागढुङ्गा हुँदै तल सिस्नेरीसम्म वा धार्केसम्म जो अब यो सुरुङ मार्ग बन्यो, यसले निकै ठूलो सहजता प्रदान गर्नेछ। हिँड्नका निम्ति, आवत जावतका निम्ति निकै ठूलो सहजता हुनेछ नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गमा। त्यसैले गर्दाखेरि अहिले जुन किसिमले यो तयार भएको छ, यो सुरुङ मार्गको डिजाइनकर्ता, यो सुरुङ मार्ग निर्माणका निम्ति सहयोग गर्ने दाता र सबै तत्कालीन सरकारका प्रतिनिधिहरू र आम नेपाली जनता यसको धन्यवादको पात्र छन्। र आज अबको आगामी दिनमा, अबका आगामी अवस्थामा देश हरेक क्षेत्र फास्ट ट्र्याकमा काम बनोस्, फास्ट ट्र्याकमा काम होस्, विकास पूर्वाधारको क्षेत्रमा काम अगाडि बढ्दै जाओस्, यो चाहिँ हामी आज कामना गर्न चाहन्छौँ। नेपाली बहस मार्फत आदरणीय श्रोता, नेपाली बहसमा चर्चा गर्दैछौ। सुनसरीमा यतिखेर पनि कर्फ्यू छ, एकजनाको मृत्यु भएको छ, 21 जना घाइते भएका छन्। धार्मिक द्वन्द्व चलिसके पछाडि सुनसरी यतिखेर तनावग्रस्त छ। सुनसरीमा सामाजिक सद्भाव कायम गर्नका निम्ति, सुनसरीमा यो अवस्थालाई अन्त्य गर्नका निम्ति, सुनसरीमा पुरानै अवस्थामा सुनसरीलाई फर्काउनका निम्ति जुन किसिमका पहलहरू भएका छन्, प्रयासहरू भएका छन्, त्यसमा सरकारले पनि तदारूपताका साथ ध्यान दिनुपर्दछ। सुन्नमा आएको छ, आठवटा सशस्त्रका गणमा कमाण्डर थिएनन् रे, अहिलेका गृहमन्त्री र सशस्त्रका महानिरीक्षक बीचको खटपटका कारणले गर्दाखेरि आठवटा गणमा कमाण्डर नभएको अवस्था जुन हामीले सुन्नमा आएको छ, यो निकै गैर जिम्मेवारीपन हो। सशस्त्रमा गणमा कमाण्डर खटाउने जिम्मा सशस्त्र महानिरीक्षकको हुन्छ, तर त्यसमा गृहमन्त्रीले हस्तक्षेप गरेकै हुन् त। यसका विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौ नेपाली बहसमा। आठवटा गणमा कमाण्डरहरू किन फिर्ता बोलाएका थिए, उहाँहरू किन जानु भएन, कमाण्डर नहुँदै गर्दाखेरि इनिसिएसन लिने कुरामा, दुर्घटना निम्तिने कुरामा निकै ठूलो समस्या सृजना भएको छ। यसका बारेमा पनि आज बहस गर्नै पर्ने हुन्छ। त्यसैले गर्दाखेरि अनिश्चितकालीन कर्फ्यूको अवज्ञा गर्ने प्रदर्शन भयो र सिडिओदेखि डीआईजीसम्मको जिम्मेवारी समेत त्यहाँ खुसिएको भन्ने खबर पनि यतिखेर आएको छ। तर जुन किसिमले त्यहाँको शान्ति सुरक्षा सुव्यवस्था कायम हुनुपर्ने थियो, त्यो ढंगले चाहिँ हुन सकेन भन्ने विषयलाई पनि आजको हामी नेपाली बहसमा जोड्न चाहन्छौ। र धार्मिक हिंसा भनेको यो निकै ठूलो हिंसा हो र यसमा चाहिँ संयमता अपनाउन सकिएन भने, यसमा चाहिँ बेलैमा सचेत बन्न सकिएन भने अवस्था भयावह हुन सक्छ, समस्या हुन सक्छ। त्यसैले गर्दाखेरि यो कुरालाई तत्कालै सुनसरी घटनालाई शान्तिपूर्ण वातावरण बनाउनका निम्ति हरेक पक्ष जिम्मेवार बन्नुपर्दछ। सांसद निर्वाचन क्षेत्रमा संसद र समितिमा पनि ब्रेक छ, सोकिए राख्ने सांसदहरूको यतिखेर मनमा अर्थात सोकिए राख्न पाऊ भनेर जुन ढंगले सांसदहरूले अपील गरेका थिए, त्यसमा ब्रेक लागेको छ। त्यसमा सर्वोच्च अदालतले एउटा व्याख्या गरेको छ। त्यसैले गर्दाखेरि अब हरेक सांसदले, अहिले हामी सुशासनको कुरा गर्दैछौ, यो सरकारले सुशासनको कुरा गर्दै गर्दाखेरि मन्त्रालयको संख्या घटाएर 17 पुर्याइयो, तर मन्त्रालयको संख्या घटाइए तापनि मन्त्रीका सोकिएहरूदेखि लिएर प्रधानमन्त्रीको सचिवालयदेखि लिएर हरेक क्षेत्रमा, अर्थात अझै भनौं मन्त्रालयमा सहजकर्ता राख्नेदेखि लिएर विभिन्न क्षेत्रमा निकै ठूलो खर्च खर्च कटौतीका नाममा निकै ठूलो खर्च बढ़ाएको भन्ने विषय पनि जोड़िएर आएको छ। यो सरकार द्वितीयको सरकार हो, यो सरकारले हरेक जनताका आकांक्षाहरू पूरा गर्नुपर्छ। सुकुम्बासी समस्या समाधानका बारेमा पनि निकै ठूला बहसहरू पैरवीहरू भइरहेका छन्। सुकुम्बासी समस्या समाधान हुनुपर्छ यो देशमा, यो पुरानो समस्या हो, तर समस्या समाधान गर्ने नाममा सुकुम्बासीहरूलाई रुवाएर होइन, सुकुम्बासीहरूलाई खुशी पारेर। आज किसानहरू रोइरहेका छन्, समयमा मल पाइएको छैन, सरकारले भन्छ मल आउँदैछ, अब मल आएर के पकाएर खाने मल भन्ने खालका पनि विषयहरू आएका छन्। मल त खेतीका लागि चाहिन्छ, मल धानका लागि चाहिन्छ, मल बिउका लागि चाहिन्छ, तर आज मल समयमा नपाउँदाखेरि किसानहरू चिन्तित छन्। सरकार त दुई तिहाईको आयो, तर जनताका लागि के आयो, किसानका लागि के आयो? आज यो बहस चल्न शुरू भइसकेको छ, तर हुन त चार महिनामा कायापलट हुने होइन, तर मर्निङ सो अफ द डे सरकारको डेलिभरीका विषयमा हामी आज चर्चा गर्न चाहन्छौ। सरकार साँच्चै डेलिभरी दिने कुरामा सफल सक्षम बन्न सक्छ त? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछु। आदरणीय श्रोता, अहिलेको अवस्थामा कार्तिकमा सिद्धबाबा सुरुङ मार्ग सकिएला त भन्ने एउटा अर्को प्रसंग छ। सिद्धबाबा सुरुङ मार्गलाई आगामी कार्तिकसम्म परीक्षण सञ्चालनमा ल्याउने गरी काम भइरहेको दावी आयोजना पक्षले गरे पनि अहिलेसम्म 70% काम मात्र भएको छ। अब हरेक क्षेत्रमा स्टेट बाटो बनाउनका निम्ति र सहज गन्तव्यमा पुग्नका निम्ति, सहज ढंगले यात्रा गराउनका निम्ति अब नेपालका पहाड़हरू फोडेर सुरुङ मार्गहरू अर्थात स्टेट बाटाहरू फास्ट्याकहरू निर्माण हुनुपर्दछ। त्यसको विषयमा पनि आज हामी चर्चा गर्दैछौ र नेपाली बहस आजको छलफलमा पीड़ितको व्यथा पोख्ने थलो यतिखेर माइतीघर बनेको छ। माइतीघरमा अनेक थरी नागरिकहरू मानिसहरू भेटिन्छन्। त्यहाँ सहकारी पीड़ितको नारा कि त मारिदेऊ कि खोला तारिदेऊ, लोकसेवा तयारी गरेका विद्यार्थी पनि यतिखेर सड़कमा छन्। लघुवित्तको ऋण खारेज र ब्याज मिना माग्दै पीड़ितहरू माइतीघरमा छन्। दोषीलाई कार्यवाही गर्न माग गर्दै चुरे संरक्षण अभियानको पनि प्रदर्शन भइरहेको छ। आजको नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
1: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
2: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो? अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
1: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
2: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029860। पर्वत जाने गेट, सहारा एग्रोभेट। ए सुन्नुहुन्छ, वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्न छ, फेरि पर्सि घरमा पूजा पनि छ, सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
4: धत, यति सानो कुरामा पनि के को चिन्ता, वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
3: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए, तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
4: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
3: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
4: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
3: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
4: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
3: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, भीआईपी टोल। सम्पर्क मोबाइल 9847071481 र 9803054415।
5: रेडियो आदिखोला 105.4।
0: अलि बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धन्यवाद।
0: मुलुक अब सुरुङ युगमा प्रवेश गरे हो नि त, विश्व चन्द्रमामा बस्ती बसाउने कुरा गरिरहेको छ होइन, तर हामी अब सुरुङ युगमा बल्ल बल्ल प्रवेश गरिरहेका छौं। तर सुरुङ युगमा जाँदै गर्दाखेरि अब यो हिजो मात्रै उद्घाटन भयो, त्यहाँ चाहिँ तत्कालीन बेला माननीय पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ यसको शिलान्यास गर्नुभएको थियो। त्यहाँ कता कता त्यहाँ उद्घाटन गर्ने क्रममा पूर्व प्रधानमन्त्रीको नामै हटाइयो भन्ने खालका विषय पनि आएका छन्, यसबारेमा के भन्नुहुन्छ?
6: यो सरकारको निर्माणको जग नै इतिहासलाई समाप्त गरेर इतिहासलाई जलाइदिएर हरानी बनाइदिएर निर्माण भएको जग हो। तथापि यो लोकतान्त्रिक एउटा विधिबाट निर्वाचनबाट आए पनि यसको इतिहास र हाम्रा गौरवहरू हाम्रा परम्पराहरू हाम्रा सम्पदाहरू प्रति यसको सकारात्मक दृष्टिकोण छैन, त्यसैको यो पुनरावृत्ति हो। यति ठूलो गौरवको परियोजना, राष्ट्रिय परियोजना जसले यसलाई प्रारम्भ गरियो, जसको कार्यकालमा सम्पन्न हुने दिशातर्फ पुर्याइयो, आज आएर त्यो इतिहासमा नामित पार्दै नाम पनि सुन्न नचाहिकन, धन्यवादको साधारण शब्द समेत उच्चारण गर्न नचाहिकन, हिजो त्यही 35 वर्षमा के गर्यो भनेर आरोप लगाउनेहरूले त्यही 35 वर्ष अर्थात योभन्दा अगाडिका सरकारहरूले निर्माण गरेको वृहत राष्ट्रिय गौरवको आयोजनामा रिबन काटेर खुसियाली सेलिब्रेसन मनाइरहेका छन्। हामी यसमा त खुसी नै छौं, तर उहाँहरूले जे गरिनु भएको छ इतिहास मेट्ने काम यो जनताको मनबाट मेटिने कुरा भएन। उहाँहरूले शिलालेखबाट हटाए पनि, लेखिएका शिलालेखहरू तोडे भत्काए पनि उहाँहरूले जनताको मनबाट जनताको भावनाबाट यो हटाउन सक्नुहुन्न। मैले यस सन्दर्भमा त्यति मात्रै भन्छु, यस प्रकारको निकृष्ट प्रतिशोध, यस प्रकारको निकृष्ट इतिहासप्रतिको अपमान,
0: शिलालेख हटाइएकै हो। महेश बर्तौलाजी, तपाईँहरूले पुष्टि गर्नुभयो होइन शिलालेख हटाइयो केपी शर्मा ओलीज्यूको?
6: होइन, हामीले विभिन्न सार्वजनिक मिडियाहरूबाट पनि हेर्यौं सुन्यौं, त्यसैको आधारबाट पनि हामीले हेर्दाखेरि
0: यो सरकारले त हामी उद्घाटन गर्दैनौँ होइन, उद्घाटन गर्दैनौँ, रिबन काट्दैनौँ पनि भनेको थियो होइन, उहाँहरूको चाहिँ अब त्यो सुरुको एउटा उ थियो नि, आफ्नो मान्यता थियो, त्यो मान्यता भन्दा बाहिर त गइयो, वा चाहिँ अब एकजना त जानै पर्ने थियो उद्घाटनकै लागि, तर इतिहासै मेटाउनु पर्ने स्थिति त होइन भनेर पनि आइरहेको छ क्या यतिखेर।
6: हामी ठिकै, हामी अरू उहाँहरूले के गर्नुहुन्छ, उहाँहरू अहिले सरकारमा हुनुहुन्छ, सरकारमा भएका बेलामा उहाँहरूले गर्ने कुराहरू के छन् गरून्, 5 वर्षमा उहाँले जति जति उद्घाटन गर्न पाउने अवसर जहाँ जहाँ भन्छ ती सबै आधार निर्माण गर्ने काम हिजो हामीले नै गरेका थियौँ। हामीले नै बनाइदिएका गाडी सड़कहरूमा उहाँहरू अहिले गाडी दकु उतै हिँडिरहनु भएको छ, किल्ला बाटोहरूमा, फराकिलो बाटोहरूमा उहाँहरूले हिजोका सरकारले बनाइदिएका भवनहरूमै बसेर उहाँहरूले अहिले देशका विरूद्धमा गद्दारीका षड्यन्त्रहरू गर्दै हुनुहुन्छ, देश हितका विरूद्धमा काम गर्दै हुनुहुन्छ। हिजो सरकारले बनाइदिएकै संरचनामै उभिएर उहाँहरूले सबथोक गर्दै हुनुहुन्छ, गाली हिजोगला गर्दै हुनुहुन्छ, तर उहाँहरूले आज केही पनि गर्न सकिने आधारहरू निर्माण गर्ने कुनै त्यो परिस्थिति सिर्जना गर्न सक्न इतिहासप्रतिको अपमान, नेतृत्वप्रतिको अपमान, हिजो लोकतान्त्रिक आन्दोलन यो व्यवस्था प्राप्तिको लडाईँमा योगदान गर्ने ज्ञान आहुति दिएर जीवनको सारा महत्वपूर्ण समय यही आन्दोलनमा खर्चेका नेता नेतृत्वहरूलाई बदनामित गर्ने, चरित्र हत्या गर्ने, प्रहरी प्रशासन शक्ति दुरुपयोग गरेर जेल ठोकिदिने, अनुसन्धानका नाममा जेलमा राखिदिने जुन जे श्रृङ्खलाहरू भइरहेको छ, यो एउटा जुन खालको एउटा यो संसदको एउटा गणितको शक्ति, सत्ताको शक्तिको एउटा उन्माद जुन ढङ्गबाट एउटा पोखिने तहमा पुगेको छ, यो लामो समय टिक्ने अवस्थामा देख्दिन। यस्तो शैलीका आधारबाट सरकार अगाडि बढ्न हुँदैन, जान हुँदैन। सरकारलाई देश चलाउनका लागि पठाएको, देशको ड्राइभर बनाऊ भनेको, एउटा गाडीको ड्राइभर बन्ने कुराबाट प्रधानमन्त्री र केही थान मन्त्रीहरू मख गरेर हिँडेका छन्। त्यही मन्त्रीहरूको हामी सार्वजनिक अभिव्यक्ति सुन्दैछौ कि भौतिक मन्त्रीले गाडी चलाएर हिँडेको भनेको त यो बाटो कहाँ कस्तो छ के छ भन्ने ड्राइभर भएर चलाउँदाखेरि मात्रै थाहा हुने भएर आफैले गाडी चलाउँदै हिँडेका छन्।
0: भौतिक
6: अभिव्यक्तिहरू हामी सुनिरहेका छौँ, हामी वाक्क दिक्क भएका छौँ। जनताहरू मरिरहेका छन्, आत्मदाहको परिस्थिति बढिरहेका छ, प्रहरीलाई गोली हाल्न नियात युवाहरूलाई मार्ने काम भइरहेको छ, तर सरकार दोहोरो मापदण्डमा छ। तपाईँ हेर्नुहोस्, हरुम 23 र 24 गते पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई सरकारले क्याबिनेटबाट निर्णय गराएर जेल पठाउँछ, हाल्छ, प्रहरी नियन्त्रणमा ल्याउँछ, तर हिजो सुनसरीमा युवाहरू मारियो, दर्जनौ युवाहरूको छाती जिउमा गोली
0: लागेको छ। शरीर त तनावग्रस्त छ अहिले, होइन, धार्मिक हिंसाले भड्किया छ, एकजना मरिया के अरे मारिएको छ, 21 जना घाइते भएका छन्। त्यहाँ चाहिँ
6: मन्त्रीको
0: सुन्नमा आएको छ कि सशस्त्र प्रहरीका करिब करिब 8 वटा गढमा कमाण्डर विहीन थिए त्यहाँ, होइन, महानिरीक्षक र गृहमन्त्रीको टसलका कारण चाहिँ पठाउन सकिएको थिएन भन्ने खालको विषय जोडिएर आएको छ क्या। मैले
6: तपाईँलाई यति भन्न चाहन्छु, उहाँहरूले राज्यको स्थापित मेकानिजमहरूलाई अहिलेको गृहमन्त्री, प्रधानमन्त्री, अन्य मन्त्रालयका मन्त्रीहरूले राज्यका स्थापित कानून बमोजिम स्थापित निकायहरू र तिनका अथोरिटीहरूलाई स्वतन्त्र ढंगबाट, निष्पक्ष ढंगबाट कानून बमोजिम काम गर्न दिनुभएको छैन। मन्त्रीहरूको आदेशबाट, प्रधानमन्त्रीको आदेशबाट, मन्त्री र प्रधानमन्त्री मात्रै होइन, तिनका सचिवालयका आदेशबाट, तिनका सचिवालय मात्रै होइन, सल्लाहकारको आदेशबाट र परिवारका सदस्यहरूको आदेशबाट आज देशको ब्युरोक्रेसी सञ्चालन हुनुपर्ने, प्रहरी प्रशासन सञ्चालन हुनुपर्ने, प्रमोसन हुने, सर्व बढुवा हुने यो स्थितिबाट मुलुक अगाडि जान थालेपछि अनि यस्ता खालका दुर्घटनाहरू अब मुलुकले बेहोर्नुपर्छ। यो त सरकार, यो सरकार देश बनाउनका लागि होइन, देशमा नयाँ भयानक विपत्ति सिर्जनाका लागि यो सरकार प्रायोजित ढंगबाट काम गरिएको छ। टिओबीका प्रतिनिधिहरू अहिले सरकारमा छन्, उनी दलाई लामासँग सम्बन्धित कार्यक्रमहरू गर्नका लागि नेपालमा खुलम खुला अनुमति दिन्छन्। देशको गृहमन्त्री शान्ति सुरक्षा र भयरहित वातावरणको सुनिश्चित गर्नुपर्ने देशको गृहमन्त्री मिडिया हाउस र विभिन्न चाहिँ नेताहरूका घर घरमा गाडी लगाएर राख्नका लागि, पार्किङ गर्नका लागि मान्छे खटाउँछन्, गाडी खटाउँछन्, अनि त्यस्तो देश को गृहमन्त्रीबाट तपाईँ कुन प्रकारको शान्ति सुरक्षाको अपेक्षा गर्नुहुन्छ? त्यस्तो देशको प्रधानमन्त्रीबाट तपाईँले कस्तो खालको एउटा चाहिँ विधिको शासनको कुरा गर्न चाहन्छ, शान्ति सुरक्षाको कुरा गर्न चाहन्छ? आज लगानी जे रकम कति ब्याङ्कमा थोकिएको छ तपाईँलाई त्यो अनुमान छ? आज व्यवसायहरू कति निराश छन्? आज देशभित्र वा बाहिरका देशभित्र पुँजी आउने स्थिति छ? उद्योग धन्दा कल कारखाना कसरी बढ्ने वा लगानी बढ्ने स्थिति देख्नु भएको छ? बेरोजगार युवाहरूको समस्या जहाँको त्यहीँ छ, किसानहरूको मल बिउको समस्या आज जहाँको त्यहीँ छ, किसानहरूको कृषि उत्पादनको त्यो बजार नपाउने कुराको जहाँको त्यहीँ छ, बिचौलहरू एकपछि अर्को, ती सबै राष्ट्रपाका सांसदहरूको पक्षपोषणमा, राष्ट्रपाका सत्ताधारी कृषि पदाधिकारीहरूको पक्षपोषणमा यी सबै कुरा किन भइरहेको छ भन्दा उहाँहरू देशलाई लुट्दैछन्। उहाँहरू व्यापारिक पृष्ठभूमिबाट आउनुभएको छ, एउटा चाहिँ पानी बाँड्दा बाँड्दै एनजिओ चलाएर एउटा कारण चाहिँ पसल व्यवसाय गरेर देश छोडेर बाहिरबाट फर्केर आएर उहाँहरूको कुनै राजनीतिमा योगदान भएर, सामाजिक काम कर्ममा योगदान भएर, जनताको मुद्दा विषयहरूसँग अन्तर्घुण गर्दै, जनताको मुद्दा उठाउँदै सामाजिक परिवर्तनको झण्डा बोकेर आएका कोही व्यक्ति आज तपाईँ मन्त्री, प्रधानमन्त्री वा संसदीय भूमिकामा देख्नु भएको छ? केही साथीहरू हुनुहोला अपवाद भए, केही अपवाद भए, तर यी आज उहाँहरू के गर्दै हुनुहुन्छ? लुटको धन्दा, लुटको धन्दा गर्दै हुनुहुन्छ। र केही पालित मानिसहरू, केही यो सामाजिक सञ्जाल सञ्चालकहरू सञ्चालन गरेर जे उहाँहरूले अहिले पनि अल्गोरिदमको काम गरिरहनु भएको छ, डिजिटल मिडियालाई चाहिँ दुरुपयोग गरिरहनु भएको छ, यस आधारबाट टिकिरहनु भएको छ, यो ठिक ढङ्गबाट अगाडि बढ्न सकेको छैन, बढ़िरहेको छैन।
0: एउटा कुरा के छ भने महेशजी, अब 35 वर्षसम्म हुन नसकेका काम चाहिँ 5 महिनामा हुन्छ त, 4 महिनामा हुन्छ त भन्ने छ नि त?
6: हामी त्यस्तो भन्दैनौ, हामी त परिणामको अपेक्षा गरेकै छैनौ। सरकारको प्रोसेस, एउटा लोकतान्त्रिक देशमा निर्वाचनबाट स्थापित भएको एउटा सरकारले, उसले 5 वर्षको लागि उसले सोच्ने हो। यो देशको लागि आज मुख्यतया कुरा के हो भन्दा, जनताले चाहेको भनेको डेलिभरीको पाटो हो, जनताले खोजेको भनेको सुशासन कुरा हो। किनकि उहाँहरूले हिजो हामीले त के भन्यौं जनताका बीचमा भने, विकास र समृद्धिको कुरा गर्यौं हामीले, सरकार जनतालाई भनेकै के हो भने तिमीलाई विकास दिन्छौ भने, हामीले तिमीलाई समृद्धि दिन्छौ भने, त्यसकै आधारबाट खुसियाली र सुखियालीको विषय गर्यो, तर जनताले त्योभन्दा ठिक बिल्कुल उसले विकास र समृद्धि भन्दा पनि उसले सुशासन र डेलिभरी खोजेको रहेछ। त्यसकारण हामीले भोट पाएनौ, त्यसकारण राष्ट्रपतिहरूले भोट पायो, एउटा आश्चर्यचकित भोट पायो, तर उहाँको यो 5 महिना 4 महिनाको गतिविधिले के उहाँहरू सुशासनको तहमा प्रभावकारी ढङ्गबाट हिँड्नुभएको छ? डेलिभरीको स्थिति के छ? तपाईँले यही चिजहरू देख्नुभयो, स्वास्थ्यमा के सुधारको लक्षण देख्नुभयो, कृषि क्षेत्रमा के सुधारको लक्षण देख्नुभयो, तपाईँले शिक्षामा कहाँनिर सुधारको लक्षण देख्नुभयो, ट्याक्स लगाउँछ तपाईँले देख्नुभएको छ नि? शिक्षा र स्वास्थ्यमा सरकारले स्तर लगायो, सरकारको बजेटबाट सरकार कुन दिशातर्फ जाँदैछ, सरकारको निश्चित कार्यक्रमबाट सरकारले देशलाई कता लाँदैछ भन्ने कुरा त देख्ने, जनताले बुझ्ने आधार त त्यही होला नि। निश्चित कार्यक्रमले देशलाई कहाँ लान खोज्यो, के दियो, दिन चाह्यो, बजेटले के शिक्षा र स्वास्थ्यमा कर लगाउने कुरा यो उपयुक्त कुरा थियो? त्यो यो अहिलेको सरकारले त्यो लगाउन पर्ने स्थिति थियो? आखिर जनताको तहबाट विरोध भएपछि संसदबाट राष्ट्रसभाको 182 सांसदले गर्वका साथ ताली ठोकेर पारित गरेको शिक्षा र स्वास्थ्यको कर सहितको बजेट राष्ट्रपतिले प्रमाणीकरण गर्नुभयो, तर प्रधानमन्त्रीले स्ट्याटस लेखेर हटाइदिनु भयो। अर्थमन्त्री नैतिकताको यदि नैतिक राजनीतिक नैतिकताको जगमा उभिएको यदि उहाँ हो भने उहाँले त छोड्नु पर्थ्यो, तर उहाँलाई के छ भने अर्थमन्त्रीको जाहिर खानु पर्नेछ। त्यसकारण उहाँहरूलाई यी यस्ता केही कुराले मतलब छैन। एउटा संसदीय प्रक्रियाबाट आएको एउटा विधेयकबाट प्रमाणीकरण भएर आएको विषय अर्को गर्नुहुन्छ, जुन कुरा असाध्य यो देश हित विरुद्धको थियो, जनताको हितको विरुद्धमा थियो, अभिभावक र विद्यार्थी हितको विरुद्ध करहरू लगाउनु भएको छ, विद्युतमा कर लगाउनु भएको छ, भ्याट लगाउनु भएको छ, यस्ता कुरा चाहिँ यो कुनै ठिक दिशातर्फ जानका लागि होइन। उहाँहरूले हरेक परिणाम तपाईँ हेर्दै हुनुहुन्छ भने गलत दिशातर्फ लैजाने प्रयत्नका साथ उहाँहरूले काम गर्नुभएको छ, त्यो चिज बेठिक छ। एकदम उहाँहरूले देशलाई ठिक ठाउँमा लैजान
0: सुकुम्बासी समस्या व्यवस्थापन गर्ने होइन, सुकुम्बासीको समस्या हल गर्ने कुरामा सरकार प्रतिबद्ध छ उहाँहरूले भन्दै हुनुहुन्छ। अब जता जुन ठाउँको नागरिकता जुन जिल्लाबाट नागरिकता जारी भएको छ त्यसैमा जानुहोस् हामी तपाईँहरूलाई चाहिँ व्यवस्थापन गर्छौँ भनिरहेछ नि त सरकारले, होइन यो यो समस्या हल भयो होइन।
6: म यसमा यस्तो छ, अब सुकुम्बासीहरूको प्रतिवेश स्वेच्छाका कुराहरू पनि उहाँहरूको कन्सेन्टका कुराहरू पनि हुन सक्छ। म कानूनी र संवैधानिक दृष्टिबाट यो सुकुम्बासीको विषयलाई म सरकारसँग विनम्रताका साथ आग्रह गर्न चाहन्छु। सरकारसँग अहिले बल छ, शक्ति छ, संसदमा पर्याप्त गणित छ, उसले कसैको भैसाकी टेक्नु पर्दैन। त्यसकारण यो शक्ति र दम्भ र आडमा सत्ताको दम्भ र आडमा जबरजस्ती ढंगबाट सुकुम्बासीलाई संवैधानिक र कानूनी हकहरूलाई खुल्जिरहे प्रशासनिक ढंगबाट मात्रै म तिन चाहिँ उसलाई एउटा एक ठाउँमा दण्डात्मक एउटा दृष्टिबाट समाधानको अस्थायी प्रयत्न गर्छु भन्ने ठाउँबाट जान मिल्दैन, त्यो नगरियोस् म आग्रह गर्न चाहन्छु। उसका संवैधानिक कान राइट्सहरूको संरक्षण गरिनुपर्छ, त्यो कुरामा सरकार चुक्नु होइन। यो केवल फेरि पनि भन्छु यो प्रशासनिक मात्रै समस्या होइन, नेपालको सुगम समस्या यो देश हाम्रो देशको एउटा यो आर्थिक सामाजिक परिवेशको यथार्थका आधारबाट पनि यी सुकुम्बासीहरूको विषयहरू जन्म भएका छन्। त्यसकारण कयौं व्यक्तिहरू 50 वर्षदेखि 40 वर्षदेखि उहाँहरू चाहिँ आफ्नो काग थलो छोडेर बस्न सक्ने स्थिति भएन, कतिपय विपदका कारणले कतिपय यो द्वन्द्वले गर्दाखेरि उहाँहरू त्यहाँ छोडेर हिँड्न पर्ने स्थिति भयो, कयौं अवसरको चाहिँ खोजीले गर्दा निस्किन पर्ने भयो, बेरोजगारीको अवस्था, शिक्षा स्वास्थ्यमा पहुँचका कारणले गर्दा, यी लगायत अरू धेरै कारणहरू छन् जसले उहाँहरू छोडेर 50 वर्षदेखि उहाँहरू एउटा आफ्नो कम्युनिटी बनाएर बस्नु भएको छ। ती मानिसहरूलाई सरकारले उचित र यथोचित उहाँहरूको चाहिँ व्यवस्थापनमा ध्यान दिनुपर्छ, जबरजस्ती गरिनु यो उपयुक्त हुँदैन भन्ने लाग्छ।
0: अब आज चाहिँ सरकारले भनेको छ हामी सुशासन कायम गर्छौं, भ्रष्टाचारको अन्त्य गर्छौं, भ्रष्टाचार गर्ने जुनसुकै व्यक्ति होस् सानो होस् या ठूलो होस् उहाँहरू चाहिँ कार्यवाहीको दायरामा आउनुहुन्छ। अहिले निकै ठूलो अर्ब बिगो भएका व्यक्तिहरू पनि त जेलमा छन् नि त होइन, अनुसन्धान भइरहेको छ नि त होइन, महेशजी एउटा सुशासनको एउटा प्रथम कडी हो यो।
6: म फेरि पनि यो सरकारले भनिरहनु पर्ने कुरा होइन, बाटोमा हिँड्दै गर्दाखेरि ट्राफिक प्रहरी व्यवस्था गरिएको छ राज्यको कानून अनुसार, कहाँनिर सिटी फुक्ने वा नफुक्ने भन्ने कुरा नेपाल सरकारले निर्णय गरिरहनु पर्दैन, गृहमन्त्रीले भनिरहनु पर्दैन। नेपालको कानून अनुसार सम्बन्धित अथोरिटीले सम्बन्धित डिपार्टमेन्टले गर्नुपर्ने काम उसले गर्नुपर्छ। हाम्रो देशमा विभिन्न संवैधानिक आयोगहरू छ, राज्यका अनुसन्धान गर्ने इकाइहरू छन्, अभियोजन गर्ने इकाइहरू छन्, ती सबै राज्यका स्थापित अङ्गहरूले स्वतन्त्र भएरै ढंगबाट काम गर्न पाउनुपर्छ। त्यसकारण जे कामका लागि जुन संस्थाहरू खडा गरिएको छन् ती खडागरीका संस्थाहरू सञ्चालनमा जुन कानूनी प्रबन्धहरू बनेका छन् त्यस बमोजिम काम गर्न दिने हो भने मुलुकमा कुनै यो सरकारले त्यति मात्रै नरोकिदियोस्, त्यति मात्रै हस्ताक्षेप नगरिदियोस्, त्यसो भयो भने उसले सरल ढंगबाट सहज ढंगबाट गलत नजिरहरू स्थापित नहुने गरी नै कामहरू गर्छन्। यो सरकारले सुशासनको लागि होइन, यो शासनले विधिको शासन स्थापित गर्नको लागि होइन, प्रतिशोधका लागि मात्रै काम गर्न चाहन्छ र त्यसलाई उसले सुशासनको विषय भन्दैछ। म आग्रह गर्न चाहन्छु कयौं प्रश्न उठेका व्यक्तिहरूका बारेमा राज्यको हितको विरूद्धमा राज्यको कानूनको विपरीत भएका काम गर्ने जोसुकै व्यक्तिहरू हुन्, जोसुकै पदाधिकारी हुन्, उनलाई कानूनले कारवाही गर्नुपर्छ। त्यसमा हाम्रो कहिले पनि फरक मत रहँदैन। तर त्यो स्थापित निकायले स्वतन्त्र निष्पक्ष ढंगबाट गरिएको हुनुपर्छ। मन्त्रीको टेबलमा सिटमा लेखिएका नामहरूलाई गिरफ्तार गर, मुद्दा लगाऊ। प्रधानमन्त्रीले एउटा सानो चाहिँ नोट प्याडमा लेखेर दिएको चाहिँ सिटका आधारबाट गिरफ्तार गर भन्ने आधारबाट त्यसलाई सुशासन भनिँदैन। यो तपाईँले अहिले पनि प्रश्न ल्याउँदै हुनुहुन्थ्यो, यो सरकार सुरु दिनदेखि सरकार बनेको दिनबाट, जबकि संवैधानिक र कानूनी अधिकार नै सरकारलाई हुँदैन कि क्याबिनेटबाट फलानो व्यक्तिलाई गिरफ्तार गर, फलानो व्यक्तिलाई जेल हाल भन्ने यो सरकारलाई त्यो अधिकारै हुँदैन। अनुसन्धान भएको छ भने अभियोजन गर्नपर्ने निकायले गर्नपर्ने कुरालाई क्याबिनेटमा लान पर्ने थियो। त्यहीँबाट उठेछ भने एउटा प्रतिशोध र आग्रहपूर्ण राजनीतिको प्रारम्भमा ऊ गयो। त्यसपछि उसले संवैधानिक आयोगका पदाधिकारीलाई धम्क्याउने फर्काउने खुलमखुला भन्यो त प्रधानमन्त्रीले राज्यसभाको महाधिवेशनबाट, 5 घण्टा होइन 5 वर्ष थुनिदिन्छु धम्क्यायो, उसले त्रासमा राख्यो। त्यति मात्रै होइन, सर्वोच्च अदालतका श्रीमान न्यायाधीशहरूलाई उहाँले चाहिँ पटक पटक अहिले सरकारका तर्फबाट धम्क्याउने थर्क्याउने, चौथो वरियतालाई ल्याएर प्रधान न्यायाधीश बनाइएको छ, व्यतिथि त्यो हदसम्म पुर्याइएको छ, विभिन्न ठाउँमा देशभरि कानुन बमोजिम नियुक्त भएका व्यक्तिहरूलाई अघिल्लो सरकारले गरेका नियुक्तिहरू सबैलाई खारेज गरेर अहिले परिवारका सदस्यलाई, आफन्त, कार्यकर्ता, पार्टीका चाहिँ संगठित चाहिँ नेता कार्यकर्ताहरूलाई उहाँहरूले मनोनित गरिनुभएको छ। हिजोका सांसदहरूलाई सोचिए दियो भनेर चाहिँ यिनै राज्यसभाका सांसद, राज्यसभाका चाहिँ पार्टीका नेता कार्यकर्ताहरू त्यसका बारेमा देशभरि डङ्गा पिटे, त्यसैका नाममा वावाई कमाए। आज त्यही सरकार आज 3 वित्त उफ्रेर सोकिएर आफ्नोपर्छ, त्यो पनि तलब सुविधा बढाउँदै भनेको तपाईँ देखिरहनु भएको छ। मन्त्री प्रधानमन्त्रीको सल्लाहकार कति छ? सुशासन भनेको उहाँहरूले आफूले तोकेका व्यक्तिबाट सल्लाहकार बनाउने, स्वकीय सचिव बनाउनुहोस्, तर उनबाट
0: मन्त्रालयको संख्या घटे पनि स्वकीयहरू र सल्लाहकारको संख्या त व्यापक रूपमा बढिरहेछ नि त। महेश अहिले
6: मन्त्री सह राज्य मन्त्री सो सरह, सचिव सो सरह, सहसचिव सो सरहका सुविधा पाउने दर्जन होइन, 2 दर्जन होइन, कयौं दर्जन मानिसहरूको नियुक्ति काहीँ सिन काहीँ अनसिन, काहीँ थाहा दिएर काहीँ नदिएर, काहीँ तपाईँले मिडियाले थाहा पाउने गरी काहीँ थाहा नपाउने गरी कयौं नियुक्ति जसरी
0: हामीले थाहा छ। अस्ति पूर्वाधार मन्त्री सुनिल लम्सालले चाहिँ अब सरकारकै प्रतिनिधि पठाउनु पर्नेमा अमेरिकाको एउटा कार्यक्रममा चाहिँ आफ्नै सचिवालयको व्यक्तिलाई हानिदिनुभयो।
6: त्यही हो त सुशासन। तपाईँ कल्पना गर्नुहोस् त, एउटा स्वकीय सचिव देशको सचिव जानुपर्छ, तर प्रमुख त्यहाँको मन्त्रीको स्वकीय सचिव पठाउने, त्यही हो तरिका, त्यही
0: हो।
6: सांसदहरूले तपाईँ फिल्डमा गएका छन्, कारले गएका छन्, कर्मचारीलाई धम्क्याएका छन्, तिनलाई कहाँबाट यो अथोरिटी आयो? त्यस कारण यी सांसदहरू यिनी के छ भने हिँड्दाले सांसद भए भैमा खोज्ता छैन, मैमत्ता भएका छन्। हेर्नुहोस् यो बाँदरको हातमा नरिवल जस्तो यता खेला छ उता खेला के भने छ यिनीहरूलाई, किनभने कुनै त्याग तपस्या योगदान बलिदान काहीँ केही नगरिकन हिँड्दा हिँड्दै अनि चाहिँ यो पद पाएपछि यिनीहरूमा यो घमण्डको सीमा नागेको छ। जहाँ जे गरे पनि हामीले हुन्छ भन्ने जानेका छन्, र यिनले के बुझ्नुपर्छ भने यो मत जम्मा 5 वर्ष राष्ट्रपतिकै कारण सिक्यो भने, फेरि पनि भन्दैछु, राष्ट्रपतिकै कारण सिक्यो भने यो मत जम्मा 5 वर्षका लागि हो, चन्द्र र सूर्य रहेसम्मका लागि होइन भन्ने कुरा बालनजीले बुझोस्, अहिलेका मन्त्रीमण्डलमा रहेका सदस्यहरूले बुझुन् र अरू सांसदहरूले बुझ्नु। धेरै मैमत्ता हात्ती जस्तो जथा पाए चाहिँ जे पाए चाहिँ जल्ला पाए चाहिँ धम्क्याउँदै थर्काउँदै घमण्ड धेरै चाहिँ पोख्दै नहिँड्नका लागि म आग्रह गर्न चाहन्छु।
0: तर अहिलेको अवस्थामा चाहिँ जुन ढंगले सरकारले आफ्ना गतिविधिहरू अगाडि बढाइरहेको छ यही तौरले
6: के भने, फेरि पनि भन्दैछु, राष्ट्रपतिकै कारण के के भने यो मत जम्मा 5 वर्षका लागि हो, चन्द्र र सूर्य रहेसम्मका लागि होइन भन्ने कुरा बालनजीले बुझोस्, अहिलेका मन्त्रीमण्डलमा रहेका सदस्यहरूले बुझुन्।

0: धेरै ठाउँमा ब्रेक लाग्दै लाग्दै हिँडेको देखिरहनु भएको छ त. एक्सप्रेस भनेर घोषणा गर्ने प्रधानमन्त्रीले त्यत्रो दुई तिहाई झन्डै जनमत भएको संसदले उहाँको संसद उहाँको सांसदले गर्वका साथ छाती पिटिपिटी केवल ठोकी ठोकी पारित गरेको बजेट अनि प्रधानमन्त्रीले त स्ट्याटसमै ब्रेक लगाइदिनु भएको छ. अन्त अरू कहाँ हिसाबमा जान पर्यो, अरू कुन गन्तव्य खोज्नु पर्यो. त्यसकारण यो एउटा पानीको फोका जस्तो उहाँहरूले एउटा परिस्थितिमा एउटा मत प्राप्त गर्नुभयो, त्यो पानीको फोका जस्तो फुट्नेवाला छ, सकिनेवाला छ. तर देशले ठूलो यसको फेरि पनि मूल्य चुकाउने परिस्थिति निर्माण भयो. हामी यही चाहँदैन थियौँ, यही दिशातर्फलाई लैजाने उहाँले प्रयत्न गर्नुभयो. म स्पष्ट श्रोता भन्न चाहन्छु, अहिलेको सरकार कम्प्लिट एकदम सेलेक्टिभ एप्रोचबाट आफ्नो र अर्काको छुट्याउँदै आफू पार्टी र अरू आफू विरुद्ध विपक्षी पार्टीहरूको फरक फरक उसले चाहिँ मानक स्थापित गर्दै फरक फरक कानूनी चाहिँ व्यवहार गर्दै आइरहेको छ. यो बिल्कुल गलत छ. यो किमार्थ यो स्वीकार्य हुने कुरा होइन. हिजोको सुनसरीको घटनाबाट तत्काल प्रहरी र सिडोलाई फिर्ता बोलाउने होइन गृहमन्त्रीले, तत्काल गृहमन्त्री फिर्ता बोलाइनुपर्छ, गृहमन्त्रीलाई कारवाही गरिनुपर्छ, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ. त्यही चौबिसको घटनामा पूर्व प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरिने हो भने काठमाडौँको घटनामा गोली चल्दाखेरि पूर्व प्रधानमन्त्री गृहमन्त्री गिरफ्तार गर्नुपर्ने, कोही मानिसहरू मर्दाखेरि गिरफ्तार हुनुपर्ने, अनि सुनसरीको मानिसको मृत्यु के हो त्यो मानिस त्यहाँ होइन, त्यहाँको युवाको छातीमा गोली लागेको सत्य होइन, दर्जनौ युवाहरूको जिउमा गोली लागेको छ के त्यो त्यहाँको युवाहरू युवा होइन, नेपाली जनता होइन, त्यो नेपालको चाहिँ जमिन होइन, त्यहाँ भएको घटनामा प्रधानमन्त्री गृहमन्त्रीले जिम्मा लिनु पर्दैन. त्यसकारण उहाँहरूलाई पनि यो केसमा जेल
1: हाल्नुपर्छ.
0: मानव अधिकार आयोगले यसका बारेमा पनि छानबिन गर्नुपर्छ, यसका बारेमा पनि रिपोर्ट पेश गर्नुपर्छ. यो सबै म फेरि पनि भन्छु, यी देशमा जे जे घटनाहरू घटिरहेको छ, आत्महत्याको श्रृङ्खला, देशभित्र यस्ता खालका चाहिँ चोक चोकमा आज गुण्डागर्दी, चोक चोकमा आज दादागिरी, चोक चोकमा आज तपाईँ अहिले लागु औषध दुर्व्यसनीको यति धेरै फैलावट भएको छ, यति धेरै संख्या बढेको छ, तपाईँ कल्पना गर्न
1: सक्नुहुन्छ. सरकारले चाहेर होइन होला नि त वर्तुलाजी,
0: तपाईँ गृहमन्त्री तपाईँ ठाउँ ठाउँमा हिँड्दाखेरि गृहमन्त्री गाडी रोक्दै रोक्दै अङ्कमाल गर्दै हिँड्नुहुन्छ, उहाँका स्वभाव शैली, सोच दृष्टिकोण, कार्यशैली, त्यस्ता कयौं चिजहरू यस्ता छन् जुन चिजले गलत कुराहरूलाई प्रोत्साहित गर्नका लागि आधार बनिरहेको छ भन्ने कुरा तपाईँ बुझ्नुहोस्.
1: हस् वर्तुलाजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: धन्यवाद.
1: उहाँ नेकपा एमालेका नेता महेश वर्तौलाले श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
2: भनिन्छ नि नानीदेखि
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए.
4: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि.
3: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर.
4: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु.
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ.
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक.
3: मोबाइल नम्बर 9855054313 र 9141348 32.
4: मूल्य होइन स्वास्थ्य रोजौ. हेलो भाइ, तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
5: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न.
4: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
5: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि.
4: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ.
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट

0: आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टिप्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
0: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162123।
2: रेडियो आदिखोला 105.4।
3: पीस होम इन्टरनेट। यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका युवा नेता तथा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदी हुनुहुन्छ। सुवेदीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्कार, गुड मर्निङ।
3: होइन, सात प्रदेश मध्ये गण्डकी र मधेस प्रदेशमा मात्र सीमित भयो नि त कंग्रेस यतिखेर, किन?
4: पछिल्लो राजनैतिक घटनाक्रम पछि जुन सुदूरपश्चिममा बजेट पारित गर्ने विषयमा केही राजनीतिक असमझदारीहरू निस्किए पहिलो कुरा, र दोस्रो कुरा तीनवटै राजनैतिक पार्टीहरू मिलेर प्रदेश सरकारहरू सञ्चालन गरौं भन्ने जुन प्रस्तावहरू आयो, जसले प्रदेश सभामा प्रतिपक्ष विहीन अभ्यास गर्ने कुराकानी अगाडि आइसकेपछि नेपाली कांग्रेसले यसपालि सत्ताका लागि सिद्धान्तसँग सम्झौता गर्दैन भन्ने जुन प्रष्ट राजनीतिक लाइन नेतृत्वले लिएको छ, त्यो नेतृत्वका आधारमा हामी नीतिगत तहबाटै, राजनीतिक एजेण्डा मुद्दाकै तहबाटै यसपालि बरु साथीहरू मिलेर बनाउनुहुन्छ। अब नेकपा
3: कंग्रेस चाहिँ सत्ताबाट, सरकारबाट, यतिखेर प्रदेशबाट, आफू रहेको ठाउँमा पनि, सरकारमै रहेको ठाउँमा,
4: सिद्धान्त त नीतिगत रूपमा हामीले सम्झौता नगर्ने गरिकन, जस्तो खेमजी थोरै पछाडि फर्क्यौं भने अहिलो पछिल्लो हामीसँग परिदृश्य देख्यौं नि भयो, 23-24 गत वर्षको जनजी विद्रोहको वरिपरि हामीले पछाडि फर्केर हेर्यौं भने तत्कालीन संसदका दुई ठूला दल, पहिलो दल र दोस्रो दल मिलेर संसद र सरकार बनाउँदाखेरिको अभ्यास के हो, जनताका बीचमा कस्तो नैराश्यता गयो, कस्तो नेगेटिभिटी गयो, त्यो कुरालाई हेरेर हामी सक्दा मिलाउँदाखेरि चाहिँ हाम्रो मिल्छ भने
3: होइन, तर भनिन्छ केपीओलीसँग कुरा मिलेन, गगन थापाजीलाई भेट्दै खोज्दा पनि अलिकति भागभण्डामा, बार्गेनिङमा कुरा मिलेन भन्ने आइरहेछ क्या बाहिर चाहिँ।
4: अहिले संवादभित्र भएका भित्री कुराहरूमा केही कुराहरू त्यस्तो हुन सक्छ, किनभने सत्ता गठबन्धनको कुरामा मैले त्यसलाई पूरै नकार्ने कुरा रहेन, तर उहाँबाट नेकपा एमाले राखिरहेको त्यो बेलाको प्रस्ताव चाहिँ तीन दल मिलेर नै संयुक्त रूपमा सरकारहरू बनाऊ भन्ने थियो नि।
3: राजनीतिक श्रीमती
4: पहिलो हो, अरू कुराहरू तपाईँले भन्नुभएको दोस्रो कुरा चाहिँ दोस्रो हो, पहिलो कुरा चाहिँ राजनीतिक नीतिगत कुरा नै हो,
3: कंग्रेस सहित नेकपा पनि मिलौं भनेर प्रस्ताव गर्यो होइन कंग्रेसलाई।
4: यस यस यस,
3: लोकतान्त्रिक गठबन्धन फेरि एकपटक,
4: त्यो कुराले त्यसलाई आम जनताले चाहिँ मिलिमिली मिलेर बाँडीचुडी खाऊ, अन्तिम भोज हो तिमीहरूको, जस्तो
3: उनीहरूको
4: जुन टिप्पणी छ, जुन आम जनताका बिचमा जुन भाष्दै गएको छ, त्यसबाट हामीले नसिक्ने भने अलिकति पनि विगतका गल्तीहरूबाट नसुध्रिने, हामी त सुध्रिएको कांग्रेस हो नि त।
3: भनेपछि एमाले प्रस्ताव गरेको बाङ लोकतान्त्रिक गठबन्धन कंग्रेसलाई मान्ने छैन आज, सिधा कुरा होइन, प्रदेशमा तपाईँको प्रदेशमा मुख्यमन्त्री तपाईँहरूलाई चाहिन्छ भने यो शर्त चाहिँ तपाईँहरू मान्नुहोस् भनेर उहाँले त्यो शर्त अगाडि सार्नुभयो होइन। त्यसो भए
4: अबको कोर्स त हामी यसरी हिँडौँ, संविधान जोगाउने कुरा, लोकतन्त्र जोगाउने कुरा भन्नेमा उहाँहरूको प्रस्ताव थियो। छलफल हुँदै गर्दा हाम्रो कुरा नेपाली कांग्रेसले प्रश्नसँग अगाडि राखेको कुरा के हो भने लोकतन्त्र जोगाउने सवालमा, संविधानको रक्षा गर्ने सन्दर्भमा बृहत्तर जनजीविकाका मुद्दाहरू उठाउने कुरामा हाम्रो सहकार्य हुन्छ, र त्यसका निमित्त सत्तामै सहकार्य गर्नुपर्छ, कुर्सीमै भागभण्डामा मिलाउनुपर्छ, बाँडीचुडी मिलाउनुपर्छ भन्ने कुरामा चाहिँ नेपाली कांग्रेसको सहमति नरहेको सत्य हो।
3: अब परिवर्तित कंग्रेस र सुध्रिएको कंग्रेस चाहिँ ओली र प्रचण्डका सती जाने लाइनमा छैन अब होइन, त्यसो भए
4: होइन, मिलेका एजेण्डाहरूमा सहकार्य गर्ने राजनैतिक कुरामा, जस्तो अघि भन्नु भनिएको जस्तो लोकतन्त्रमाथि आएका प्रश्नहरूमा, संविधान जोगाउने कुराहरूमा, जति पनि यो सरकारले सञ्चालन गरिरहेका जति पनि कतिपय गतिविधिहरू संविधानभन्दा विपरीत गएर अलिकति निरङ्कुश चरित्रको देखिन थालेको विषयमा खबरदारी गर्ने कुरामा त हाम्रो सहकार्य हुन सक्छ, सबैसँग हुन सक्छ, त्यसमा त हामीले भनेका छौँ, राष्ट्रिय स्वतन्त्र पार्टीदेखि नेकपा एमालेदेखि नेपाल कम्युनिस्ट पार्टीदेखि अरू मधेस केन्द्रीय राजनीतिक दलहरू सबैसँग राजनीतिक मुद्दाहरूका आधारमा सहकार्य हुन्छ होइन, हामी प्रतिस्पर्धीहरू हौ, हामी दुश्मन होइनौ, हाम्रो पार्टीले प्रष्ट भनेको छ, त्यस आधारमा हेर्दै गर्दा नीतिगत सहमति पहिलो कुरा हो, किनभने प्रदेश सभाहरूमा त हामी मात्रै छौँ नि, काङ्ग्रेस छ, एमाले छ, नेकपा छ, मधेस केन्द्रीय दलहरू छौँ, अब हामी भए जतिको सबै चिज मिलेर त्यहीँ गर्ने हो भने त त्यहाँ जनताको आवाज, त्यहाँ प्रदेश पनि त सरकार हो, प्रदेश सरकारमा भइरहेका कमी कमजोरीहरूलाई प्रश्न उठाउने, त्यहाँ सदनभित्रबाट खबरदारी गर्ने शक्ति को हो त? लोकतन्त्रमा मूलत सत्ता पक्ष सँगसँगै उत्तिकै बलियो र उत्तिकै तथ्यपरक प्रतिपक्ष चाहिन्छ जसले सत्ताले सत्ताको चरित्र नै अलिकति पेलपाल गर्ने सत्ताको चरित्र नै अलिकति निरङ्कुश हुन खोज्ने हुन्छ नि त्यति बेला रोक्ने औँला ठडाउने काम चाहिँ प्रश्न उठाउने काम चाहिँ बलियो प्रतिपक्षले मात्र गर्न सक्छ र त्यो प्रतिपक्ष विहीन प्रदेश सरकारको प्रदेश सभाको हामीले यात्रा हिँड्न इन्कार गरेकै हो
3: होइन प्रदेश सभाको सत्ता हल्लाउने भूकम्पको इपी सेन्टर यतिखेर सुदूरपश्चिम भन्यो पराकम्पन सबै ठाउँतिर आयो तर इपी सेन्टरमै भूकम्पै गएको ठाउँकै मुख्यमन्त्री टाँसेकै हुनुहुन्छ नि त कोशीमा अहिले त होइन छोड्दै हुन्थ्यो नि त त्यसो भए त यदि साँच्चै अब तपाईँहरूले भने जस्तो सुध्रेकै कंग्रेस हो भने त सुध्रेको कंग्रेसले त कमल बहादुर शाह पर्दैन नि त्यसो भए सुदूरपश्चिमका मुख्यमन्त्री अहिले
4: होइन त्यस्तो होइन उहाँ पार्टीको नीतिगत रूपमै सहकारमै काम गरेर
3: किन बसिरहेको भने क्या कुरो छोडिदिनु भयो नि अब अर्को सहमति भइ नै सक्यो उहाँ किन बसिरहेको त्यसो भए त्यहाँ
4: सत्तामा म त्यसैमा आउँदैछु खेमजी अघिकै प्रश्नको कुरालाई याद गर्दै गर्दा फेरि हामी पूरै सबैसँग प्रतिपक्ष बस्न खोजेको हो हामी सत्तामा जाँदै नजाने त्यस्तो भनेको भन्न खोजिएको होइन जस्तो तीन दलले गर्ने सहकार्य एक भागभण्डा कुरा यो तीन दलले मिलेर प्रदेश चलाउँ भन्ने कुरामा अब हाम्रो विमति भएको हो भने त अरू सम्भावनाहरू अरू सरकार सञ्चालका सम्मानहरू दुई दल एउटा दलको मात्र बहुमत नमिलिसकेपछि दुई दलको मिलेर गर्न सकिने सम्भावनाका ढोकाहरूका विषयमा त संवाद चलिरहेको छ त्यो साथै प्रदेशमा चलिरहेको छ अरू प्रदेशहरूमा पनि चल्छ तपाईँले त्यसभित्रको अङ्क गणित
3: सत्ता नछोड्ने पनि छ होइन भित्रीमन
4: त्यसमा भित्री नै होइन हामी जे तीन दल मिलेर प्रतिपक्ष विहीन पो प्रदेश सभा नचलाउँ भनेको हो प्रदेश सरकार नचलाउँ भनेको हो
3: तपाईँहरू प्रतिपक्षमा बसिहाल्नुहोस् त त्यसो भए कंग्रेस र नेकपा के अरे एमाले र नेकपा मिलिनै सक्यो अब तपाईँहरूको त पुग्दैन
4: उहाँहरूको त सम्झौता नै गरिसक्नुभयो त सम्झौता गरिसक्नुभयो दिइएको समय सीमाभित्र उहाँले सरकार दावी गरेर निवेदन पेश गर्दा
3: सुदूरपश्चिममा उल्टो धरती नै पल्टाए पनि अब तपाईँहरूको पुग्नेवाला छैन गठबन्धन होइन एमाले र नेकपा मिलिसकेपछि उहाँहरूको बहुमत भइ नै सक्यो
4: सरकार शून्यतामा त चल्दैन नि त अर्को आउने बेला रिप्लेस गर्ने बेलासम्म चार पाँच दिन कति दिन हो एक हप्ता होला के होला त्यो समय त काम चलाऊ केयर टेकरका रूपमा पनि त कन्टिन्यू गर्ने होला नि त सरकार बनाउने बाहिर राजनीतिक सहमति गरेको नेकपा एमाले र नेकपाले उहाँले दावी पेश गर्न प्रदेश प्रमुख समक्ष अथवा प्रदेश सभाभित्र प्रवेश त उहाँहरू गर्नु पर्यो नि त
3: अनि कंग्रेसको के छ अहिले अवस्था कंग्रेस फेरि विभाजनको डिलमै छ भन्ने आइरहेछ देवीरामजी होइन
4: पन्ध्रौं महाधिवेशन सम्पन्न गर्नेका निमित्त क्रियाशील सदस्यहरूको अन्तिम रूप दिने कुराका लागि चौध गते साउन चौध गतेसम्मको अन्तिम समय सीमा राखेर अहिले जति पनि करिब करिब 9 लाख नजिक पुगिरहेको हाम्रो क्रियाशील सदस्य वितरणको कुरालाई यसलाई अन्तिम टुङ्गोमा पुर्याउने अभ्यासमा सदस्यता व्यवस्थापन समिति पुगेको छ त्यसपछि पार्टीको केन्द्रीय समितिको बैठक बसेर समय सीमा हामीले पूर्व निर्धारित गरेका जति पनि सेड्युलहरू छ महाधिवेशनका निमित्त त्यसलाई समायोजन गर्ने त्यसको वास्तविक अवस्था के छ के कुन मिति व्यावहारिक छ वा छैन भन्ने विषयमा छलफल गरेर त्यसको सेड्युललाई ठिकठाक बनाउने र त्यो सेड्युलमा महाधिवेशनलाई अगाडि लैजाने कुरा नै यति बेला बाटोमा नेपाली काङ्ग्रेस मूल रूपमा छ र त्यसमा सहभागी हुनका निमित्त कतिपय विशेष महाधिवेशनमा सहभागी नभएर पछि पनि फेरि त्यसलाई हाम्रो फरक मतहरू छ भनेर बाहिर बसिरहनुभएका नेताहरू जो नेताहरू हुनुहुन्छ उहाँहरूसँगको संवाद र छलफल पनि निरन्तर अगाडि बढ़िरहेकै छ अहिले यति बेला चाहिँ ठ्याक्कै उहाँहरूले जसले त्यो असहमति राखेर बसिरहनु भएको नेताहरू हुनुहुन्छ उहाँहरूले संवाद गर्ने कुरामा मूल नेतृत्वसित संवाद गरिसकेपछि सभापतिजीसँगै संवाद गरिसकेपछि हामी दुईजना प्रतिनिधि त हाम्रो तर्फबाट पठाउँछौं र त्यसका आधारमा हाम्रा बटम लाइनहरू बाहिर भनिएका र हामीले खास के कुरामा नीतिगत रूपमा हाम्रा अप्ठ्यारा हुन् के गर्यो भने सामान लिएर जान सकिन्छ भन्ने उहाँले अगाडि राख्नुभएका प्रस्तावहरू लिएर आउने र एउटा कार्यदल बनाएर त्यसले होमवर्क गरेर टुङ्गिने भन्ने जे कुराकानीहरू उहाँहरूको तर्फबाट आएको यति बेला चाहिँ काङ्ग्रेस मूल नेतृत्वले उताबाट नेताहरूले पठाउनु भएको प्रतिनिधिहरूको प्रतीक्षा गरिरहेको छ
3: होइन तर चुनदेवीमा त राष्ट्रिय कंग्रेस अनि संघ चुनाव चिन्ह भनेर चाहिँ अस्ति नै चाक्सीबारीको सहमतिलाई अब अन्तिम रूप दिने भन्ने बहस चलिरहेछ नि त यहाँ
4: यो यस्ता खालका कुराहरू मिडियामा उहाँहरूले गर्नु खोजिरहेको अभ्यासमा धेरै कुराहरू सुनिन्छ तर यसको आधिकारिकता र यसको वास्तविकता कुराहरू कतिपय राजनीतिमा प्रेसर ट्याक्टिक्सहरू पनि होलान् आफ्ना मतहरू फरक मतहरू राख्नेको लागि अहिले काङ्ग्रेस खुल्ला छ पहिल्यैदेखि नै खुल्ला छ आफ्ना फरक मतहरू एकदम पखर र मुखर ढङ्गले बाहिर राख्ने हाम्रो प्रवृत्ति छ त्यो तपाईँहरू सबैलाई ज्ञान भएकै कुरा हो हाम्रो भित्रभित्र धेरै कुरा हुने बाहिर कम हुने भन्ने छैन जे छ सबै छर्लङ्ग हुने गरी बाहिर आउँछ त्यो बाहिर आउँदै गर्दा यस्ता अघि तपाईँले भन्नुभएको जस्तो भूकम्प पराकम्पनहरू अनेकन कोणबाट विश्लेषणहरू छन्, तर मलाई यति हुँदाहुँदै पनि मलाई के विश्वास छ भने अहिले पनि नेपाली कांग्रेसमा लामो इतिहासमा काम गर्नुभएका आफ्नो हिस्ट्री भएका सबै 101 योगदान गर्नुभएका नेताहरू जो हुनुहुन्छ उहाँहरूको नेतृत्वमा त्यस्तो अराजनीतिक र आजको दिनमा अनावश्यक आवश्यक नरहेको बाटो उहाँहरू हिँड्नुहुन्छ भन्ने मलाई लाग्दैन। किनभने अहिलेको महाधिवेशनको प्रक्रियामा सबैजना सहभागी हौ, सबै मिलेर जाउँ महाधिवेशनमा भन्ने प्रक्रिया अगाडि गरेको छ। यहाँ कसैले कसैलाई कारवाही गरेर बाहिर निकालेको छैन, कसैले तैँले सदस्यता लिन पाउन्नस् भनेको छैन, तिमी महाधिवेशनको प्रक्रियामा सहभागी हुन पाउँदैनौ भनेको छैन। तपाईँले भन्नुभयो कि अघि इङ्गित गर्ने हो भने चुन्दबीको जो कुरा गर्नुहोस् नेताहरूले खोल्नुभएको सम्पर्कले हो, त्यहाँ भेला हुन छलफल गर्न कुराहरू गर्न पाइन्छ। प्रश्न यति हो कि उहाँले त्यति बेला त्यो भेलाहरूमा कार्यक्रमहरूमा गर्ने प्रस्तुतिकरण चाहिँ राजनीतिक होस्, त्यो एकदमै भद्दा अराजनीतिक र संस्कारविहीन नहोस् भन्ने कुरा मात्रै हो। त्यो संस्कारविहीन ढङ्गबाट अराजनीतिक ढङ्गबाट भइरहेका प्रस्तुतिहरूको पनि आम जनताले कार्यकर्ताहरूले साथीहरूले सहकर्मीहरूले त्यसको मूल्याङ्कन आफ्नै ढङ्गबाट गरि नै रहनु भएको हुन्छ। किनभने हामी प्रत्येक दिन जनताको कठ्यारामा आम साथीभाइहरूको कार्यकर्ताहरूको कठ्यारामा उभिरहेकै हुन्छौँ होइन। यो हुँदै हुँदा यति यो सबै प्रक्रियाहरू पूरा गरेर पनि काँग्रेसले एकताबद्ध बाटो 15 महाधिवेशनबाट तय गर्ने गरी अगाडि बढ्छ भन्ने मलाई लाग्छ।
3: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिलीराम सुवेदीजी नमस्कार।
4: यो अवसर आदरणीय श्रोताहरूसँग मेरो आवाज पुर्याइदिने भएको
3: नमस्कार। वा दिल्लीराम सुवेदी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
5: सरा किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि। हिँड
7: हाम्रा विशेषताहरू।
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
2: रेडियो आदिखोला 105.4
8: खरो विषयमा सरो बहस, नेपाली बहस,
9: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
10: ग्लोबल आईबी ब्याङ्क, सबैका लागि ब्याङ्क,
11: डिस होम इन्टरनेट।
3: यतिखेर हाम्रो बेसमा गोविन्द केसीको अनसन यतिखेर जारी छ। चिकित्सक संघका पूर्व वरिष्ठ उपाध्यक्ष एवं केसीको आन्दोलनमा लामो समय सँगै रहनुभएका डाक्टर डुण्डीराज पौडेलसँग बहस गर्दैछौ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार डाक्टर साहब।
12: धन्यवाद खेमजी।
3: होइन, यो डाक्टर गोविन्द केसीजीको अनसन बस्ने पनि यो सिजन हुन्छ कि क्या हो? होइन, यो जब जब भर्ना हुने समय आउँछ, जब जब मेडिकल सञ्चालन हुने बेला आउँछ, तब तब उहाँ चाहिँ अनसन बसिहाल्नुहुन्छ, यो किन हो यस्तो?
12: हजुर हजुर, यस्तो डाक्टर गोविन्द केसीको अनसन भन्दा पनि म पनि विगतमा वीर अस्पतालमा कार्यरत रहँदा होस् या अहिले नेपालगञ्ज मेडिकल कलेजमा 7 वर्षदेखि कार्यरत रहँदा होस्, म कर्णाली प्रदेश लगायत सुदूरपश्चिमका अछाम डडेलधुरा दार्चुला जिल्ला र पटक पटक त्यहाँ गएर उपचारमा आफूलाई संलग्न गराएको छु। विभिन्न प्रकार स्वास्थ्य शिविरहरू शल्य चिकित्सा शिविरहरूमा आफूलाई समाहित पनि भएको छु म। त्यस आधारमा मैले के महसुस गरेको छु भने सुदूरपश्चिमका जनताहरूलाई मिनिमम चिकित्सा सेवाबाट उनीहरू वञ्चित रहेको अवस्था छ। त्यसले गर्दाखेरि वर्षौंदेखि नै माग भएको थियो त्यहाँनिर एउटा स्तरीय विशेषज्ञ सेवा सहितको दक्ष जनशक्ति सहितको एउटा उपचार केन्द्र हुनुपर्दछ, स्वास्थ्य हुनुपर्दछ भन्ने माग भएको र त्यो माग पूरा गर्नका लागि चाहिँ अपेक्षाकृत रूपमा सस्तो पनि सहज पनि उपचार सेवा प्रदान हुने संस्था भनेको मेडिकल कलेज जहाँ एकातर्फ विद्यार्थीहरू चाहिँ पढाइन्छ भने अर्कोतर्फ
3: अहिले दशरथ चन्दन मेडिकल कलेज त्यहाँ चाहिँ सञ्चालनको पूर्व तयारी
12: अस्पताल मुख्य कुरा यहाँलाई मैले भन्नु खोजेँ शिक्षण अस्पताल बनिसकेपछि अस्पताललाई स्तरोन्नति गरिसकेपछि त्यो जगमा मेडिकल कलेज स्थापना हुने हो। त्यहाँ त्यो विश्वविद्यालय भन्नुहोस् अथवा प्रतिष्ठान भन्नुहोस् मूल कुरो के हो जसरी भारतमा मोदीले गरेको छ नि त अस्पतालहरूलाई स्तरोन्नति गर्ने त्यसको सेवाको चाहिँ स्तरोन्नति गर्ने गुणात्मक रूपमा पनि त्यसको चाहिँ अस्पतालको स्तरोन्नति गर्ने सबै प्रकार विशेष सेवाहरूको सुनिश्चित गर्ने अस्पतालको चाहिँ त्यसको क्यापासिटी बिल्डिङ गर्ने होइन त्यहाँ जनशक्तिको चाहिँ व्यवस्था गरिसकेपछि स्वतस्फूर्त रूपमा त्यो संस्था चाहिँ मेडिकल इन्स्टिच्युटको रूपमा त्यो एकाडेमिक रूपमा चाहिँ विकसित हुन्छ। अब हामी कहाँ के भयो भन्दा त्यो अस्पताल बनाउनुको तर्फ त वास्ता छैन, फलाना व्यक्तिलाई उपकुलपति बनाउने फलाना व्यक्तिलाई यो पदमा दिने भन्नका लागि चाहिँ निज स्वार्थलाई प्रेरित भएर
3: पहिला उपकुलपति नभएपछि उपकुलपति नभएपछि अनि त्यहाँ चाहिँ कर्मचारी नभएपछि अनि मेडिकल कलेज आफै सञ्चालन हुन्छ रोबोटले सञ्चालन गर्ने त्यसो भए
12: यो त यस्तो छ यो त अहिले विश्वविद्यालय आइसकेपछि त यो पूर्ण सिद्धि छ पटक्कै भइसक्यो तर विगतदेखि नै यहाँ मैले प्रश्न पार्न खोजेको कुरा के हो भने कुनै पनि ठाउँमा मेडिकल कलेज स्थापना गर्नु भन्नु म त पहिला त्यही शिक्षण अस्पताल भन्नुपर्दछ त्यो भनेको चाहिँ स्तरीय गुणस्तरीय चिकित्सा सेवाको प्रदान हुनुपर्दछ त्यो अस्पतालहरूलाई चाहिँ अथवा सरकारी अस्पतालहरू रहेका पनि जस्तो क्षेत्रीय अस्पताल छ जस्तो अहिले नेपालमा पोखरालाई पनि त्यही रूपमा रूपान्तरण गरिएको छ भनेपछि र भारतमा मोदीले अहिले दर्जौं ठाउँमा त्यो किसिमको चाहिँ अस्पतालहरूलाई रूपान्तरण गर्ने अस्पतालको स्तर वृद्धि गर्ने त्यसको जगमा मेडिकल कलेज स्थापना हुने हो कि अरू अन्यान्य विषयको जस्तो विश्वविद्यालय गठन गरेर एउटा चाहिँ कोठा लिएर त्यहाँ चाहिँ हल बनाएर पढाउने कुरा छैन नि त। स्तरीय चिकित्सा सेवा र शिक्षा एकअर्काका परिपूरक हुन् एकअर्का अन्तर्निहित भएको हुनाले स्तरीय चिकित्सा शिक्षाका लागि पनि त्यसको पूर्वाधार भनेको स्तरीय चिकित्सा सेवाको सुनिश्चितता हो त्यसको लागि चाहिँ केही प्रकारको मेडिकल अस्पताल बन्यो त्यो त मूल रूपमा चाहिँ अस्पताल सञ्चालन गइसकेको भए त मेडिकल कलेज स्थापना गर्नको लागि त्यहाँ पढाइ पढ्नको लागि त
3: जनताले बुझेका पनि छन् तर डाक्टर गोविन्द
12: म त चितवनवासीको मान्छे हो तर म सुदूरपश्चिमका एउटा यो देशको नागरिक
3: भएको किन हो अहिले चाहिँ गोविन्द केसीको अनसन किन डाक्टर साहबको अनसन किन
12: डाक्टर गोविन्द केसीको अनसनको बारेमा त न मसँग कुनै कुरा भएको छ न उहाँसँग मेरो कुनै छलफल भएको छ न मैले अनसनको बारेमा उहाँसँग
3: लामो समय तपाईँ काम पनि गर्नु भएको छ नि त उहाँसँग होइन आन्दोलनमा साथ दिनुभयो नि त पहिला होइन
12: यस्तो छ म नेपाल शिक्षा संघको वरिष्ठ उपाध्यक्ष भएको नाताले विगतमा शिक्षा सेवालाई चाहिँ शिक्षा शिक्षालाई एउटा नियमन गर्नका लागि शिक्षा शिक्षामा देखा विकृति विसङ्गति विकृतिहरू अन्त्यका लागि चाहिँ उहाँसँग अग्रज दायर गरेको हो विगतमा। तर यसको मतलब यो होइन कि डाक्टर गोविन्द केसीले माग प्रत्येक मागहरूमा एकदम समर्थन गर्दै फलाउने व्यक्तिलाई चाहिँ हटाउ फल राख भन्दै हाम्रो हिँड्ने मेरो काम
3: होइन
12: तर उहाँले त के आधारमा उहाँले के देख्नुभयो किनभने यो प्रष्ट छ हेर्नुहोस् हामीले सत्यलाई लुकाउन सकिन्न डाक्टर गोविन्द केसी नभएको भए सायदै गेटामा त्यो चाहिँ सार्वजनिक अस्पताल बन्थ्यो होला भवन निर्माण उहाँले त पटक पटक चाहिँ यो त्यसको लागि ठुलो योगदान दिनुभएको छ भन्ने कुरा त जगजाहारै छ। विगतमा चाहिँ यो अस्पताल बनाउनु दिनु हुँदैन भनेर पनि विभिन्नका स्वार्थ खेलहरू भएका थिए सबैभन्दा विडम्बना के भने त्यहीका नागरिकहरूबाट जुन किसिमको चाहिँ पहल हुनुपर्ने थियो त्योभन्दा पनि एउटा डाक्टर गोविन्द केसी एउटा चाहिने दोलखा जिल्ला रामेछाप जिल्ला जन्मेका मान्छे चिचिङमा सर काम गरेका मान्छेले त्यहाँका सुदूरपश्चिम जनताका प्रतिको चाहिँ जुन भावना व्यक्त गर्नुभयो जुन माया मत प्रदर्शन गर्नुभयो उहाँले चाहिँ त्यो किसिमको चाहिँ अभियान चलाउनु भयो त्यसको लागि उहाँलाई हामीले सधैँ पनि सम्मान गर्नै पर्दछ। तर बाँकी कुरा चाहिँ के भने डाक्टर गोविन्द केसीले चाहिँ नियुक्ति गर्ने क्रममा उपकुलपति नियुक्ति गर्ने क्रममा रजिस्टर नियुक्ति गर्नमा कसलाई कुन पदमा चाहिँ राख्नुहुन्छ उपयुक्त हुन्छ हुन्न भन्ने कुरा उहाँले किन भन्नुभयो त उहाँले भन्नु कुरा हो। त्यो मेरो विषयको सरकार मेरो विषय सरकार भनेको एउटा लामो समयसम्म 3 दशकभन्दा बढी नेपालको सरकारी शिक्षा सेवामा बिताएको हुनाको नाताले मैले के चाहन्छु भने सुदूरपश्चिम राम्रो एउटा स्तरीय अहिले 600 बेडको अस्पताल सञ्चालन गर्नु पनि बाधा छैन अहिले झन् सजिलो पनि छ किन भन्दा विश्वविद्यालय पनि अहिले चाहिँ शिक्षा मन्त्रालय अन्तर्गत पर्ने भएको हुनाले जसको शिक्षा मन्त्रालय अन्तर्गत चाहिँ टिचिङ हस्टेल पनि छ र त्यो संस्था दुईटै संस्था समन्वय गराएर यथाशीघ्र अस्पतालले चाह्यो सरकारले चाह्यो भनेदेखि चाहिँ अब स्वास्थ्य मन्त्रालयबाट यो भएन, अन्य अन्य अस्पतालहरू स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका छन्, तर यो चाहिँ विश्वविद्यालय भएको हुनाले चाहिँ शिक्षा मन्त्रालय मात्र रहेको हुनाले मेरो अनुरोध मेरो सुझाव के हो भनेदेखि अझै पनि केही बिग्रेको छैन, शिक्षा मन्त्रालय अन्तर्गतकै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल र त्यसलाई त्यसको समन्वय गर्न सकियो भने मलाई लाग्छ सुदूरपश्चिम जनताहरूले एक वर्षभित्र नै राम्रो स्तरीय चिकित्सा सेवा प्रदान गर्न पाउन सक्नेछन्। अस्पताल भन्ने कुरा त्यो राहत भन्ने कुरा पनि होइन, सेवा प्रवाह पनि चाहिँ यो मेडिकल कलेजले स्थापना भएको विश्वास भइसक्यो, अझै पनि यहाँ कति कमजोरीहरू छन्, त्यसले गर्दा क्रमशः विकास हुँदै जाने हो, स्टेप बाई स्टेप हुने हो, त्यसले गर्दा त्यो होस् भन्नको लागि मात्रै मैले सरकार राखेको
3: होइन। अब यो मेडिकल हब बनाउन सकिन्छ नि त होइन, शैक्षिक हबै बनाउन सकिन्छ नि त नेपाललाई होइन, राम्रोसँग
12: भने नि त पहिलो मेडिकल हब बनाउने भनेकै पहिलो चाहिँ अस्पतालको संरचना खडा हुनु पर्यो, त्यहाँ चाहिँ अस्पतालमा भित्र चिकित्सा सेवा प्रवाह हुनु पर्यो, त्यो सुविस्ता हुनु पर्यो, चिकित्सा सेवामा चाहिँ बहुआयामिकता थप्न पर्यो, रिसिट एडभान्सेस हुन पर्यो, दक्ष जनशक्ति व्यवस्थापन हुनु पर्यो, त्यसको आधारमा चाहिँ नि मेडिकल इन्स्टिच्युट बन्ने हो कि एकाडेमी बन्ने हो नि त, रातारात चाहिँ एकाडेमी बन्नलाई अरू घरको के अरे दोष बस्छ भने हिजो विगतमा कसले के गर्यो भन्ने कुरा छैन नि त, हिजो विगतमा मेडिकल कलेज कस्ता कस्ता संस्थाहरू मेडिकल कलेज रूपान्तरित भए, कस्ता कस्ता मेडिकल कलेज पढाइ भयो भन्ने कुरा त्यही हामी त्यही त्यही कुरालाई हामीले अहिले दोहोऱ्याउँदै होइन, अब हामीले गर्ने के भने एउटा चिकित्सा सेवाको विश्वव्यापी मान्यता अनुसार चिकित्सा सेवा अपनाउनु पर्ने न्यूनतम मापदण्डलाई आत्मसात गर्दै त्यो चिकित्सा सेवाको स्तरीयतामा कम्प्रोमाइज नहुने गरी चिकित्सा सेवाको प्रभाव हुनु पर्यो, त्यसको सुविधा हुनु पर्यो हुन पर्यो, जहाँ अनुसन्धान पनि गर्न सकियोस्, स्तरीय सहज र चाहिँ सुपथ चिकित्सा सेवा प्रदान पनि गर्न सकियोस्, त्यसले गर्दा 27,000 जनताप्रति न्याय भएको ठहरिनेछ भन्ने मेरो भनाइ थियो।
3: होइन अब चाहिँ यो शैक्षिक यो मेडिकल शिक्षा नेपालमा उत्कृष्ट बन्दै गएको छ अहिलेको अवस्थामा सबैले मान्ने
12: होइन, मैले एउटा नबुझेको कुरा मेडिकल शिक्षा भनेकै मेडिकल सेवा सेवा अन्तर्निहित वस्तु हो कि, मेडिकल सेवाको स्तरीयता बिना अथवा चिकित्सा सेवाको स्तरीयता बिना, चिकित्सा सेवाको चाहिने अवस्था बिना अथवा चिकित्सा सेवाको प्रत्याभूति बिना चिकित्सा शिक्षा प्रदान गर्नै सकिन्न नि, त्यसले गर्दा कम्तीमा 300-400 माथिको अस्पताल जो 600 क्षमता छ भने न्यूनतम पनि 300 गोविन्द केही साह भएको क्षमता म चाहिँ खुसी पनि लाग्यो, तात्कालिक रूपमा 300 बेड सञ्चालन गरेर एक वर्षभित्र पूर्ण रूपमा त्यो चाहिँ यतास्थित 600-600 अस्पताल सञ्चालन होस् भन्ने मेरो कामना हो, त्यसको लागि नै मेरो चाहिने मैले लेखेको पनि छु यसबारेमा चाहिने आग्रह गरेको पनि छु, यसरी चाहिँ एउटा 600-600 अस्पताल खण्डहरूमा परिणत भएको छ, गोठ गाई गोठ गोरु गोठको जस्तो भइरहेको छ, निस्वार्थी व्यक्तिहरूको चाहिँ नियुक्तिको लागि मात्रै त्यो संस्थालाई चाहिने लिङ्गरिङ भएको छ भन्ने त्यता चाहिँ प्रश्न उठाएको हो, तर डाक्टर गोविन्द केसीले चाहिने उहाँले के के माग राख्नुभयो, को कसलाई के के चाहिँ पदबाट बर्खास्त गर्ने माग, त्यो चाहिँ मेरो सरकारको विषय नै होइन नि।
3: हस् यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु डाक्टर साहब, नमस्कार। आदरणीय श्रोता, यतिखेर हामी कुराकानी गर्दैछौँ गोविन्द केसीको अनसन यतिखेर तोड्दै गर्दाखेरि सम्झौता कार्यान्वयन हुने खतरा पनि बढ्दै गएको भन्ने विषय पनि आएको थियो, यसै विषयमा कुराकानी गर्नका निम्ति र नेपालको मेडिकल शिक्षालाई उत्कृष्ट बनाउनुपर्छ भनेर लामो समय लागिरहनु भएका चिकित्सक संघका पूर्व वरिष्ठ उपाध्यक्ष डाक्टर ढुण्डीराज पौडेलसँग कुराकानी भयो। आजका लागि नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।

0: ए नानी, त्यो पानी नपिऊ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
2: सार्वजनिक हितका लागि रेडियो आदिकला।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
4: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाका सिग्नल र अधिकारी प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनित। साउनको दोस्रो सोमबार छाङसाङदीमा 68,981 रूपियाँ भेटी संकलन र बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियान शुरू। आदि खोला खबर अब विस्तारमा। स्याङ्जाका दुई क्रियाशील पत्रकार नेपाल पत्रकार नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनित हुन भएको छ। नेपाल प्रेस युनियनको विधान 2048 छैटौं संशोधन 2079 धारा 21 झ बमोजिम स्याङ्जाका दुई क्रियाशील पत्रकार सहित 7 केन्द्रीय सदस्य र 2 आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेको हो। स्याङ्जामा 3 दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर लाग्नुभएका पब्लिक आवाज साप्ताहिक पत्रिकाका अध्यक्ष श्रीकृष्ण सिग्देल र स्याङ्जा बुलेटिन राष्ट्रिय दैनिकका सम्पादक भवानी अधिकारी प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनित हुन भएको हो। पत्रकार सिग्देल यसअघि नेपाल प्रेस युनियनको जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघको जिल्ला अध्यक्ष हुँदै हाल नेपाल पत्रकार महासंघको प्रदेश सदस्य रहनु भएको छ। सिग्देल यस आदिखोला संचार सहकारी संस्थाद्वारा संचालित रेडियो आदिखोला एफएमका संचालक सदस्य समेत रहनु भएको छ। का सदस्य भवानी अधिकारी यसअघि संचारिका समूहकी जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघको उपाध्यक्ष हुँदै हाल प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराका संचार समन्वय समिति सदस्य रहनु भएको छ। यसैबीच नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको रिक्त पदमा उपमहासचिवद्वय दिलीप आश्री अधिकारी र युवराज गौतम मनोनित हुनु भएको छ। स्याङ्जाकी अधिकारी यसअघि केन्द्रीय सदस्य हुँदै हाल उपमहासचिव रहनु भएको थियो। उहाँ काठमाडौँमा बसेर पत्रकारिता गर्दै आउनु भएको छ। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार युनियनको विधान 2048 छैटौं संशोधन 2079 परिच्छेद 4 दफा 31 उल्लेखित प्रावधान र केन्द्रीय समितिको पहिलो बैठकको म्यान्डेट अनुसार सचिवालयका रिक्त 2 पदमा उहाँलाई मनोनयन गरिएको हो। विधानमा अध्यक्षको नेतृत्व मा वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य रहने गरी 9 सदस्यीय सचिवालय गठन गर्ने व्यवस्था रहेको छ। केन्द्रीय समितिले 7 सहित 10 जना केन्द्रीय सदस्य, 2 आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेको छ। स्याङ्जाको प्रसिद्ध मन्दिर छाङथाङदी मन्दिरमा साउनको सोमबार 68,981 रूपियाँ भेटी संकलन भएको छ। साउनको महिना भगवान शिवको प्रिय महिना भएकाले साउनको महिनाभर शाकाहारी भोजन गरी सोमबार शिवको पूजा आराधना गर्ने गरिन्छ। भगवान शिवको पूजा आराधना गरीमा परिवारमा सुख शान्ति समृद्धि प्राप्त हुने जनविश्वासका साथ भक्तजनहरू साउनको सोमबार शिव मन्दिरमा गई स्नान तथा पूजापाठ गर्ने गर्दछन्। चारवटा सोमबार परेको यस वर्षको साउनको दोस्रो सोमबारको अवसरमा गौमुख धाराबाट 15,005, आजीवन सदस्यताबाट 10,105, सहयोग रसिदबाट 10,126, दानपेटिकाबाट 13,300 र भजन मण्डलीबाट 20,445 रूपियाँ भेटी संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समितिका संयोजक शुभकान्त पौडेलले बताउनुभयो। साउन महिनाको हरेक सोमबार र हरिशयन एकादशीका अवसरमा महाआरती गर्ने कार्यक्रम अनुसार हिजो बेलुका 7 बजे महाआरती तथा भजन कीर्तन गरिएको थियो। आफ्ना दिवंगत को सम्झना जन्मदिन वा अन्य विशेष अवसर में मंदिर में भक्तजनहरूले पनि महाआरती गराउन सक्नेछन्। यसरी विभिन्न पर्वहरूमा मंदिर में संकलित रकम मंदिर व्यवस्थापन र मंदिर परिसर में भौतिक निर्माण में खर्च गर्ने गरिएको मंदिर व्यवस्थापन समितिले जनाएको छ। भगवान शिव पार्वती को कथासँग प्रत्यक्ष जोड़िएको साङसाङदी मंदिर को ऐतिहासिक महत्व समेत रहेको छ। मंदिर को महिमा का विषय में श्री सुस्तानी व्रत कथामा समेत उल्लेख गरिएको छ। कथामा उल्लेख गरिए अनुसार भगवान शिवले सतीदेवी को मृत शरीरलाई लिएर दुल्ने क्रममा यहाँ आइपुग्दा बाँकी सबै शेष पतन भएको महादेवले त्रिशूल प्रहारबाट जल उत्पन्न गराई आफ्नो तीर्खा मेटाएको र सोही जल हालसम्म पनि छङछङ गर्दै पहाड़बाट झरेकाले यस स्थानको नाम नै छाङछाङदी रहेको किम्वदन्ती छ। साङ्दाको पुतली बजार नगरपालिका आठ स्थित बहाकोट कालिका मन्दिरको संरक्षण सँगै धार्मिक तथा पर्यटकीय विकासलाई गति दिन बहाकोटका स्थानीय एकजुट भएका छन्। गाउँमा जन्मिएर हाल देश तथा विदेशमा रहेका पूर्व विद्यार्थीहरूले स्थानीयवासीसँग अन्तर्क्रिया गर्दै मन्दिर परिसरको दीर्घकालीन विकास र पर्यटन प्रवर्धनका योजना अघि सारेका छन्। बहाकोट सिरफेरका पूर्व सहपाठीहरूले आयोजना गरेको वृहत अन्तर्क्रिया तथा अनुभव आदान प्रदान कार्यक्रममा मन्दिरको संरक्षण, पर्यटकीय आकर्षण, स्थानीय संस्कृति प्रवर्धन र रोजगारी सृजनाका सम्भावना बारे विस्तृत छलफल गरिएको थियो। छलफलपछि दीर्घकालीन विकास योजना तयार गरी चरणबद्ध रूपमा कार्यान्वयन गर्ने सहमति भएको कार्यक्रम संयोजक सुबेदार इन्द्र बहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार 2072 सालको भूकम्पबाट क्षतिग्रस्त भएको कालिका मन्दिर पुननिर्माण सम्पन्न भइसकेपछि अब मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्दै बहाकोट क्षेत्रको समग्र विकासमा ध्यान केन्द्रित गरिएको हो। अन्तर्क्रियाबाट मन्दिर परिसरको करिब 3 रोपनी क्षेत्रफलमा स्थानीयको साझेदारीमा मौलिक होमस्टे सञ्चालन गर्ने, साइकल एक्सपिडिसन आयोजना गर्ने, क्रस कन्ट्री दौड़ सञ्चालन गर्ने तथा स्थानीय खानपान, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनलाई प्राथमिकतामा राख्ने निर्णय गरिएको संयोजक थापाले बताउनुभयो। सुबेदार मेजर सूर्य बहादुर थापाले मन्दिर पुननिर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ़न थालेको उल्लेख गर्दै अब आवश्यक पूर्वाधार व्यवस्थापन र सेवा सुविधा विस्तार गर्नुपर्ने अवस्था आएको बताउनुभयो। सन्धिकालीका आमा समूहकी मीरा दरलामी मगरले कार्यक्रममा तय भएका योजनाले बहाकोटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यसबाट स्थानीय उत्पादन, कला, संस्कृति र गाउँको अर्थतन्त्र समेत चलायमान बन्ने अपेक्षा गरिएको छ। अर्वा खोला, अरौदी खोला र बुढो खोलाको बीच पहाड़ी डाँडामा अवस्थित बहाकोट कालिका मन्दिर प्रदेश सरकार, पुतली बजार नगरपालिका र स्थानीयवासीको साझेदारीमा 1,18,00,000 रूपियाँको लागतमा पुननिर्माण भई 2080 साल असोजमा सम्पन्न भएको हो। मन्दिरका पुजारी उदयराज मरासुनीका अनुसार यहाँ चैते दशैंको अष्टमी र बड़ा दशैंको महानवमीमा विशेष पूजा हुने गर्दछ भने वर्षभर नियमित रूपमा पूजा सञ्चालन हुँदै आएको छ। स्थानीय भरत कुमार राणाका अनुसार बहाकोट कालिका मन्दिर परिसरबाट साङ्जा, तनहु, नवलप्रासी, गोर्खा, म्याग्दी, लमजुङ, पर्वत, बागलुङ र पाल्पा लगायतका जिल्लाका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र स्थानीय संस्कृतिको संगम बनेको बहाकोट कोटलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ स्थानीय र पूर्व सहपाठीहरूको पहल अघि बढ़ेको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: ए नानी, त्यो पानी नपिउ त।
3: किन र काका?
2: त्यो पानी फोहोर छ।
3: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
4: सार्वजनिक हितका लागि रेडियो आदिखोला।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। आर्थिक वर्ष 2082-83 मा गण्डकी प्रदेशका 11,232 किसानले रू 5,58,00,000 रकम प्राप्त गरेका छन्। गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रूपमा प्रदान गरेको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मापदण्ड अनुसार छनौट भएका दुग्ध सहकारी मार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डाक्टर सुभाष शर्माले जानकारी दिनुभयो। वहाँले दैनिक 200 लिटर र वार्षिक 200 दिन दूधको कारोबार गर्ने सहकारी संस्थाले प्रोत्साहन स्वरूपको रकम प्राप्त गर्न सक्ने मापदण्ड रहेको बताउनुभयो। हरेक आर्थिक वर्षमा कम्तीमा 30 दिन सहकारीमा दूध बिक्री गर्ने किसानले प्रोत्साहन सहयोग प्राप्त गर्ने गरेका छन्। एउटा सहकारीलाई बढ़ीमा रू 17,50,000 प्रोत्साहन सहयोग गर्ने गरिएको वरिष्ठ पशु विकास अधिकृत डाक्टर शर्माले बताउनुभयो। किसानलाई प्रति लिटर दूधमा रू 5 का दरले प्रोत्साहन सहयोग दिने गरिएको छ। कतिपय सहकारीमा माग धेरै हुँदा प्रोत्साहन रकम केही कम पनि हुने गरेको छ। उहाँले भन्नुभयो, सहकारीले प्राप्त गरेको प्रोत्साहन रकममा 4% कार्यक्रम संचालन तथा व्यवस्थापनका लागि र बाँकी 96% किसानलाई वितरण गरिएको छ। धान रोपेको एक सातामै रोपो सुक्न थालेपछि पर्वतको फलेवास नगरपालिका देवीस्थानका किसान चिन्तित बनेका छन्। धेरै उत्पादन हुने र सुगन्धित धानको आशामा भारतबाट आयातित धानको बिउ प्रयोग गरेका किसान अहिले चिन्तामा डुबेका छन्। स्थानीय ठाकुर प्रसाद भूषालले घर वरिपरि लगाएको करिब आधा रोपनीको धानको रोपो एक सातामै पात सुक्न थालेको बताउनुभयो। देवीस्थानका मात्र होइन अरू क्षेत्रका खेतमा पनि यस्तै समस्या देखिन थालेको छ। धानको गाजमा पात महेलिँदै सुक्ने लक्षण देखिएपछि किसान चिन्तित बनेका छन्। फलेवासका अगुवा किसान भरत कुमार श्रेष्ठले सरकारले प्रतिबन्ध लगाएका तथा स्थानीय हावापानीसँग नमिल्ने धानका बिउ प्रयोग गर्दा समस्या देखिएको बताउनुभयो। वहाँले भन्नुभयो, स्थानीय माटो र वातावरण सुहाउँदो जातको धान रोप्नुपर्ने रहेछ। उत्पादनको लोभमा अनुभव नभएको अपरिचित जातका बिउ प्रयोग गर्दा हामीलाई समस्या पर्ने देखिन थाल्यो। फलेवास नगरपालिकाका कृषि प्राविधिक सागर लामिछानेले नगरपालिकाले सिफारिश गरेका जातभन्दा फरक धान रोपिएका क्षेत्रमा समस्या देखिएको बताउनुभयो। नगरपालिकाले हरेक वर्ष स्थानीय माटो र हावापानी सुहाउँदा जेठो बुढो र खुमल जातका धानका बिउ 50% अनुदान दिँदै आएको छ। जिल्लामा वार्षिक करिब 25,000 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। यस वर्ष पनि अधिकांश क्षेत्रमा रोपाई सम्पन्न भइसकेको छ। अब अन्तिममा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। स्याङ्जाका सिग्देल र अधिकारी प्रेस युनियनको केन्द्रीय सदस्यमा मनोनित। साउनको दोस्रो सोमबार थाङसाङदीमा 68,981 रूपियाँ भेटी संकलन र बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियान शुरू। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 03-4140-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट आज मिति 2083 साल साउन महिनाको 12 गते मंगलबार तदनुसार सन् 2026 जुलाई 28 तारीख असार शुक्ल पक्षको चतुर्दशी तिथि दिउँसो 5:56 बजेपछि साँझ 5:56 बजेपछि पूर्णिमा तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ र मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। वृष राशि हुनेहरूको लागि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था हुन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ़न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छा शक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला। मिथुन राशि हुनेहरूको लागि सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो फेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ तर आमदानी भइरहे पनि फजुल खर्च बढ़नेछ। विलासितामा धन खर्च गर्नुपर्ने परिस्थिति आउला। वाद विवादमा अघि नसर्नुहोला। कर्कट राशि हुनेहरूको लागि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम शुरू हुन सक्छ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजयी सम्भावना छ। सिंह राशि हुनेहरूको लागि मेहनत गर्दा लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।
कन्या राशि कन्या राशि शनिहरूको लागि तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। पुरानो सम्झौता भंग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला। महत्वाकांक्षी योजना सम्पादन हुने समय छ। तुला राशि फनेहरूको लागि कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ। तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। प्रतिद्वन्दीहरू बढ़नेछन् भने लाभांश बाँडिन सक्छ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुपर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरूषवार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पछ्याएर पनि लाभ उठाउन सफल भइनेछ। वृश्चिक राशि हुनेहरूको लागि तारिक योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। आमदानीका स्रोत बढ़नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभाव बढ़नाले काममा फाइदा हुनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ़नेछ। धनुराशि हुनेहरूको लागि काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोड़िएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मकर राशि हुनेहरूको लागि खर्च लागे पनि दिगो काम गर्न सकिनेछ। खर्चिलो योजना बन्नाले धेरै रकम जोहो गर्नुपर्ला। शोकले विलासी वस्तुहरूमा खर्च गराउनेछ। साभा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनु परे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ़नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्ला। पछिका लागि लगानी गर्ने समय छ। कुम्भ राशि हुनेहरूको लागि आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आमदानी बढ़नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फर्को मार्ने समय छ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ़नेछ। दिगो फाइदा हुने काम गर्न सकिनेछ। खोजी गर्दा आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। मेहनत गर्दा लक्ष्य अनुसार काम सम्पादन हुनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हात लागि हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कृतिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ। कर्तव्यपरायण रहनुहोला। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उपप्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब भने हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 03-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 03-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नुहुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधि भर सुन्नुहुने सम्पूर्णमा धेरै धन्यवादको शब्द व्यक्त गर्दै आज फेस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
2: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
1: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
2: साथै विवाह व्रत बन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
2: गुणस्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
1: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 98460 71481 र 98013।
2: साथै विवाह व्रत बन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
1: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?

0: वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको तीन वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
0: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.ctbtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङ 10 भकुण्डे स्याङ्जा। कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98-469-18921 र 98-462-39-399।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
4: र मिर्दी करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 063-440-331, मोबाइल 98-560-55-331।
5: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 16 गते शनिबारका दिन
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री आउँदै हुनुहुन्छ।
2: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु डुकडुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मनछक प्रटार भएमा, शारीरिक वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: साथै सोही दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-44-051, मोबाइल 98-65-52-0-49।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
4: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
5: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
4: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
5: हजुर, यहाँ धान, मकै को बिउहरू, तरकारी का बिउ तथा घाँस का बिउहरू, आलू तथा टमाटर में लगने डड़ेलो को बिसादी तथा भिटामिन पाइन्छ। साथ ही कुखुरा को दाना पानी का भाड़ाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराज का चल्ला, कोइलर तथा ब्रोइलर का कुखुरा का दानाहरू, गाई भैंसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोग को सफल उपचार समेत गरिन्छ।
4: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि, मोबाइल 98-55-51-068 र 98-673-70-771।
1: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
5: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
1: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
5: धार बीआईसीटी तर्फ 36 सीट का लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
1: हाम्रा विशेषताहरू,
5: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था,
1: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था,
5: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने,
1: शिक्षा व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने,
5: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने,
1: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने,
5: शान्त, अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको,
1: पुस्तकालय, ई लाइब्रेरी, सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था,
5: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको,
1: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था,
5: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा,
1: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा,
5: बजारको माग बमोजिम। अजिम दक्ष जनशक्ति उत्पादन गरिने
1: स्वच्छ चमेना गृहको व्यवस्था
5: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
1: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 9556013224
5: 9446174
1: 9446347
5: 9556551141
1: 9446125
5: 9446570080
1: 9446242076
5: र 9446176161
1: वालिङ बहुमुखी क्याम्पस वालिङ 9 क्याम्पस रोड स्याङ्जा
2: बुटोल पावर कम्पनी लिमिटेडको सूचना आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढी खपत गरेमा सो बढी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ बुटोल पावर कम्पनी लिमिटेड होइन के भयो किन बन्द भएको गाडी
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
2: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
5: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
6: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
6: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जयसी पन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
2: फोन नम्बर 0364145502 मोबाइल 9556405502 र 9460651401 ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो
7: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
2: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
7: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
7: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
2: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
7: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
6: सम्पर्क मोबाइल 9462698145
8: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
9: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
8: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
9: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
8: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 98560501119 र 98560333246।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन हल्लाखोर गरेको हो
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो पो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्गा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9800287723
4: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
0: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
0: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
0: हाम्रा सेवाहरू
4: दाँत तथा मुखको परीक्षण
0: दाँतको एक्सरे
4: दाँत सफा गर्ने
0: दाँत टल्काउने
4: मुख गनाउने समस्याको उपचार
0: दाँत रङको सिमेन्ट भर्ने
4: दाँतको जरेदेखिको उपचार
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
4: साधारण दाँत निकाल्ने
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
4: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने
0: गिजाको शल्यक्रिया
4: कृत्रिम दाँत राख्ने
0: दाँत रङको वा मेटलको खुल लगाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
4: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ पीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0363590025 मोबाइल 9860478722 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ
5: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
6: यस समयको साथमा जेपी सुनसादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दर हुनुहुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
2: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने मार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौँ।
2: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0363590440 र 98560-29440।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 98-06-41-870 र 98-65-94-497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
6: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
6: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98-55-251, 98-468-32-809 र 98-55-50-271।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9847918921 र 9862439390
2: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
3: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
2: ए हो र अंकल अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
3: सुन नानी भिरकोट चौरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
2: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
5: सम्पर्क मोबाइल 97484-34484
6: चौरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ स्याङ्जा
7: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
8: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
7: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी भने जहाँको त्यही
8: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
7: हाम्रा सेवा तथा सुविधाहरू
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
7: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
8: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
5: सम्पर्क फोन नम्बर 0363-441-6024

0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
1: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
0: यही साउन 16 गते शनिबारका दिन
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
0: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँख खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
1: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0363-441-163, मोबाइल 98461-98870।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना, दुःखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 0363-44-235, मोबाइल नम्बर 98-560-55-250।
6: बुढी, योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
7: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
6: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो?
7: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
8: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
9: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
8: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए असरा किन बोलाको मलाई?
1: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9864221629 र 9861668251।
7: मेडी क्लिनिकमा डाक्टर आउने सूचना:
8: यही साउन 16 गते शनिबारका दिन
7: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
9: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक कोठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
10: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0063441087, मोबाइल 9469701447।
8: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
9: तथा परामर्श सेवा लिनुहोला।
10: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन

0: पूर्ण श्रद्धांजलि। यस आन्धीखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आन्धीखोला 105.4 मेगाहर्ज वालिङ आठ सेन्जाका शेयर सदस्य लोकनाथ अर्यालका ज्येष्ठ सुपुत्र विनोद अर्यालको यही साउन 5 गते मंगलबारका दिन सवारी दुर्घटनामा परि 55 वर्षको उमेरमा भएको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक संतप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तोलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड परिवार वालिङ आठ सेन्जा।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा

0: उपलब्ध छ।
1: पाण्डे सू सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 9846086005।
2: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबाजा, सोरुम भिरकोट एक बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 9856309088 र 9856555988।

0: सधैँ सामान्य कपड़ा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपड़ा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 98135 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-594।
5: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
4: भावपूर्ण श्रद्धांजलि। यस आदिखोला संसार सहकारी संस्था लिमिटेड, रेडियो आदिखोला 105.4 मेगाहर्ज, वालिङ आठ स्याङ्जाका शुभ चिन्तक गोविन्द रेग्मी, संचालक समिति सदस्य चक्रबन्धु रेग्मी, शेयर सदस्यहरू चन्द्रावती पंगेनीका पिता एवं यस संस्थाका शेयर सदस्य विष्णु प्रसाद पंगेनीका ससुरा बुवा खेमानन्द रेग्मीको यही साउन 5 गते मंगलबारका दिन 86 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड, रेडियो आदिखोला परिवार, वालिङ आठ स्याङ्जा।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 0635-90-018, मोबाइल 9840-51-56-35 र 9817-69-611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
6: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
6: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
6: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
6: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
6: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
6: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
6: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364-41-469 र 0364-41-268।
6: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमित अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जेतुन सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको देवानगंजमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर पुग्यो। अचारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा अनिश्चितकालीन कर्फ्यू हटेको छ। यसअघि लागू भएको अनिश्चितकालीन कर्फ्यूको आदेश आज बिहानदेखि हटाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। त्यहाँको अवस्था सामान्य बन्दै गएको छ। स्थानीय प्रशासन ऐन 2028 को दफा 6 क बमोजिम तोकिएको सीमाभित्र आवत जावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको कर्फ्यू हटेको हो। तर निषेधाज्ञा कायमै रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताउनु भएको छ। यसअघि इनरुवा नगर पालिका 3 र 6 को पूर्वी सीमा, महेन्द्र राजमार्ग अन्तर्गतको गोपाली टोल, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ राजमार्गको 200 मिटरको दूरीमा कर्फ्यू आदेश जारी भएको थियो। निषेधाज्ञाको बेलामा धेरैको संख्यामा भीड़भाड़, जुलुस, सभा गर्न पाइँदैन। यसैबीच सुनसरीको देवानगंजमा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेको छ। गृहमन्त्री सुदन गुरूङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित 5 सदस्यीय समितिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढ़ाएको हो। गैराती विराटनगर पुगेको टोलीले न्यूरो अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएको छ। साथै घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन कार्य थालेको छ। समितिले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणको आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानूनी कार्यवाहीका लागि सरकार समक्ष सिफारिश गरिनेछ। गृह मन्त्रालयले निष्पक्ष छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ। देवानगंज गाउँपालिका 3 को कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। घटनापछि प्रशासनले कर्फ्यू लगाएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसूलमा तिरिसकेको मूल्य अभिवृद्धि कर अर्थात भ्याट रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउन यता ग्राहकलाई पठाएको थियो। यसको चौतर्फी विरोध भएको थियो। साउन 1 गतेदेखि लाग्ने भ्याट किन असारमै जोड़िएको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको छ। आन्तरिक राजस्व विभागले बिजुलीको खपतमा लाग्ने मूल्य अभिवृद्धि कर साउन 1 देखि मात्र आकर्षित हुने राय दिएसँगै अन्यल हटेको छ। आर्थिक ऐन 2083 ले मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिको सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। अब साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहकले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छूट पाउने भएका छन्। सरकार र डाक्टर गोविन्द केसी बीच 7 बुदे सहमति भएको छ। सहमतिसँगै डाक्टर केसीले आफ्नो अनशन अन्त्य गर्नुभएको छ। प्रतिनिधि सभाका सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको रहबरमा हिजो बेलुका सरकारी वार्ता टोली र डाक्टर केसी बीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइने भएको छ। अस्पताल सञ्चालनको लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ। एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फैकल्टी जनशक्ति पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख छ। यस्तै सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता नियुक्ति लगायतका विषय समेटेर शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनमै बढ़ीमा 3 महिनाभित्र अघि बढ़ाउन सरकार समक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ। चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन नियमावली तथा तोकिएका मापदण्ड अनुसार मात्र सीट निर्धारण गर्ने सहमति भएको छ। निजी मेडिकल कलेजमा सीट संख्या नबढ़ाइने तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकता अनुसार सीट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहनेछ। छात्रवृत्ति सम्बन्धी विद्यमान व्यवस्था पनि कायम राखिने लगायत सहमतिमा उल्लेख छ। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड़ र दमनको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोड़फोड़को घटनामा संघले दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न समेत कार्यवाही गर्न संघले माग गरेको छ। वर्षाका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यवाहीको माग गरेको संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्झेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ।
1: विद्युतीय उपकरण बन्द गरौ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पहाड़ी र तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै आज राति बागमती गण्डकी र लुम्बिनीको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। देशको हिमाली भागका थोरै ठाउँमा र पहाड़ी भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। पानी पर्ने क्रम घट्न थालेसँगै गर्मी फेरि बढ़न थालेको छ। लमजुङमा धनसारमाथि पहिरो खस्दा दुईजनाको ज्यान गएको छ, अरू दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका साथ भाटबेसीमा कुलो भत्किएर विष्णुदत्त सुवेदीको दुई तले धनसार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङदी गाउँपालिका एक घन पोखराका टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरीकारले लमजुङले जनाएको छ। धनसार भत्किँदा घाइते भएका आमा सुकुमारी विक र अर्की छोरी अस्मिता विकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ। बागलुङको ढोरपाटन एकका 25 वर्षीय सहचालक तेजेन्द्र कुमारको ज्यान गएको जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। टिपरका चालक ढोरपाटनकै 27 वर्षीय मीनबहादुर कुमार घाइते हुनुभएको छ। पाल्पाबाट इटा लोड गरी गुल्मीका लागि छुटेको लो 2 ख 24 47 नम्बरको टिपर तानसेन नगरपालिका 12 गैराती दुर्घटना भएको हो। घाइते चालकको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेका बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्ध विराम झण्डै 2 हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एकअर्का विरूद्ध भएका घटनापछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले वार्ताका लागि अर्को मौका दिन ट्रम्पले आग्रह समेत गर्नुभएको छ। अमेरिकाले इरानको नौसेना वायुसेना सैन्य नेतृत्व तथा रक्षाको क्षेत्रमा ठूलो क्षति पुर्याएको दावी गरेको छ। उहाँ ट्रम्पले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिएको बताउनु भएको छ। यसैबीच इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभए पनि आफूले आक्रमण रोकेको जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो, तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2000 रन पूरा गरे। यससँगै नेपालका लागि कप्तान रोहित पौडेलले 2000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2000 रन पूरा गरेका हुन्। यस्तै तीव्र गतिका बलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालको दोस्रो नेपाली खेलाड़ी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक विकेट लिने खेलाड़ी भने स्पिनर सन्दीप लामिछानी हुन्। उनको 154 विकेट रहेको छ। चारभञ्जाङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको देवानगंजमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर पुग्यो। असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोड़ियो, चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे।

0: रेडियो आदिखोला 105.4
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
2: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-733, 98-560-55-536 र 98-473-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
4: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98-560-54-963, 98-560-55-104 र 98-028-47-723।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोलिस्तारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोलिस्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोलिस्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोलिस्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 98-469-18-921 र 98-462-39-399।
7: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार। के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
7: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइ परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98-015-23-050, सहयोगका लागि मोबाइल 98-015-23-051।
9: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
10: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
9: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
10: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
9: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
10: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
9: मोबाइल नम्बर 9855 54313 र 9141 43 48 32।
10: मूल्य होइन, स्वास्थ्य रोजौ।
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
12: र मिर्दी करिडोर आदिको छेउमा
11: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9855 55 33।
13: साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आर केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682123।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कस्तो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि, प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9844-85411।
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
5: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
5: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
4: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
5: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी, सम्पर्क नम्बर 0635904640 र 9856309440।
0: होइन, के भयो, किन बन्द भएको हो गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल, एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
2: कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी

0: गीजर हिटर एनएसटार आरो फिल्टर साथ ही घर अफिस उद्योग को लागी आवश्यक विद्युतीय सामान को बिक्री वितरण गर्नु का साथ ही मरमत करने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजू र सावित्री अर्याल रेग्मी
1: फोन नंबर 0364145502 मोबाइल 98560405502 र 98460151 सुन्नुहुन्छ वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ फेरि पर्सि घरमा पूजा पनि छ सबै सामान कहाँ पाइएला त एकै ठाउँमा
2: धत यति सानो कुरामा पनि के को चिन्ता वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त कृष्ण वस्त्रालय
1: हो अब कपडाका लागि भौतारिनु पर्ने दिन गए तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू
2: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू
1: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू
2: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू
1: ओहो जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म त्यो पनि सुपथ मूल्यमा
2: स्तरमा पूर्ण विश्वास मूल्यमा उच्च सन्तुष्टि आजै सम्झिनुहोस्
1: प्रोप्राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी कृष्ण वस्त्रालय वालिङ आठ मोडको ओह्रालो भीआईपी टोल सम्पर्क मोबाइल 98460071481 र 98013544015
3: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
4: होइन ए दाई बिमारले फेरि च्यापी भी क्या हो गुनगुनाइ रहनु भएको छ त
3: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
4: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिपोटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्
5: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
4: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
5: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98560 85 6067

0: ओई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856332446
0: चिया कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
8: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
9: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
9: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
8: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
10: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
9: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो? अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
10: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
9: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
1: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
9: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
1: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।
9: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
9: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको चढानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
9: थप जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
0: फोन 0364-41-258।
6: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
1: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
1: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
1: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
1: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
1: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
11: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: 10 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल पुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरे ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: मे
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगाहर्ज।

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने सर, सिसिटिभी जडान गर्नु सर। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही साउन 16 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा बिरकोट बैरघारी मेन बजार। प्रुफ राइटर प्रदीप आले। मोबाइल 9856027971 र 9861600867। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।

0: खानसान्दी छायाक्षेत्र शिव मन्दिरको सूचना।
1: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
1: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841484515 र 9856875373।
1: खाङसाङ्दी छायाक्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट।

0: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
1: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
0: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
1: धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
0: हाम्रा विशेषताहरू
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था
0: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था
1: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने
0: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने
1: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने
0: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने
1: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
0: पुस्तकालय ई लाइब्रेरी सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको
0: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था
1: व्यावहारिक एवं जीवन उपयोगी शिक्षा
0: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा
1: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने
0: स्वच्छ समिना गृहको व्यवस्था
1: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
0: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 9856013224
1: 9460171184
0: 9460437699
1: 9560551141
0: 9460861125
1: 9460557080
0: 9460247276
1: र 9460177661
0: वालिङ बहुमुखी क्याम्पस वालिङ 9 क्याम्पस रोड स्याङ्जा।
2: ओहो अंकल सिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
3: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
2: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
3: सुन नानी भिलकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
2: हजुर कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खालीघार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
4: प्रोप्राइटर रत्नबहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
5: सम्पर्क मोबाइल 9744-34484
6: चौरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका साथ स्याङ्जा
7: रेडियो आदिखोला 105.4

ਦਿੰਦਾ ਤੇਰੇ ਕਿਤੇ ਸਾਧਾ ਦਿੰਦਾ ਸਾਧਾ ਕਿਤੇ ਸਾਧਾ ਦਿੰਦਾ।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03604146624।
3: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन खिडेको हो?
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
3: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि, गरिमा एग्रो हो, त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
4: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770071।

0: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
0: अच्छा, क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
4: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
4: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुःखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

देऊ भन्दै न्युरेर आयौ नि मनको दैलोमा के ल्यायौ मायाको थैलोमा।

ऐ पानी कोमल जसरी उम्रियो मनमा कसरी तिम्रो नै ठेगाना सोधेर आइपुगे तिमीलाई रोजेरा।

ए सतायो तिम्रै चिन्ताले छैन नि घर तिन्ताले नखोज मायामा विद्यारा धन चल्छ नि संसार मिलेर मन

ए बनाई देऊ मायाको दरबारा पर्दै न सम्पत्ति घरबार गर्ने छु माया अनगिन्ती न छोडा साथ।

0: ए असरा किन बोलाको मलाई?
1: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
4: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
5: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
4: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
5: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर।
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
5: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
5: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
4: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
5: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ्छ मेर्दी स्याङ्जा।
5: फोन 0363446600।
6: होइन, के भयो, किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
6: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
6: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखे।
4: वालिङ छ मेर्दी स्याङ्जा।
5: फोन 0363446600।
6: होइन, के भयो, किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन।

0: वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
1: हामी कहाँ एक साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415502, मोबाइल 9856405502 र 9864501। भावपूर्ण श्रद्धांजलि। यस आदिखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला 105.4 मेगाहर्ज वालिङ आठ स्याङ्जाका शुभ चिन्तक गोविन्द रेग्मी, संचालक समिति सदस्य चक्रबन्धु रेग्मी, शेयर सदस्यहरू चन्द्रावती पङ्गेनीका पिता एवं यस संस्थाका शेयर सदस्य विष्णु प्रसाद पङ्गेनीका ससुरा बुवा खेमानन्द रेग्मीको यही साउन 5 गते मंगलबारका दिन 86 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक संतप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला परिवार वालिङ आठ स्याङ्जा।
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
0: यही साउन 16 गते शनिबारका दिन
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ दुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो। फोन 0363-441-44, मोबाइल 9560-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
4: रेडियो आदिखोला 105.4

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41-087, मोबाइल 98469-71-7140।
2: बुटोल पावर कम्पनी लिमिटेडको सूचना, आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढी खपत गरेमा सो बढी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
3: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
4: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
3: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाटामा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर भन्नेछ।
4: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाचा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 98560-39988 र 98560-55988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
5: मोबाइल 98135-56496।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
8: ए नानी, त्यो पानी नपिऊ त।
9: किन र काका?
8: त्यो पानी फोहोर छ।
9: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ। सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 16 गते शनिबारका दिन
0: आठजन्य नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
2: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिली लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 063-441-0006, मोबाइल 98-65-256।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
6: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
6: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
6: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
6: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
6: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
6: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
5: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
6: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-0069 र 0364141268।
6: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
7: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
8: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
7: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
9: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
8: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
9: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
10: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: सुनोस ना, अले हम लोग आने में 11 बजे के छ।
1: इस समय को साथ में जेतु सुनसादी पसल भूसाल पेट्रोल पंप नजिक रहेको डिपार्टमेंट स्टोर संग जोड़िएको पांच गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।
2: नमस्ते, म हो तपाईहरुको आफ्नै गायक तिलक बमल्ल। तपाई यति बेला सुन्दै हुनुहुन्छ चांगलाङ जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 98469 18921 र 98462 39399।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
8: र मिर्दे करिडोर आदिको छेउमा
7: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड, फोन नम्बर 37640331, मोबाइल 98560 55331।
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: निशान फार्मेसीमा डाक्टर रमेश सूचना।
4: यही साउन 16 गते शनिबारका दिन
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
4: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0363-441-163, मोबाइल 9841-98870।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी, वालिङ छ मिर्दीमा, डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
4: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड। फोन नम्बर 9864-85411।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
4: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 98460-21629 र 98461-68251।
7: भावपूर्ण श्रद्धाञ्जली। यस आँधीखोला संचार सहकारी संस्था लिमिटेड, रेडियो आँधीखोला 105.4 MHz, वालिङ 8 सेन्जाका शेयर सदस्य लोकनाथ अरियालका ज्येष्ठ सुपुत्र विनोद अरियालको यही साउन 5 गते मंगलबारका दिन सवारी दुर्घटनामा परि 55 वर्षको उमेरमा भएको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संचार सहकारी संस्था लिमिटेड परिवार, वालिङ 8।

0: नाक छोडी काम कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो।
1: हैन ए दाई, बिमारले फेरि च्याप्यो कि क्या हो, गुनगुनाइ रहनु भएको त।
0: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
0: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98565-86667।
1: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
2: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 98462-98145।
1: सुन्नु न,
0: भन त,
1: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि। हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त, कस्तो राम्रो छ।
0: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 98560-31966।
1: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 98560-50119 र 98560-33246। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
0: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
0: ए हो र, ल ल, के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
0: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
0: मोबाइल नम्बर 98467-21380।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821447029 मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 16 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मनछक प्रत्याहार भएमा छारी रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भोक नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
3: साथै सोही दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी पनि आउँदै हुनुहुन्छ
0: यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
4: फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ सम्पर्क स्थान फार्मेसी वालिङ आठ तन्न वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 0063404051 मोबाइल 9956052049
3: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 16 गते शनिबार
5: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मडिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मलिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 9857-42-624 बीए र बीएडको लागि 9841-29-657
0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण

0: किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460 86005।

0: कि स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0360-440-600।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल, कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
5: मोबाइल 9815564696।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: कृष्ण
1: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्षा
2: यस समयको साथमा जेतुन सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदिखोला 105.4

0: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुक्खा पहिरोले नारायणगढ़ मुगलिन सड़क अवरूद्ध खुलाउने काम चल्दै, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आशिफले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै फेरि पहिरो खसेपछि सड़क आज बिहानदेखि अवरूद्ध छ। चितवनको इच्छा कामना गाउँपालिका 7 आज बिहान पाउने 9 बजे पहिरो खसेको हो। डिभिजन सड़क कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाड़ी बन्द छन्। बिहान 9 बजेदेखि पहिरो पन्छाउन थालिएको छ। पहिरो हटाउने काम भइरहेको र सड़क नखुल्दासम्म यात्रुलाई धैर्य गर्न कार्यालयले आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपीट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको हो। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड र दमन भएको भन्दै नेपाल चिकित्सक संघले विरोध स्वरूप आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोड़फोड़ भएको घटनामा संघले संलग्नलाई कार्यवाहीको माग गरेको छ। संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने समेत जनाएको छ। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासनले हिजो केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा लगाएको थियो। आज पछिल्लो अवस्थाको मूल्यांकनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएको सुनसरी प्रशासनले जनाएको छ। देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा आज बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म 5 जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगरा बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, गुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ। प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद कार्यालय अरियालका अनुसार आज बिहानदेखि शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। परिस्थितिको मूल्यांकन गरेर थप निर्णय गरिने पनि वहाँको भनाई छ। हरिनगरा, देवानगंज, कप्तानगंज, इनरुवा तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न समेत आग्रह गरेको छ। देवानगंज गाउँपालिकाको कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। आज काठमाडौँ उपत्यका सहित 21 जिल्लाका ससाना नदीमा बाढ़ीको जोखिम रहेको छ। आज काठमाडौँ उपत्यका सहित ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलडुङ्गा, रामीछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, पलाञ्चोक, बर्दिया, दार्चुला, बजाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। साथै आज देशको हिमाली र पहाड़ी भागमा बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै आज राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापामा विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव भेटियो, श्रीमान सम्पर्कविहीन, आज सुनको भाव तोलामा 4,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा चौबिस गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुक्खा पहिरोले नारायणगढ़ मोगलिन सड़क अवरूद्ध, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका छ काकड़ भित्तामा रहेको अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव भेटिएको छ। सर्लाही लालबन्दी दुईकी 29 वर्षीय कविता कुमारी ढुंगानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ढुंगाना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आउनु भएको थियो। गुप्ता पर्साको वीरगंज 16 निवासी हुनुहुन्छ। दुवैजनाले गएको वैशाखदेखि विद्यालयमा अध्यापन गर्दै आउनु भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन अवालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुहुन्छ। स्थानीय बासिन्दालाई गुप्तालाई आइतबार बेलुका दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको बताएका छन्। त्यस यता उहाँ सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अवाले बताउनुहुन्छ। दैलेखको नारायण नगरपालिका 11 विन्दवासिनीकी 30 वर्षीय विष्णु कुमारी शाहीको ढुंगाले लागेर ज्यान गएको छ। नौमूले गाउँपालिका टोली माइती घरमा खेतको काम सकेर हिजो बेलुका घर फर्कदै गर्दा भूते खोला नजिक पहिरोले बगाएको ढुंगा खसेर शाही घाइते भएको र उपचारका लागि दैलेख अस्पताल पुर्याउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो। शाही कृष्ण प्रावि रायलीमा शिक्षिका हुनुहुन्थ्यो। हिजो बढ़ेको सुन चाँदीको भाव आज घटेको छ। सुनको भाव आज 4,300 रूपियाँले घटेर तोलाको 2,84,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,88,500 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 135 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,445 रूपियाँ थियो। अब विदेशको खबर। फ्रान्सका विभिन्न ठाउँमा फैलिएको डढेलो मध्येको एक दक्षिण पश्चिमी शहर बोर्डो नजिक पुगेको छ। बोर्डो शहरबाट केवल 15 किलोमिटर जतिको दूरीमा डढेलो आइपुगेपछि बोर्डोका मेयरले आफूहरू सबै सम्भावित अवस्थाका लागि तयार रहेको बताउनु भएको छ। थप ठाउँहरू खाली गराउने आदेश जारी भएमा ठूलो संख्यामा मानिसलाई आश्रय दिन सक्ने गरी तयारी गरिएको मेयर थोमा काजनबले बताएको बीबीसीले जनाएको छ। जिरोन्ड क्षेत्रको डढेलो प्रभावित क्षेत्रको भ्रमण गर्नुभएका फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले देशको पूर्ण रूपमा अभूतपूर्व डढेलोको सामना गरिरहेको बताउनु भएको छ। उहाँले यसलाई दोस्रो विश्वयुद्ध ताकाकै कठिन डढेलोको अवस्था भन्नुभएको छ। अहिलेसम्म फ्रान्समा 2,20,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै स्पेनमा मड्रिडको पश्चिमी क्षेत्रमा नियन्त्रण बाहिर गएको डढेलोका कारण 1,00,000 भन्दा धेरै मानिस विस्थापित भएका छन्। तीव्र उष्ण लहरले डढेलो नियन्त्रणको प्रयासलाई अझ कठिन बनाउने ठानिएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा गइराति सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो। तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2,000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2,000 रन पूरा गरे। यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले 2,000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2,000 रन पूरा गरेका छन्। त्यस्तै तीव्र गतिका बलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालका दोस्रो नेपाली खेलाड़ी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक विकेट लिने खेलाड़ी भने स्पिनर सन्दीप लामिछाने हुन्। उनको 154 विकेट रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुक्खा पहिरोले नारायणगढ मोगलिन सड़क अवरूद्ध खुलाउने काम चल्दै, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो, 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो आदि खुला 105.4
1: खुलियो खुलियो खुलियो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुलियो
2: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुम कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
6: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98-560-54-963, 98-560-55-104 र 98-028-47-723।
3: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
3: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
4: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
3: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफुल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
3: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
4: मोबाइल नम्बर 9847 21380

0: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
1: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओर्लिङले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।
4: छिटो भनेको ओर्लिङ।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
5: मोबाइल नम्बर 9856054313 र 9841348 32।
2: मूल्य होइन स्वास्थ्य रोजौं।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्दे करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9856055331।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै, अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन, अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु, खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू,
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
10: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
8: सम्पर्क फोन नम्बर 7364146624।

0: गौरी योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनसानी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचानी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842252767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना।
3: यही साउन 16 गते शनिबारका दिन
2: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0364-41-87, मोबाइल 9469-71-7147।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
2: दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: पुनश फोनबाट समेत नाम दर्ता

0: जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
1: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
0: प्राविधिक धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
1: हाम्रा विशेषताहरू:
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था,
1: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था,
0: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने,
1: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने,
0: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने,
1: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने,
0: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
1: पुस्तकालय, ई लाइब्रेरी, सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था,
0: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको,
1: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था,
0: व्यावहारिक एवं जीवन उपयोगी शिक्षा
1: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा,
0: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने,
1: स्वच्छ चमेना गृहको व्यवस्था,
0: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
1: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 9556013224,
0: 9460171184,
1: 9460437089,
0: 9560551141,
1: 9460861125,
0: 9461557080,
1: 9461424
0: र 9461776061।
1: वालिङ बहुमुखी क्याम्पस, वालिङ 9 क्याम्पस रोड, स्याङ्जा।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
3: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
4: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
3: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
4: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778582779 र 582780
7: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्यायो निको नै भएको छैन
7: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0634121133
9: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मरिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि
10: जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5905025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना:
1: यही साउन 16 शनिबारका दिन
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भुख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: साथै सोही दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी पनि आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
4: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान: मल्ल फार्मेसी, वालिङ 8, तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-4141-51, मोबाइल 99-5602-5949।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 शनिबार।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
5: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
0: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 गढेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन जनाउँछौ कार्यक्रम गाम्भीर्यका भागका क्युरेस सुन्दर चौतारीबाट अनि निवाकालीन समयबाट कार्यक्रम गाम्भीर्यका भागकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाइसकेको छ अनि यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेको छु कार्यक्रम गाम्भीर्यका भागका यहाँहरूले स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। निवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्भीर्यका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन महिनावार फिर्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। राजधानी कार्यक्रम गाम्भीर्यका भाकाको तेस्रो श्रृंखला मंगलवारीय श्रृंखलाको सुन्दर व्यवसायमा छौ। आजको सुन्दर व्यवसायमा रहेर हामी तपाईँहरूसँग कुराकानी गर्नेछौ र तपाईँहरूको रोजाइमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछौ। यहाँहरू भाका गुनगुनाउन चाहनुहुन्छ भने पनि भाका गुनगुनाउन सक्नुहुनेछ, जसको लागि यहाँहरूले हामीलाई फोन सम्पर्क गर्नुपर्ने हुन्छ 063-441-285 को बाटो खुला राखेका छौ। यति बेला कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, उहाँलाई कार्यक्रममा स्वागत गर्छौ। हेलो हजुर, नमस्कार।
1: नमस्ते नमस्कार राजा दिदी।
0: हजुर नमस्ते नमस्कार, आराम हुनुहुन्छ?
1: आराम मनाम हजुर नि?
0: हजुर हामी पनि ठिक ठाकै छौ। मित्रजी आवाज कस्तो सुन्नु भएको छ आज?
1: आवाज त के सुनिए है त?
0: राम्रै सुनिए छ,
1: एकदमै जस्तो पहिलाको त्यस्तै सुनिए।
0: ठिक छ, अघि अलिकति डिस्टर्ब आए जस्तो लागिरहेको थियो मलाई, त्यही भएर सोधेको। राम्रै सुन्नु भएको छ त्यस्तो भए?
1: मेरो मोबाइलले पनि न्यू खोजेको थियो, मैले कार्यक्रममा डल्लै हानिरहेको थिएँ, न्यू खोजेको थियो, अहिले लायो के।
0: ए भनेपछि फोन गरिराख्नु भएको थियो, लायो है, ठ्याक्क भयो। अनि के छन् दौखुलातिरको खबर? घाम लागिरहेछ होला है, पानी हिजो कतिको ठुलो पर्यो,
1: घरि घाम लाउने घरि पानी आउने भएको छ, झुम्माझुम्मा नि भएको छ, घरि तरक्कै घाम पनि आउँछन्, मकै चाहिँदा आएन के र, अब मकै कुहाउने होला नि, फेरि राति ठुलै आयो आरो दिदी,
0: राति ठुलै पानी पर्यो भनेको अहिले पनि पानी पर्ने घाम लाग्ने भइरहेछ?
1: पानी परे होइन, घरि त सिसिसी परिहाल्छ नि, टाङ उरिन्छ तर त्यहाँ फेरि धुम्मिन्छ,
0: तर त्यतातिर पानी परिहाल्दो रहेछ है,
1: परिहाल्छ।
0: हामी अस्ति बस्दा पनि त्यति बेला चाहिँ त्यता पानी परेको थियो, तर यता चाहिँ पानी परेको थिएन,
1: यहाँको त्यहाँ पनि त्यति फरक,
0: त्यति मात्रै पानी परेको अचम्म भयो। हामी पनि तलतिर झरे पछाडि त्रियासी झर्दासम्म पनि पानी परेको थिएन, त्यति मात्रै परेको थियो, त्यही मात्रै।
1: हजुर हजुर,
0: भनेपछि त्यहाँ गरी घाम लागिहाल्छ अनि पानी परिहाल्छ पोखरामा चाहिँ है?
1: हजुर त्यस्तै पारा भएको छ हाम्रो घरतिर।
0: तर ठिक छ, मौसम एकदमै यति बेला गर्मीको समय पनि छ, पानी पर्दा शीतल त हुन्छ तर बाली नालीमा चाहिँ अलिकति अप्ठ्यारो चाहिँ हुने।
1: कुहायो के, मकै आज भान्सामा भन्यो त्यतिकै, भोलि भान्सामा लान्छ त्यतिकै, हुँदा हुँदै बाँदरले सत्ता छ, बाँदर कुर्दा
0: बारीको मकै होला है?
1: बारीको मकै, खेतको त स्याहारेर क्यारेर रोपाई छ, अहिले त जलैमासी पानी आइदियो, सब पहिले असारकै दिनमै भ्याए रोपाई,
0: साउनमा पनि रोप्नु परेन, असारमै सकियो रोपेर है,
1: पोहोर चाहिँ टुक्रा रोप्दै रोपेन नि पानी नभएर, अहिले त बारीमा रोपे नि भएको थियो पानी,
0: त्यही पनि फेरि रोप्ने बेलामा पनि पानी पर्यो अनि रोपेको दुई चार दिनसम्म पनि पानी पर्दाखेरि ठिक भयो अहिले चाहिँ धानको लागि चाहिँ।
1: हजुर एकदमै ठिक भयो।
0: अनि बारीको मकै पाक्ने बेला भइसक्यो है?
1: पाकेर नि सुक्यो,
0: सुकिसकेछ, अब बाँच्न पर्ने स्थिति चाहिँ छ, तर पानीले गर्दाखेरि बाँच्न सकेको छैन, फेरि बाँदरले पनि दुःख दिइरहेछ है बारीमा राखिराख्न पनि,
1: कसै कसैले त पानी आए पनि बाँदर कुर्ना झ्याउले काँचे कतिले भाँचे, अब मेरो मात्रै बाँकी त यो गाममा भन्दा हुन्छ,
0: हजुरको मात्रै बाँकी छ, हजुरले चाहिँ मान्छे नभएर होला है, अब मान्छे खोजेर अब अब यस्तै भयो के अरे भोलितिर
1: मान्छे खोजे त पाइन्छ फेरि बोलायो दिनमा क्षेत्र बोलायो त्यहाँबाट साँझ परेपछि पानी आउँछ त्यहाँ भोलिपल्ट फेरि फर्कायो
0: त्यस्तो हुन्छ है
1: हजुर
0: अब पानी त अब यस्तै होला
1: समय पानी त चाहियो नि अब कोदो रोप्नेलाई कोदो रोप्न त धेरै छोडेको अरे एक्का दुईले रोप्छन् कोदो रोप्नेलाई ठिक भयो
0: पानी पर्दाखेरि धान कुदोलाई चाहिँ ठिकै भयो
1: हजुर
0: हुन्छ मित्रजी भाका सुनौ है
1: हजुरलाई आरतीजीलाई आज के गीत आउँछ है त भनेर सुन्न आतुरमा हुनुहुन्छ होला
0: हजुर अनि मित्रजीले आज कस्तो गीत गाउनुहुन्छ होला भनेर चाहिँ सुन्न आतुर हुन्छु नि म हुन्छ मित्रजी सुरु गर्नुहोस् ल

कति भर्खर उस गरे अरूसित बोल्दा बिर्सिए धान र पैसा

0: nông dân ra ra vây văn ra vây xa chú lộ ngô là dù bài ni mê đi á mạ ta nông dân ra ta bay vẫn là bay xa chú lô vô hà đất đi ạ chú này
1: à ha yêu thích gọi cô phở đất chú lô vô đá dù bay ni ca áp nà vân chân ra hay à tìm bây xa mà dưới thảo cơ bà ca
0: ta bay vẫn là bay xa chú lô hay chú ý xa mít ra bay vẫn xa bay xa kia nó tay yô vẫn nên पैसा नआउने यहाँनिर इच्छा मित्रले पनि हेर्दैन
1: मानवीय स्वभाव हो धन हुनेको मन हुन्छ मन हुनेको धन हुन्न भनिन्छ क्या रे अब मान्छेलाई कसरी ठुलो बन्न मन लाग्छ त्यही गर्नुहुन्छ त अब हामी के गर्न सकिन्छ है त्यसमा तर धनै ठुलो त होइन इष्टमित्र मर्दा पर्दा चाहिने भनेको समाज है इष्टमित्र न हो बुझ्दैनन् ठिकै छ अब के गर्ने त चलेको रीत
0: त्यो हो मान्छेले व्यवहारै फरक भा गर्ने के
1: आजभोलि चलेको रीत चाहिँ यस्तो छ
0: पहिल्यै पनि यस्तै थियो अरू पाला अनि आज दिदी
1: त्यस्तो थियो र तर त्यति बेला हामीलाई खासै जानकारी भएन हजुरहरूको पालीमा त्यस्तो भएको भए हजुरलाई थाहा होला
0: हाम्रो पालामा पनि यस्तै थियो आजभोलि पनि यस्तै छ
1: पैसा ठुलो कागजको नोट है र पनि यति इम्पोर्टेन्ट यति ठुलो कुरा भइदियो आजभोलि अथवा पहिलेदेखि नै है
0: पहिलेदेखि परम्परादेखि
1: ठिकै छ हुन्छ भाका यही रोज्नुहुन्छ
0: भाका अर्को बाजाम कि आज मलाई सुहाउने गीत आइन मलाई सुहाउने भाका अर्कै गीत आए मलाई सुहाउने भाका रोजाम कि
1: हुन्छ हुन्छ यसै समाजमा भएको घटना भनेर चाहिँ गाइदिनु भएको अब मलाई पढ्ने भाका चाहिँ म रोज्छु भन्नुहुन्छ हुन्छ कुन भाका रोज्नुहुन्छ
0: के अरे झुम्के बोल्ला कि तिमी रोग लायो मलाई छैन उपचार छैन ओकति मेरो माया कि त भेट्न पाए सन्चो होला कि
1: पशुपति शर्माको गीत
0: हो
1: हुन्छ सम्झिनु साथीहरूलाई
0: तर बस हामी स्पेसल छ हजुरलाई
1: धन्यवाद
0: जलाकान्त सरलाई हामी कला एफएमको महलमा जो जति हुनुहुन्छ सम्पूर्णलाई र रूपमा घर ढकाल लोकप्रसाद ढकाल दाबुङको शिवजी कलेरीको कृष्ण गुरुङलाई पनि र मेरा आफ्ना आफन्तलाई र म लगायत सम्पूर्णलाई भन्दै बिदा हुन्छ है तारा दिदी
1: हस् हुन्छ धेरै धन्यवाद कार्यक्रममा सहभागिता सुनाउनु भयो हन्ने श्रृङ्खलामा पनि यहाँको सहभागिता रहने साथ पनि छुटिन्छौ है त नमस्ते
0: नमस्ते नमस्कार
1: मित्र केसीजी हुनुहुन्थ्यो वालिङ्गो ढोखोलादेखि उहाँले भाका पनि गुनगुनाउनु भयो यस्तो मधुर खालको भाका र भाका पनि रोजेर विदाई भइसक्नु भएको छ यहाँहरू पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ यति बेला कोही हुनुहुन्छ हाम्रो फोन सम्पर्कमा उहाँलाई कार्यक्रममा स्वागत गर्छौ हेलो हजुर नमस्कार
2: हजुर नमस्ते हजुर
1: नमस्कार हजुर आराम हुनुहुन्छ
2: हजुर म ठिक छु अनि हजुरहरूलाई कस्तो छ
1: हामी पनि ठिकठाकै छौँ के गर्दै हुनुहुन्छ यति बेला
2: यति बेला त हजुरहरूलाई सुन्दै बाख्रा हेर्दै भन्नुभएको छ है
1: बाख्रा हेर्दै हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ है
2: हजुर एकदमै
1: अनि के छ वालिङ चौधतिरको खबर
2: धुम्म धुम्म छ मौसम त पानी पर्ला जस्तो घरि घाम लाग्ला जस्तो भइरहेको छ त्यही नै हो भनौँ न कोदो रोप्दैछ भनौँ न
1: भनेपछि त्यता पनि घाम लाग्ने अनि पानी आउला जस्तो गर्नै भइरहेछ है धमल धुमल भइरहेछ मौसम
2: हजुर एकदमै
1: अनि बाख्रा चाहिँ घर नजिकै हेर्दै हुनुहुन्छ
2: के भन्नुभयो अरे
1: बाख्रा घर नजिकै
2: बाख्रा घर घर नजिकै भन्दा पनि यता बाटो साइडतिर हो एफएम ट्राफिक छ 15-20 मिनट लाग्छ घर पुग्नको लागि
1: भनेपछि नजिकै नजिकै जस्तो हो
2: हजुर एकदमै
1: हुन्छ सौगातजी आज कुन बाका रोज्नुहुन्छ यहाँले
2: विष्णुमाझीको जुनसुकै भयो भने भइदिनु न है
1: हुन्छ साथीहरूलाई सम्झनुहोस्
2: फर्स्ट अफ अल त हजुरको लागि
1: धन्यवाद
2: अनि म भन्दा अघि आउने मित्र केसीको लागि अनि म भन्दा पछि आउने जतिको लागि जति पनि साथीहरूले गाउँवासीको भएको तिनीहरू बस्नुभयो सम्पूर्णको लागि रहनुभयो सौगातको अर भनाइ
1: हुन्छ धेरै धन्यवाद कार्यक्रममा सहभागिता सुनाउनुभयो अन्य श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज भने छुटिन्छ है त नमस्ते सौगात कुमार जी हुनुहुन्थ्यो वालिङ चौधहो विवेकी वहाँसँग हामी कुराकानी गर्यौं र वहाँले सुमधुर खालको भाका विशेष गरी विष्णुमाझीको आवाजमा सजिएको जुनसुकै भाका भए पनि स्थान दिनुहोला भनेर भन्नुभएको छ यहाँहरू पनि हामीलाई 0364 4426 2786 पनि सम्पर्क गर्न सक्नुहुनेछ फेरि कोही साथीको आगमन भइसकेको छ उहाँलाई कार्यक्रममा स्वागत गर्छौ कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त हेलो हजुर नमस्कार हेलो कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा वहाँले हाम्रो आवाज सुन्न सक्नु भएन अथवा केही समस्या भयो प्रविधिमा पनि अथवा उहाँको फोनमा फेरि कोही साथी हुनुहुन्छ हेलो हजुर नमस्कार
3: नमस्कार बहिनी
1: नमस्कार हजुर आराम हुनुहुन्छ के गर्दै हुनुहुन्छ त्यति बेला
3: पसलमा बस्दै काम गर्दै सुन्नु मन लागेर कुराहरू बोल्न मन लागेर हो
1: लीलबहादुरजी बोल्नु भयो
3: हजुर
1: भनेपछि पसलमा हुनुहुन्छ रेडियो पनि सुन्नु भएको छ है
3: डबल साउन्ड आएको है बहिनी सुन्नु
1: के भएछ त अझै पनि त्यस्तै भइरहेछ
3: डबल साउन्ड आइरहेको छ तर बुझ्न अलिक गाह्रो भयो कि
1: अहिले कस्तो सुन्नु भएको छ
3: हजुर
1: अहिले कस्तो सुन्नु भएको छ डबल साउन्ड नै आइरहेछ
3: डबल साउन्ड आइरहेको छ कि यता पनि बोल्ने उता रेडियो पनि बोल्ने भएको छ कि
1: सायद यतै समस्या हुन सक्छ हामी अहिले चाहिँ यतिकै बोल्नुपर्ने भयो नत्र फोन काटिन्छ फेरि हामी फेरि हेर्छौँ है त यो के समस्या रहेछ अनि हुन्छ भाका गाउनुहुन्छ कि भाका रोज्नुहुन्छ
3: भाका त अब अहिले खासै छनौट गरेको छैन अब पछि अलिक छनौट गरेर राम्रै गीत गाउने कोसिस गर्छु मैले पछि अहिले चाहिँ छनौट एउटा मनपर्ने गीत शिव हमालले गाएको गीत चाहिँ गाइदिनु न
1: बजाइदिने हुन्छ कुन भाका हो
3: भाका पनि यही भन्नु त छैन तर अलिकति पारिवारिक सम्बन्ध खालको चाहिँ गीतहरू छ त्यस्तै गीतहरू बजाइदिनु न
1: हुन्छ त्यस्तो भए चाहिँ बजाउँछु नभए अन्य माया पिरतीका भाका भए पनि बजाउँछौ है त
3: हुन्छ
1: साथीहरूलाई सम्झनुहोस्
3: सर्वप्रथम हजुर रेडियो सम्पूर्ण परिवारलाई
1: धन्यवाद
3: र म निर्वाचन रन्ताल रामदासा अङ्कललाई चिन्नुहुने सम्पूर्ण साथीभाइहरूलाई र मेरा आफन्त मञ्चहरू सबैलाई यो मार्फत सूचना गर्न चाहन्छु
1: हुन्छ धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनुभयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज भने छुटिन्छ है त नमस्ते लीलबहादुर रन्फालजी हुनुहुन्थ्यो वालिङ रामबाछादेखि वहाँसँग हामी कुराकानी गर्यौं र उहाँले शिव हमालको जुनसुकै भाका भए पनि स्थान दिनु सही भनेर भन्नुभएको छ र यहाँहरू पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला राखेका छौं यति बेला फेरि कोही साथीको आगमन भइसकेको छ उहाँलाई कार्यक्रममा स्वागत गर्छौं कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त हेलो हजुर नमस्कार
0: हारा दिदी म के पशुपति शर्माको होइन खुमान अधिकारीको
1: खुमान अधिकारीको है
0: हजुर
1: मैले त्यही खोज्दैछु भेट्दै भेटिरहेको छैन हुन्छ हुन्छ हामी बजाउँछौँ है त भाका हस् धन्यवाद मित्र केसीजी हुनुहुन्थ्यो उहाँले भाका चाहिँ नाम कलाकारको नाम चाहिँ अलिकति फरक परेको भएर फल्नुको है भन्नलाई चाहिँ जानकारी दिन उपस्थित हुनुभएको थियो फेरि धन्यवाद छ उहाँलाई यति बेला फेरि कोही हुनुहुन्छ हेलो हजुर नमस्कार
4: नमस्ते दर्शन गुड आफ्टरनुन म्याम
1: दर्शन नमस्कार गुड आफ्टरनुन आराम हुनुहुन्छ
4: आरामै छु म्याम हजुर आरामै हुनुहुन्छ
1: हामी पनि ठिकठाकै छौँ के गरिदिनु हुन्छ त
4: कार्यक्रम सुन्दै बाँदै गरेको म्याम अस्ति फोन लगाएको अस्ति मेरो फोन हो क्या म्याम मेरो फोन नगरेको अस्ति
1: फोन नलागेर फोन नगर्नु भयो है
4: हजुर मेरो फोनले काम नगरेको हो क्या अस्ति
1: ए हजुरको फोनले काम गरेन
4: हजुर अस्ति नगरेको मेरो फोनले हो के
1: अनि मेरो आवाज कस्तो सुन्नु भएको छ यहाँले
4: अहिले अहिले त हजुरले त क्लियर सुनिएको छ म्याम अहिले त
1: ए क्लियर नै सुन्नुभएको छ
4: हजुर
1: अनि अरू के छ नयाँ थाहा छ खबर
4: अरू खबर सबै ठिक छ म्याम अरू बादल धुम्म धुम्म बादल लाग्छ घरि घाम घरि बादल भइरहेको छ
1: घरि बादल घरि घाम भइरहेको छ है त्यतातिर पनि
4: हजुर हावा अनि चिरचिरी मन्द हावा जुन चलेको छ सिधा सिधै छ
1: हुन्छ शिवजी कुन बाटो रोज्नुहुन्छ
4: बग्यो दरम खोला खोला नि लगाइदिनु न
1: बग्यो दरम खोला
4: हजुर
1: हुन्छ साथीलाई
4: दरमशाला भन्ने डेलिकेट गरिदिनु ल
1: कुन भाका भन्नुभयो
4: बग्यो दरमशाला भन्ने
1: बग्यो दरमशाला है हुन्छ हुन्छ साथीहरूलाई सम्झनुहोस्
4: हजुर पाँचवटा पाँचवटा हजुरको लागि
1: धन्यवाद
4: अनि आउने सरा भाइको लागि र अनि लोकप्रसाद ढकालजीको लागि र अनि ढोकलाको मित्र जोशीजीको लागि र आँधी खोला जति पनि आँधी खोला सुनेर भन्नुहुनेछ उहाँहरूको लागि भन्दै म बिदा हुन्छ बाई बाई म्याम
1: हस् नमस्ते हामी भर्खरै कुरा गर्यौं शिव आलजीसँग उहाँले बग्यो दरमशाला भन्ने भाका रोज्नु भएको छ सम्भवतः नाम फरक पर्यो अथवा के भयो हामी भेट्न चाहिँ सकेनौँ उहाँले भनेको भाका चाहिँ फरक पर्न पनि सक्छ यद्यपि हामी उहाँको भाका बज्न समय नै छ र यति बेला हामी भाकालाई कार्यक्रममा जोड्छौं हामीले मित्रको सिद्धिले भनेको भाका चाहिँ भेट्न सकेनौँ अलिकति खोज्नु नै पर्ने भयो त्यही भएर यति बेला चाहिँ हामी सौगात कुमारजीले विष्णुमाझीको जुनसुकै भाका भए पनि स्थान दिनुहोस् भनेर भन्नुभएको छ यति बेला हामी विष्णुमाझीको आवासमा सजिएको भाकालाई चाहिँ कार्यक्रममा जोड्छौं सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं र हामी मित्र कृषिजीको रुचाइमा रहेको भाकालाई चाहिँ कार्यक्रममा जोड्नेछौ एकैछिनमा भन्दै यति बेला हामी सौगात कुमारजीले रोज्नु भएको भाका र उहाँले सम्झनु भएको सम्पूर्णलाई यो भाका जोड्छौ श्री कानु श्रेष्ठको बसाईमा

अहा यस्तै माया गर कि त अत्यन्तै सुमधुर खालको भाका दिन बितेको पत्तै नहोस् रात बितेको पत्तै नहोस् फूलै फूलको विस्तार महाधानी लाउँदै यो सुमधुर खालको भाका चढ्यौं विष्णुमाथि अनि राजु परियारको आवाजमा सजिएको सुमधुर खालको भाका विशेष गरी हाम्रो रोजाइमा भन्नुपर्छ विष्णुमाथिको जुनसुकै भाकालाई पनि स्थान दिनुहोला भनेर भन्नुभएको थियो सौगातजीले वालिङ चौधरीदेखि हुनुहुन्थ्यो उहाँको उहाँले भन्नुभएको भाकालाई उहाँको अनुरोधमा हामीले भाकालाई स्थान दिएका थियौं र यति बेला हामी मित्र केसीजीको रुचाइमा रहेको भाकालाई कार्यक्रममा जोड्छौं प्रेम रोग नामबाट सोही बजारमा उपलब्ध भएको रहेछ भाका हामीले भेट्न चाहिँ अलिकति मुस्किलै पर्यो धन्न धन्न भेटेका छौं मित्रजी यो भाका चाहिँ अब जोड्छौं तपाईँ समक्ष र सोही भाकासँगै हामी पनि उपस्थित हुने नै छौं यहाँहरू पनि हामीसँगै रहनुहोला।

प्रेमयोगका लागि मलाई छैन औखति छैन उपचार मायालाई भेट्न पाए सन्चो होला कि यति बेला हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा। हेलो हजुर, नमस्कार।

0: त्यति नै गरौँ दिदी।
1: नमस्कार साई, आराम हुनुहुन्छ?
0: हजुर नमस्कार दिदी, आराम हुनुहुन्छ कि होइन?
1: हजुर ठिक छ, हजुर आराम हुनुहुन्छ।
0: म नि एकदम आराम छ, घाँटी अलिक जस्तो
1: हो तर पनि राम्रो गाउनुभयो। हजुर
0: अनि त्यही भएर दिदी
1: पसलमै व्यस्त हुनुहुन्छ है?
0: पसलमै व्यस्त छु दिदी।
1: हुन्छ, कुन भाका रोज्नुहुन्छ? हामी फेरि कुराकानी गरौँला अर्को दिन, फेरि भाकालाई पनि स्थान दिनुपर्ने हुन्छ।
0: धेरै आजको टाइम छैन होला है दिदी।
1: हजुर हजुर,
0: आज यो बेनीको बजार झपा माया।

0: हुन्छ हुन्छ साथीहरूलाई सम्झनुहोस्
1: सर्वप्रथम हजुरको लागि अनि त्यस पछाडि हाम्रो मित्र केसीजी शिवजी अनि रुखमाग ढकाल अनि सौगात कुमार लगायत जति पनि स्वदेश विदेशबाट कुना कानबाट एफएम सुनेर बस्नु भएको चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्न चाहन्छु।
0: हुन्छ धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ। आज भने छुट्टिन्छ है त नमस्ते।
1: नमस्ते दिदी।
0: लुप्रसाद ढकालजी हुनुहुन्थ्यो आदिखोला गाउँपालिका पञ्चमूलदेखि वहाँसँग हामी कुराकानी गर्यौं र वहाँले सुमधुर खालको भाका पनि गाउनुभयो र भाका पनि रोज्नु भएको छ। यति बेला हामी डबाहरू समक्ष जोड्छौं लीलबहादुरजीले शिव हमालको जुनसुकै भाका पनि बजाइदिनु होला भनेर भन्नुभएको छ। उहाँले चाहिँ धेरै जस्तो भाकाहरूमा चाहिँ शब्द संकलन गर्नुहुन्छ आवाज अलिक कमै दिने गर्नुहुन्छ। यद्यपि हामी उहाँको शब्द संकलनमा रहेको भाकालाई चाहिँ कार्यक्रममा जोड्छौं सोही भाकासँगै हामी पनि हवास्त भने यहाँहरू भने हामीसँगै रहनुहोला।

भन्नै पर्छ र निष्ठुरीलाई मैले चाहिँ माया त गर्ने गर्छ र विष्णु माझी अनि रामजी खाँडका आवाजमा सजिएको र शिव हमालको पनि आवाजमा सजिएको विशेष गरी शिव हमालको शब्द संकलनमा रहेको भाका सबहर समक्ष जोड्यौं। लीलबहादुर रनपालजीले भाकालाई स्थान दिनुहोस् है शिव हमालजीको जुनसुकै भाका भए पनि भनेर अनुरोध गर्नुभएको थियो। उहाँको अनुरोधमा हाम्रो रोजाइमा रहेको भाका चाहिँ सबहर समक्ष जोड्यौं र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौं सुही सुमधुर खालको भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। विशेष गरी शिवजीले दरम खोला बग्यो सलल भन्नुभएको थियो भाका चाहिँ हामीले त्यो चाहिँ भेटेनौ। त्यस्तै त्यस्तै खालको भाका चाहिँ हामी दरबार समक्ष जोड्छौं सुही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

दरम खुला बजेट सल्लाह यो भाका बेर्न चाहिँ एकदमै मुस्किल भयो, माफी चाहन्छौ। बीचमा अलिकति भाकाहरू फरक बजे, पक्कै पनि यहाँहरूलाई सुन्नमा चाहिँ अलिकति समस्या भयो होला, त्यसमा भने म एकदमै हृदयदेखि नै क्षमा प्रार्थी छु भन्दै यो भाका सँगसँगै अब पनि हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरू माझ रहिरहे नै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा पनि यी भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधि भर सुन्नुहुने सम्पूर्णमा धन्यवाद छ। विशेष गरी कार्यक्रममा सहभागिता जनाएर भाका रोज्नुहुने, भाका गाउनुहुने सम्पूर्ण साथीहरूमा एकमुष्टमा आभारको शब्द व्यक्त गर्दै जाँदा जाँदै लोकप्रसाद ढकालजीको रोजाइमा रहेको भाका तपाईँहरू समक्ष छोड्दै आजकै सुन्दर व्यवसाय मंगलबारी व्यवसायबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: त्यस समयको साथमा जेटु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: होइनो यो त साथै 105.4 मेगाहर्जको रेडियो आदि खोले रहेछ क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4।

0: यस सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
0: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि। आजै सम्झिनुहोस्।
0: प्रोपराइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ 8 मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 98460-71481 र 98013-54415।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469-18921 र 98462-39390।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
5: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
6: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
5: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
7: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
6: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
7: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।

0: पर्सन मेडिको फर्मा भिरकोट बैरखारीमा डाक्टर आउने सूचना।
1: यही साउन 16 गते शनिबारका दिन
0: बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान पर्सन मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856279171 र 9846100867।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
2: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
3: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
2: प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9462698145।
4: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
5: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
4: ए हो र अङ्कल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
5: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि, त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63961900004।
3: सम्पर्क मोबाइल 97484-34484।
7: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
9: र मिर्दी करिडोर आदिको छेउमा
8: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63744331, मोबाइल 9856553331।
10: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही साउन 16 गते शनिबारका दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिसा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेकजाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुन्छ।
11: हुनेछ।
12: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो। फोन 063-441-0044 मोबाइल 98-65-81-173।
11: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी भने जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू,
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 063-4141-6024।

0: एक्सेस टू ऑल।
1: बुटोल पावर कंपनी लिमिटेड को सूचना आर्थिक ऐन 2083 रे श्रावण 1 गते देखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढी खपत गरेमा 100 बढी खपत गरेको विद्युतको महसुलमा 5% दरले र 100 बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड। होइन, के भयो? किन बन्द भएको हो गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन। कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री। लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 0364415002, मोबाइल 98560405002 र 98460501।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: ए असरा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु तनी हिँ।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-4-66-54-123 र 98-066-61-52।
5: यस आँधी खोला संसार सहकारी संस्था लिमिटेड, रेडियो आँधी खोला 105.4 मेगाहर्ज, वालिङ आठ सेन्जाका शेयर सदस्य लोकनाथ अर्यालका ज्येष्ठ सुपुत्र विनोद अर्यालको यही साउन 5 गते मंगलबारका दिन सवारी दुर्घटनामा परि 55 वर्षको उमेरमा भएको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौ। शान्ता थापा अध्यक्ष, तोलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संसार सहकारी संस्था लिमिटेड परिवार, वालिङ आठ सेन्जा।
6: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
8: उपलब्ध सेवाहरू
9: वालीमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
8: दाँत सफा गर्ने टल्काउने
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
8: दाँतको जरासम्म सफा गरी भर्ने
9: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
8: दाँतमा खोल राख्ने
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने
8: बाङ्गो टिङ्गो दाँत मिलाउने
9: बच्चाहरूको दाँतको विशेष उपचार
8: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
8: मोबाइल 9846021629 र 9841668251
10: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
11: होइन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
10: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
11: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
10: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
11: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोर्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
10: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 9556085667 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
10: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
12: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
10: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
10: उहाँले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
10: वालिङ छ मिर्दीको तल्लो चोकमा

0: गर्ने
1: थाइराइड जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
1: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका छ मिर्दी तल्लो चोक पुलको नजिकै
1: फोन नम्बर 0364 41087 मोबाइल 9849701746

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने

0: काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 BI टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याएस यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
2: मोबाइल नम्बर 9846086005।
3: ए दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
4: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
3: फर्निचरको सामान अरे दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजारमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
4: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबासा सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
5: मोबाइल 9135564496।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
7: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
7: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
7: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
8: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
7: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
9: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
8: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
10: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
8: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
12: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
13: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
12: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
13: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516535 र 9813769611।
12: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
8: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
14: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
8: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
14: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
8: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
14: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
8: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
14: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
8: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
14: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
8: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
14: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
13: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
14: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
8: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
14: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
8: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: बस मैं
1: अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
2: यस समयको साथमा जेतुल सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोका कारण अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खुल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ्दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालको मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव। झण्डै 69,000 मुद्दा टुंगिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कृतिमानी बलिङ, लगातार 5 मेडन ओभरमा विकेट लिए। नेपाल खबरमा अब पूरा खबर। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग ओपीडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। देशका विभिन्न अस्पतालमा ओपीडी सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरू मर्कामा परेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पताल सहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा नियमित उपचार सेवा प्रभावित भएको छ। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार वीरगंजको नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र उहाँको अहिले राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कार्यवाही गर्न माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको आइतबार भएको घटनापछि सुनसरी मोरङ क्षेत्रको सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। घटनाको विरोधमा उत्रेका प्रदर्शनकारीहरूले आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गर्दै सड़क अवरूद्ध गरेका छन्। अवस्था थप तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले इटरीबाट पश्चिमतर्फ जाने गाड़ी सञ्चालनमा रोक लगाएको छ। यता नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छाकामना गाउँपालिका 5 खहरे खोलामा सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको सड़क सञ्चालनमा आएको छ। आज बिहान झण्डै 8:30 बजे ढुङ्गा सहितको सुक्खा पहिरो सड़कमा खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरो हटाउने कार्य सम्पन्न भएपछि सड़क दिउँसो 1:15 बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो। सड़क खुलेसँगै पहिरोका कारण दुवैतर्फ रोकिएका गाड़ी गन्तव्यतर्फ अघि बढ़ेका छन्। यात्रु तथा चालकलाई भने वर्षायाममा पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। देशका विभिन्न भागमा मनसूनी गतिविधि सक्रिय रहँदा पश्चिमदेखि मध्य नेपालका धेरै जिल्लामा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको 2 घण्टामा सबैभन्दा बढ़ी वर्षा परासीको बर्दघाट क्षेत्रमा मापन गरिएको छ। त्यहाँ 19 मिलिमिटर वर्षा भएको छ। त्यसैगरी अहिले बाँके, दाङ, गुल्मी, अरखाँची, पाल्पा, रूपन्देही, नवलपरासी, नवलपुर, सिन्धुपाल्चोक, काठमाडौँ र सिन्धुली लगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना पनि रहेको छ। मनसूनी प्रणाली अहिले पनि नेपालभर सक्रिय रहेकाले आउँदा केही दिनसम्म क्षेत्रसहित आसपासका जिल्लाहरूमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। मानव बेचबिखनको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग गर्दै मानव नै तस्करीको प्रमुख माध्यम बन्दै गएको छ। विश्व मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नकुल पोखरेलले प्रस्तुत गरेको कार्यपत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय मानव बेचबिखनका नयाँ प्रवृत्ति र चुनौतीहरूबारे जानकारी गराएको छ। कार्यपत्र अनुसार नेपालभित्र मनोरञ्जन क्षेत्रमा हुने यौन तथा श्रम शोषण प्रमुख समस्याका रूपमा देखिएका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका मुद्दामा 21 पीड़ित रहेकामा 19 बालबालिका रहेका थिए। पीड़ित मध्ये विशेष गरी 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्तिको संख्या उल्लेख रहेको ब्यूरोले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि मानव बेचबिखनको स्वरूप परिवर्तन भएको देखिएको छ। भारतमा पिरामिड शैलीको नेटवर्किङ ठगी, किशोरीहरूको अण्डा निकाल्ने कार्य तथा चीनमा विवाहको प्रलोभन देखाएर हुने ओसार पसार सक्रिय रहेको कार्यपत्रमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। यस वर्ष हिजो साउन 11 गतेसम्म देशभर कुल 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार रोपाई हुने 13,70,692.13 हेक्टर क्षेत्रफल मध्ये 11,74,392.45 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत रूपमा मधेश प्रदेशमा सबैभन्दा बढ़ी 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86 प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 98% रोपाई सम्पन्न भएको छ। बागमती प्रदेशमा 87.09%, कर्णाली प्रदेशमा 88.22%, गण्डकी प्रदेशमा 80.72% रोपाई सम्पन्न भएको छ। त्यसै गरी मधेश प्रदेशमा 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86.97% रोपाई भएको कृषि विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी दिएको छ। प्राधिकरणका अनुसार पहिरोमा परि 3 जनाको ज्यान गएको छ। यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, ठूलो वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको 1 घटना भएका छन्। ती घटनाबाट 34 जिल्ला प्रभावित भएका प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, ठूलो वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 गरी 21 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 1,22,45,000 बराबरको क्षति भएको छ। त्यसै गरी देशभर 9 सड़क खण्ड अवरूद्ध छन् भने 22 चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ। अब विदेशको खबर। अमेरिकी बहुराष्ट्रिय स्वास्थ्य सेवा कम्पनी जोनसन एण्ड जोनसनले ट्यालकम बेबी पाउडरका कारण डिम्बाशय क्यान्सर भएको भन्दै दायर गरेका हजारौं मुद्दा टुंग्याउन 5.5 अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ। यो भनेको नेपाली मुद्रामा 8,45,000,000,000 रूपियाँ हुन्छ। कम्पनीका अनुसार यो सम्झौताले अमेरिकाभरिका संघीय र राज्य अदालतमा रहेका झण्डै 69,000 ट्यालकम सम्बन्धी मुद्दा समेट्नेछ, जुन बाँकी रहेका यस्ता मुद्दाको 79.75% हो। तर यो सम्झौता अन्तिम रूपमा लागू हुनका लागि मुद्दा दायर गरेका 95% दावीकर्ताले स्वीकृति दिनुपर्नेछ। ट्यालकम एक नरम खनिज हो। यसको प्रयोग लामो समयदेखि बेबी पाउडर र विभिन्न सौन्दर्य सामग्रीमा गरिँदै आएको थियो, तर यसले क्यान्सरको जोखिम बढ़ाउन सक्ने चिन्तापछि यसको प्रयोग क्रमशः घट्दै गएको छ। अब खेल खबर। वेस्ट इण्डिजका अलराउण्डर जस्टिन ग्रेभ्सले लगातार 5 मेडन ओभरमा विकेट लिँदै टेस्ट क्रिकेटमा कीर्तिमान बनाएका छन्। पाकिस्तानसँगको पहिलो टेस्ट तेस्रो दिनमा उनले यो कीर्तिमान बनाएका हुन्। 32 वर्षीय ग्रेभ्सले पाकिस्तानको पहिलो पारीको 64, 66, 68 र 70 त्यसै गरी 72 ओभरमा मेडन राख्दै 5 विकेट लिएका हुन्। त्यही दिन यसअघि 6 ओभर गरेका ग्रेभ्सले 27 रन दिएर कुनै विकेट पनि लिएका थिएनन्। ग्रेभ्सले सन् 2016 जोहानेसबर्गमा घरेलु टोली दक्षिण अफ्रिकासँगको खेलमा इंग्ल्याण्डका तीव्र गतिका पूर्व बलर स्टुअर्ट ब्रोडले बनाएको लगातार 4 विकेट मेडन ओभरको कीर्तिमान तोडेका हुन्। एक समय 4 विकेट गुमाएर 244 रन बनाएको पाकिस्तानले 282 रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो। पाकिस्तानका शान मसूदले 109, इमाम उल हकले 63 रन बनाए। त्यसैगरी वेस्ट इण्डिजले पहिलो पारीमा साई होपको 92, काभम हजको 84 रनको मदतमा 311 रन बनाएको थियो। त्यस्तै दोस्रो पारीको ब्याटिङ थालेको वेस्ट इण्डिजले तेस्रो दिनको खेल सकिँदा 7 विकेट गुमाएर 126 रन बनाएको छ। वेस्ट इण्डिजले 155 रनको अग्रता लिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोका कारण अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खुल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ़्दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालकम मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव स्वीकृत। झण्डै 69,000 मुद्दा डुंगिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कीर्तिमानी बलिङ, लगातार 5 मेडन ओभरमा विकेट लिए।
6: रेडियो आदिखोला 105.4।
7: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
8: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
7: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
8: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
7: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
8: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
7: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
8: बयरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
7: मोबाइल नम्बर 9806641870 र 9865494497।
8: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
9: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
7: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
9: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
7: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
9: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
7: मोबाइल 9849618921 र 9862439399।
10: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
11: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
10: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
11: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
10: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856025271।
12: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
13: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
12: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
13: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
12: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
12: मोबाइल नम्बर 9856054313 र 9841443432।
7: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भचाई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9673707071। ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
2: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9844-85411। घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी, सम्पर्क नम्बर 0635904040 र 9850609440।
1: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि, त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो?
4: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्, शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
5: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: सरा किन बोलाको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
6: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू:
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
6: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।

0: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय।
0: हो, अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रत बन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 98460-71481 र 98 कपडाहरू,
1: साथै विवाह व्रत बन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्य।

0: बाबा यो त हाम्रो वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
0: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास नेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
0: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
0: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
0: सम्पर्क मोबाइल 9842698145।
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
2: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9560-31-730, 9560-55-536 र 9843-41-010।
1: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
0: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
0: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
1: फोन 0364142558।

0: आहा कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6096।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
3: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364 41 469 र 0364 41 268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
3: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
2: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
3: धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
2: हाम्रा विशेषताहरू:
3: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था,
2: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था,
3: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने,
2: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने,
3: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने,
2: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने,
3: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
2: पुस्तकालय, ई लाइब्रेरी, सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था,
3: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको,
2: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था,
3: व्यवहार व्यावहारिक एवं जीवन उपयोगी शिक्षा
2: प्रविधि का साथ ही सक्षमता में आधारित शिक्षा
3: बजार को माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने
2: स्वच्छ चमेला गृह को व्यवस्था
3: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
2: अन्य थप जानकारी को लागि सम्पर्क मोबाइल 98560-13224
3: 98460-71184
2: 98460-43799
3: 98560-55141
2: 98460-86125
3: 98461-5780
2: 98461-24276
3: र 98461-17661
2: वालिङ बहुमुखी क्याम्पस वालिङ नौ क्याम्पस रोड स्याङ्जा

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ. होइन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि. घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि.
3: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि. त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ. म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु. घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने.
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ.
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ. सम्पर्क नम्बर 63-691-0004.
1: सम्पर्क मोबाइल 97484-34484.
6: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा.
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक र मिर्दी करिडोर आदिको छेउमा तारादेवी ब्लक उद्योगलाई सम्झनु होला. हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ. प्रोप्राइटर देवेन्द्र थापा. सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड. फोन नम्बर 63-44-331, मोबाइल 98560-55331.
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ.
8: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै. अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि. होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन. अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो.
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ. बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क देखिँदैन.
8: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए. हामी पनि जहाँको त्यही.
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला.
8: हाम्रा सेवा तथा सुविधाहरू
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
8: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित सङ्कलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
8: दैनिक बचतको निश्चित सङ्कलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने.
9: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था.
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे.
1: सम्पर्क फोन नम्बर 63-44-41-624.

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ ल?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971976 र 9817162223।

0: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846221629 र 9861868251।
3: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना: यही साउन 16 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक कुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0063-41-87, मोबाइल 9846-71-47।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
6: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
6: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
7: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
7: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
8: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
9: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
9: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
8: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
9: मुटुको जाँच, ईसीजी सेवा,
8: भाँचिएको हड्डी प्लास्टर सेवा,
9: डिजिटल एक्सरे सेवा,
8: चिरफार गर्ने,
9: थाइराइड जाँच,
8: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
9: सर्वसुलभ फार्मेसी सेवा।
8: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
9: फोन नम्बर 0063-41-87, मोबाइल 9846-69-71-47।
10: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
11: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
10: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
12: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
11: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
12: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ्गाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9855501119 र 9855333246

0: अच्छा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
3: निशान फार्मेसीमा डाक्टर आउने सूचना
4: यही साउन 16 गते शनिबारका दिन
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ
0: यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आङ खस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
3: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल चोक प्रोप्राइटर गीता तिवारी फोन 0063441163 मोबाइल 9841698070
4: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 16 गते शनिबार
0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
0: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
5: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
5: मोबाइल नम्बर 9846086005
6: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
7: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
6: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
7: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
7: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
7: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
6: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
7: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
7: फोन 0063 4406 600
4: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो
8: सिक्की भेटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
9: आवेदन फारम भर्ने अन्तिम मिति 2083/14 गते सम्म।
8: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
9: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
10: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
11: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
10: फर्निचरको सामान अरे दिदी, त्यसो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
11: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
12: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
9: मोबाइल 98-560-39988 र 98-560-55988।

0: सधैं सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
7: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना।
5: यही साउन 16 गते शनिबारका दिन

0: बाल रोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौर्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, बिरकोट बैरघारी मेन बजार, प्रुफ राइटर प्रदीप आले, मोबाइल 98567279174 र 98461600867। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
1: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
1: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
1: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
1: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
1: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
1: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
3: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रुफ राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 98604078 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना:
3: यही साउन 16 गते शनिबारका दिन
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री आउँदै हुनुहुन्छ।
4: उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मञ्च प्रत्याहार भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
3: साथै सोही दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी पनि आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खाना मन नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
5: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्ल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0638440051, मोबाइल 98560552049।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृह जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
3: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
4: रेडियो आदि खोला 105.4।
5: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
6: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
5: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
6: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
5: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
6: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
5: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
6: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
5: मोबाइल नम्बर 9806641870 र 9865494497।
6: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
7: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
7: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
8: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
7: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
7: मोबाइल 9849618921 र 9862439399।
9: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको रहेछ, खै त पूजाको सामान।
6: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
9: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
6: ए हो र, ल ल, के के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
9: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
6: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
9: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
6: मोबाइल नम्बर 9847721380।
10: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
11: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
10: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
11: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
10: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551271, 9468323809 र 9855502071।
3: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
12: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
12: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
12: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
3: मोबाइल नम्बर 9855554313 र 9141348।
12: मूल्य होइन स्वास्थ्य रोजौ।
13: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन खिलेको हो?
14: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
13: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
14: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
13: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
13: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855551068 र 9673707071।
15: भाइ आज कार्यक्रम भएको
16: आउनु भाइ, यति हो, बजार भन्छ नि त्यही हिँडेको जाऊँ न।

0: पालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकल को अपग्रेड में पाउनुहोस् अन बीटेबल कैश डिस्काउंट अनि अन बीटेबल एक्स्ट्रा वैल्युएशन सजिलो 36 महीना को ईएमआई में साथ ही फ्री एक्सेसरीज उपलब्ध छ।
1: मेला हुने मिति यही साउन 10 गते देखि 16 गते सम्म। स्थान गल्याङ तिनसिन नेपानी। सम्पर्क मोबाइल 98460-96248 र 98251-20199।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल, चिन्तै नलिनुस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड। फोन नम्बर 98464-85411।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
5: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना झुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू मासमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
6: सुखको गहना, दुःखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
6: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98560-55250।
8: छाङथाङ्गी छाया क्षेत्र शिव मन्दिरको सूचना।
9: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति, श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
8: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
9: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
8: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव, मोबाइल 98461-48515 र 98560-87573।
9: छाङछाङदी छाया क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति, भिरकोट 4, छाङछाङदी।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: राज सरा, किन बोलाको मलाई?
3: हेर ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मेटी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-464-54-123 र 98-066-61-52।
6: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना:
0: यही साउन 16 गते शनिबारका दिन
6: हाडजन्य नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
7: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्खने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी नसा तथा बाथरोग सम्बन्धित समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
6: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
7: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
7: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल, फोन 063-441-0006, मोबाइल 98-560-55-266।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।

0: बुटोल पावर कंपनी लिमिटेड को सूचना आर्थिक ऐन 2083 ले श्रावण 1 गते देखि लागू हुने गरी विद्युत सेवा मा घरायसी प्रयोजन का लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्ति को हक मा प्रति महीना 50 युनिट भन्दा बढी खपत गरेमा 100 बढी खपत गरेको विद्युत को महसुल मा 5% का दरले र 100 बाहेक अन्य विद्युत उपभोक्ता को हक मा 13% का दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
1: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9864216629 र 9861168251।
0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना: यही साउन 16 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
4: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो। फोन 0363441044। मोबाइल 9560181173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 16 गते शनिबार।
5: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
7: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआठ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0363441246, मोबाइल 9560501119 र 9560333246।
4: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
8: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
10: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सुनिश न अहिले हाम्रो गर्नेमा छ बजे छ
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह। सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन।
0: खहरे खोलामा पहिरो खस्ता नारायणगढ़ मुगलिन सड़क खण्ड अवरूद्ध, सञ्चालनमा ल्याउन समय लाग्ने। भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली किनारमा सतर्क रहन आग्रह।
1: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरणको तयारी।
2: उहाँहरूले तिरिसकेको घाट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समाहरिन्छ।
0: जापानमा शक्तिशाली भूकम्प, एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे, सुनामीको चेतावनी फिर्ता।
1: र काबा भलिबल च्याम्पियनशीपमा छवटै खेल हारेको नेपाल अन्तिम स्थानमा, फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943334955।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण आज देशभरको नियमित स्वास्थ्य सेवा प्रभावित बनेको छ। सरकारी, निजी तथा गैर सरकारी अस्पतालहरूमा आकस्मिक सेवा बाहेक धेरैजसो सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन्। वीरगंजको नारायणी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको दुर्व्यवहारको विरोधमा चिकित्सक संघ देशभर आकस्मिक बाहेका सेवा ठप्प बनाएर आन्दोलनमा आएको हो। आन्दोलनका कारण देशभरका अस्पतालमा सबैभन्दा बढ़ी असर बहिरंग अर्थात ओपीडी सेवामा परेको छ। बिहान अस्पताल पुगेका धेरै बिरामीहरू उपचार नपाएर फर्कनु परेको छ। विशेष गरी दीर्घ रोग भएका बिरामी, नियमित फलोअपमा आउने बिरामी, परीक्षणका लागि समय लिएका बिरामी तथा शल्यक्रियाको तयारीमा रहेका सेवाग्राहीहरू बढ़ी प्रभावित भएका छन्। आन्दोलनको असर काठमाडौँ उपत्यकाका ठूला अस्पतालदेखि देशका विभिन्न जिल्लाका अस्पतालसम्म परेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आन्दोलनका कारण सर्वसाधारणको उपचार प्रभावित हुन नदिन अस्पतालहरूलाई सेवा निरन्तर राख्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक संघसँग संवाद मार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको छ। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि पटक पटक आक्रमण हुँदा पनि प्रभावकारी सुरक्षा व्यवस्था हुन नसकेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताएको छ। गएको शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राय सहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको संघले जनाएको छ।
1: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले आज विज्ञप्ति निकालेर नारायणी अस्पताल वीरगंजका डाक्टर प्रमोद राममाथि कुटपिट र तोडफोड भएको विरोधमा देशभर नियमित स्वास्थ्य सेवा ठप्प पारिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएको र यसले नागरिकको मौलिक हक हनन भएको आयोगको ठहर छ। चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय र कानूनी शासनमाथिको चुनौती भए पनि स्वास्थ्य जस्तो अत्यावश्यक सेवा रोक्न नमिल्ने आएको भनाइ छ। आयोगले कुटपिटमा संलग्न दोषीलाई तत्काल कानूनी कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको छ। साथै लाखौं बिरामीको जीवन जोखिममा नपारी तत्काल सेवा सुचारू गर्न र वार्ताबाटै समस्याको समाधान खोज्न सरकार आन्दोलनरत चिकित्सक तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
0: सुनसरीको दिवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा अस्ति आइतबार भएको घटनापछि सुनसरी र मोरङ क्षेत्रको सुरक्षा अवस्था अझै सामान्य बन्न सकेको छैन। घटनाको विरोधमा प्रदर्शनकारीहरू सड़कमा निस्किएपछि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा आज पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेपछि सुनसरी खण्डको यातायात सेवा प्रभावित बनेको छ। विशेष गरी पकरेदेखि कोशी ब्यारेजसम्मका विभिन्न क्षेत्रमा गाड़ी आवागमन प्रभावित बनेको छ। अस्ति दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूह बीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गएको थियो। दोषीमाथि कार्यवाही र सुरक्षाको माग गर्दै प्रदर्शन भइरहेको प्रदर्शनकारीहरूले बताएका छन्। लगातारको प्रदर्शनका कारण स्थानीय क्षेत्रमा जनजीवन समेत प्रभावित बनेको छ। सुरक्षा अवस्था बिग्रदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दक्षिणी क्षेत्रका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो। प्रशासनका अनुसार अहिले पनि संवेदनशील क्षेत्रमा

0: जस्ता धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगर बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र दिवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा भनिएको छ। प्रदर्शनका कारण यातायात व्यवस्थापनमा चुनौती देखिएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ चल्ने गाडीमा समेत रोक लगाएको छ।
1: यता धनुषामा सामाजिक सद्भाव र धार्मिक संस्कृतता कायम राख्दै आपसी भाइचारा मजबूत बनाउने उद्देश्यले सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ। बैठकले कुनै पनि वाहनामा धार्मिक, सामाजिक तथा सामुदायिक सद्भावमा खल्ल पुर्याउने गतिविधि हुन नदिन प्रतिबद्धता व्यक्त गरेको छ। पछिल्लो समय छिमेकी जिल्लामा भएका केही संवेदनशील घटनापछि धनुषामा समेत त्यस प्रकारका गतिविधि रोक्न देखिन थालेपछि सम्भावित जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा सर्वपक्षीय बैठक आयोजना गरिएको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधि, पालिकाका जनप्रतिनिधि, हिन्दू तथा मुस्लिम समुदायका अगुवा, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले विरोध प्रदर्शनका नाममा हुने तोड़फोड़, आगजनी, हिंसात्मक गतिविधि तथा व्यक्तिगत र सरकारी सम्पत्तिमा क्षति पुर्याउने कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्ने निर्णय गरेको छ। यस्तै फेसबुक, टिकटक लगायत सामाजिक सञ्जाल मार्फत कुनै समुदाय, धर्म वा समूहप्रति घृणा फैलाउने, धार्मिक द्वेष उत्पन्न गर्ने तथा सामाजिक सद्भाव बिगार्ने किसिमका सामग्री प्रकाशन वा प्रसारण गर्ने गतिविधिलाई नियन्त्रण गर्ने निर्णय पनि भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले मेला महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेस्टुरेन्ट एवं क्लबहरूमा प्रयोग हुँदै आएको डीजे निषेध गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाले आज विज्ञप्ति निकालेर जिल्लाभित्र कुनै पनि मेला महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायत कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डीजे प्रयोग गर्न निषेध गरिएको जनाउनु भएको छ। यो सूचना विपरीत कसैले डीजे प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कार्यवाही हुने विज्ञप्तिमा उल्लेख छ।
0: नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छाकामना गाउँपालिका वडा नम्बर 5 खहरे खोलामा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको छ। पटक पटक पहिरो खस्ने त्यस क्षेत्रमा आज बिहान खसेको सुखा पहिरो हटाएर दिउँसोदेखि दुईतर्फी गाड़ी चलाइएको थियो। पहिरो पन्छाएर गाड़ी चलाएको केही समयपछि बेलुका पौने 5 बजे त्यही ठाउँमा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितौनले जनाएको छ। डिभिजन सड़क कार्यालय चितौनका अनुसार झण्डै 40 मिटर माथिबाट ढुङ्गासहितको सुखा पहिरो खसेको छ। पहिरो पन्छाउन काम शुरू गरेको भए पनि सड़क पूर्ण रूपमा सुरक्षित बनाएर सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो हटाउन कम्तीमा 2 घण्टा लाग्ने अनुमान छ। यद्यपि पहिरो खस्ने क्रम नरोकिएमा थप समय पनि लाग्न सक्ने उहाँले बताउनुभयो। खहरे खोलाको क्षेत्र नारायणगढ़ मुगलिन सड़कको सबैभन्दा जोखिमयुक्त ठाउँ मध्येको एक मानिन्छ। बखायाम शुरू भएसँगै त्यस क्षेत्रमा सुखा पहिरो, ढुङ्गा खस्ने र सड़क अवरूद्ध हुने घटना दोहोरिँदै आएका छन्। प्रहरीले अनावश्यक जोखिम नलिन, पहिरो प्रभावित क्षेत्रमा रोकिएर नबस्न र सड़क खुलेपछि पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्ग हो।
1: नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। उहाँको ललितपुरको जावलाखेलमा रहेको हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव भोलि पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने प्रवक्ता चालिसेले बताउनु भएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा असार महिनामा खपत भएको बिजुलीमा लिएको भ्याट कसरी फिर्ता हुन्छ भन्ने बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
3: NBL सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह, स्वास्थ्य सेवा रोकिएको बारे मानव अधिकार आयोगद्वारा ध्यानाकर्षण, सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन, मोरङमा डीजे निषेध, खरे खोलामा पहिरो खस्दा नारायणगढ़ मुगलिन सड़क खण्ड फेरि अवरूद्ध, संचालनमा आउन केही समय लाग्ने, नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यकादेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय पश्चिमी भूभागमा वर्षा बढ़ी केन्द्रित देखिएको छ। महाशाखाका अनुसार एक घण्टामा सुर्खेतमा 22.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रोल्पा, बागलुङ लगायत जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पूर्वी क्षेत्रको तुलनामा अहिले वर्षाको गतिविधि पश्चिम नेपालतर्फ बढ़ी सक्रिय रहेको महाशाखाले जनाएको छ। वर्षाको यो क्रम आउँदो केही दिनसम्म जारी रहने अनुमान छ। मौसम पूर्वानुमान अनुसार आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। त्यस्तै भोलि दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ।
0: यसैबीच भोलि बिहान भारततर्फ रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि खोलिने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले चेतावनी जारी गरेको छ। प्रशासनले सूचना निकालेर भोलि बिहान 6 बजेदेखि पर्सि बिहिबार बेलुका 6 बजेसम्म झण्डै 36 घण्टा धौलीगंगा पावर स्टेशनको स्लुइस गेट सफाईका लागि बाँध खोल्ने जानकारी गराएको हो। बाँध खोलेसँगै नदीको जलस्तर बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन भनेको छ। बाँध खुल्ला रहने अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ़न सक्ने सम्भावना रहेकोले नदी किनारमा सचेततापूर्वक मात्रै आवाजात गर्न, नदीमा माछा मार्न, ढुङ्गा बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ। पालिका, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई पनि आवश्यक तयारी र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
1: आन्तरिक राजस्व विभागले असार महिनाको बिजुली खपत मूल्य अभिवृद्धि कर नलाग्ने बताएपछि उपभोक्ताहरूले तिरिसकेको रकम कसरी फिर्ता पाइन्छ भनेर चासो राखेको पाइन्छ। विद्युत प्राधिकरणले असार महिनामा खपत गरेको विद्युतकै बिलमा भ्याट जोडेपछि साउन पछिकोमा मात्रै लागू हुनुपर्ने भन्दै उपभोक्ताले विरोध गरेका थिए। राजस्व विभागले पनि आर्थिक ऐनअनुसार साउन 1 गतेदेखि खपत भएको बिजुलीमा मात्र भ्याट लाग्ने जनाएको हो। अब प्राधिकरणले असारमा उठाएको कर उपभोक्तालाई कसरी फिर्ता गर्छ भनेर साथी कृष्ण शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाललाई सोध्नु भएको छ।
6: आन्तरिक राजस्व कार्यालयले हिजो एउटा सार्वजनिक सूचना गरेका छ। सो अनुसार चाहिँ अब असारसम्मको खपतमा भ्याट नलाग्ने भन्ने खालको जानकारी आएको छ। अब त्यो अनुसार असारसम्मको खपतमा लाग्दैन
7: भनेपछि फिर्ता पाउने कि समायोजन के हुन्छ?
6: समायोजन हुन्छ। अब उहाँले तिरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समायोजन छ।
7: त्यसका लागि प्राधिकरणको आन्तरिक प्रणाली केही फेरबदल गर्नुपर्ने हो कि के कसरी काम गर्छ?
6: गर्नुपर्छ। एउटा सिस्टम लागू भइसकेका छ। अब त्यो बिलिङ प्रणालीमा हामी अब यसमा चाहिँ मन्त्रालयसँग सल्लाह गरेर काम गर्दैछौँ।
7: असारको विद्युत महसुलमा भ्याट लगाउन पाइँदैन भन्ने त यसै पनि थाहा थियो, तर थाहा हुँदाहुँदै पनि प्राधिकरणले लिनै पर्ने कारण चाहिँ के थियो?
6: अब यस्तो यो भनेको चाहिँ अब निरन्तर दिने सार्वजनिक सेवा हो। अब बिजुलीको बिल एक दिन हुँदैन, हाम्रो 1 गतेदेखि लिएर मसान्तसम्म नै रिडिङ हुन्छ होइन। त्यसले गर्दाखेरि यो ट्रान्जिसन फेजमा चाहिँ त्यस्तो अवस्था आउँछ। भ्याट निर्देशिकामा पनि त्यो प्रष्ट थिएन र हामीले मौखिक सल्लाह गर्दा पनि अब भ्याटको खास फन्डामेन्टल नियम अनुसार जुन बेला बिल जारी हुन्छ त्यो बेलामा चाहिँ भ्याट आकर्षित हुन्छ भन्ने नै थियो होइन। अब त्यो हिसाबले प्रणालीमा त्यो भ्याट लाग्ने सिस्टम चाहिँ लगाएको हो। एउटा महिना चाहिँ यो ट्रान्जिसन पिरियड संसारभरि नै यस्तो हुन्छ होइन। र विद्युत सेवा चाहिँ अरू जस्तो होइन, जस्तै ठ्याक्कै चाहिँ मसान्तमा बिलिङ गर्ने भए अर्थात् त्यो महिनाको लाउन मिल्थ्यो होइन। यहाँ त कस्तो हुन्छ भने मानिलिउँ न असार 10 साउन 10 गते रिडिङ हो भने त्यसमा साउनको पनि असारको पनि मिसिएर आउँछ त्यसमा खपत र त्यो खपत छुट्याउन सकिँदैन होइन त्यो प्र्याक्टिकल डिफिकल्टी छ अब डिफिकल्टीलाई हामीले गर्दाखेरि चाहिँ त्यस्तो गरिएको हो अब एकचोटि हामी आन्तरिक राजस्व कार्यालय र अब तालुक मन्त्रालय सबैलाई छलफल गरेर हामी अगाडि बढ्छौँ र यसमा उपभोक्ताको कन्सर्न त अब चाहिँ हो अब लाग्नु हुँदैन भन्ने नै हो र हाम्रो पनि त्यही कन्सर्न नै थियो यसको हामी मिलाउँछौँ
7: यसअघि प्राधिकरणले तत्कालीन समयमा राजस्व विभागसँगको समन्वयमा नै यसरी असारको महसुलमा पनि कर लागेको हो भन्ने जवाब दिएको थियो तर अहिले राजस्व विभागले नै सूचना जारी गरेर त्यो चाहिँ होइन त्यो कानून विपरीत नै हुन जान्छ भनेर फेरि यो पुनर्विचार गरिएको सूचना सार्वजनिक गर्यो भनेको राजस्व विभागसँग तपाईँहरूको समन्वय थिएन भन्ने स्पष्ट थाहा भयो
6: हाम्रो सम्पर्क भइरहेको थियो अब लिखितमा गरिएको थिएन एउटा अन्डरस्ट्यान्डिङमा नै गरिएको थियो होइन हामीले सम्पर्क गरेर नै पहिलोचोटि अब विद्युत प्राधिकरण भ्याटमा दर्ता भएको थिएन भ्याटमा दर्ता गरेर अब कसरी लाउने भन्ने कुरामा त अब आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क नगरी उहाँहरूको सल्लाह बिना त त्यो सम्भवै थिएन लाउनलाई
7: अब यो जस्तो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हट्यो त्यसपछि चाहिँ विद्युतको के हुने हो भन्ने धेरैको चासोको विषय छ अब यो बिजुलीको भ्याट पनि हट्छ कि भन्ने धेरै उपभोक्तालाई लागेको छ फिर्ता आउने सम्भावना कतिको छ त
6: यो त अब सरकारको एउटा नीति कार्यक्रममा आएर अहिले बजेटमा आएको यो हो त्यो हामीले भन्न सक्ने कुरा पनि हुँदैन सरकारले उपयुक्त टाइममा के गर्ने भनेर अब सोच्न सक्ने कुरा बेग्लै हो हामी त इम्प्लिमेन्टेसन गर्ने निकाय नै हो
7: सरकारको निर्णय भयो भने कार्यान्वयनका लागि कुनै समस्या छैन होइन
6: छैन छैन अब त्यो बिलिङ सिस्टम अहिले जुन छ त्यसलाई सामान्य परिवर्तन गर्नुपर्छ
0: उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल नेपाल दर्पणमा खबरकै सिलसिला हामीलाई भर्खरै प्राप्त खबर अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणदीप जैसवालले नेपालका प्रधानमन्त्री भारेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको जानकारी गराउनु भएको छ उहाँले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो कहिले भ्रमण हुने र कहिलेका लागि दिएको भन्ने चाहिँ उहाँले खुलाउनु भएको छैन पत्रकारले हालै नेपाली अधिकारीहरूले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री भारत शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै प्रश्न गरेका थिए प्रश्नको जवाफमा प्रवक्ता जैसवालले पहिलो प्रश्नबारे जानकारी नभएको तर नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा भने पठाइसकेको बताउनु भएको हो
1: नेपालमा मानव बेचबिखन तथा असार पसारको स्वरूप पछिल्ला वर्षहरूमा तीव्र रूपमा फेरिँदै गएको छ मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पहिले सीमापार हुने परम्परागत तस्करीको सट्टा अहिले भिजिट भिसा व्यक्तिगत श्रम स्वीकृति र सामाजिक सञ्जालको दुरूपयोग मुख्य माध्यम बनेको छ आन्तरिक रूपमा डान्स बार दोहोरी साँझ मसाज स्पा र होटलहरूमा यौन तथा श्रम शोषणका घटना बढ़िरहेका छन् गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका घटनामा 21 पीड़ित भएकामा 19 बाल बालिका रहेका छन् यसबाट विशेष गरी आर्थिक रूपमा कमजोर 18 मुनिका किशोरी र दलित समुदायका व्यक्ति बढ़ी प्रभावित भएको ब्यूरोको अध्ययनले देखाएको छ यस्तै वैदेशिक रोजगारीका नाममा भारत र चीनसँगै अमेरिका तथा युरोप पुग्ने अवैध डंकी रूट पनि नेपालीका लागि ठूलो जोखिम बनेको छ दक्षिण अमेरिका हुँदै अवैध रूपमा अमेरिका छिर्ने क्रममा धेरै नेपाली ठगी लुटपाट हिंसा र मानव तस्करीको शिकार हुने गरेका छन्
0: नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धी वार्षिक प्रतिवेदन 2025 सार्वजनिक गरेका छन् 5 दशकभन्दा लामो समय यात्रा समेटिएको यो प्रतिवेदन अनुसार अहिले देशका 77 जिल्लामा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमबाट झण्डै 30 लाख बाल बालिका प्रत्यक्ष लाभान्वित भएका छन् सन् 1967 शुरू भएको यो कार्यक्रमले विद्यालयमा भर्ना दर बढ़ाउन विद्यार्थीको पहुँच विस्तार गर्न तथा सिकाइ उपलब्धिमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याएको विज्ञप्तिमा दावी गरिएको छ विशेष गरी आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई पोषणयुक्त खानाको पहुँच सुनिश्चित गराउँदै नियमित विद्यालय आउने यसले प्रेरित गरेको प्रतिवेदनमा भनिएको छ यस्तै स्थानीय साना किसान र सहकारी मार्फत विद्यालयलाई जोडेर स्थानीय उत्पादनमा आधारित खाजा वितरण गर्ने अभ्यासले बालबालिकाको स्वास्थ्य सुधार्नुका साथै कृषि प्रवर्धन किसानको आय वृद्धि र स्थानीय अर्थतन्त्रलाई समेत मजबूत बनाउन सहयोग पुगेको प्रतिवेदनले दावी गरेको छ नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
9: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार
10: छालसूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
10: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो, खुशीको कनेक्शन।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
2: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। शेयर बजार आज पनि घटेको छ। हिजो 33 अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज 4.64 अंकले ओह्रालो लागेर 2,696.67 बिन्दुमा झरेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 166 कम्पनीको शेयर घटेकामा 98 बढ़ेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज कुथेली बुखरी स्लम हाइड्रो पावरको शेयर 6% घटेको छ। बजार सामान्य घटेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6.08 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.04 करोड़ किता शेयर 4.42 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: सरकारी नीतिगत पहल र किसानको निरन्तर मेहनतका कारण नेपाल केरा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। केरामा देखिएको घातक पानामा ट्रपिकल रेसफो रोगको जोखिम न्यूनीकरण गर्न सरकारले अपनाएको सतर्कता र उत्पादन विस्तारमा किसानले गरेको प्रयासले केराको आयात निर्भरता घट्दै गएको हो। नेपालमा अहिले झण्डै 15,000 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। यस क्षेत्रमा 7,600 भन्दा बढ़ी किसान आबद्ध छन्। गएको वर्ष नेपालमा झण्डै 7,00,000 मेट्रिक टन केरा उत्पादन भएको थियो भने वार्षिक खपत झण्डै 9,00,000 मेट्रिक टन रहेको तथ्याङ्क छ। नेपाल केरा उत्पादक महासंघका अनुसार अपुग 2,00,000 मेट्रिक टन उत्पादन बढ़ाउने योजनाका साथ काम भइरहेको छ। उत्पादन विस्तारसँगै अब नेपाली केराले वर्षभरिको आन्तरिक माग धान सक्ने अवस्था सृजना हुँदै गएको महासंघको दावी छ। केराको बजारमा वार्षिक 12-13 अर्ब रूपियाँसम्मको कारोबार हुने गएको छ।
5: नेपाली किसानहरूले मकैको उचित मूल्य पाउन नसकिरहेको बेला नेपालका होटल तथा रेस्टुरेन्टहरूमा भने विदेशबाट आयात गरिएको स्वीट कर्न फ्रोजन वा आयातित मकैको माग बढ़िरहेको छ। होटल एसोसिएशन अफ नेपालका अनुसार नेपाली होटल तथा रेस्टुरेन्टमा स्वीट कर्न ग्राहकको रोजाईमा पर्ने गरेको छ। गाउँघरमै प्रशस्त मकै उत्पादन हुने भए पनि स्वीट कर्नका लागि छिमेकी देशबाट आयात गर्नुपर्ने अवस्था छ। नेपालमै उत्पादन हुने मकैलाई प्रशोधन गरेर स्वीट कर्न बनाउन सके किसानले राम्रो मूल्य पाउने र आयात घटाउन सकिने अवस्था छ। चिल्लो पदार्थ कम हुने भएकाले पनि स्वीट कर्न उपभोक्ताको रोजाईमा पर्ने गरेको छ।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी गराएको छ। प्राधिकरणका अनुसार पहिरोमा पढ़ी 3 जनाको ज्यान गएको हो। त्यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलाईका 7, अत्यधिक वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्।
5: नेपाल दर्पणमा अब विदेशका खबर। जापानमा 7.1 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि कुमामोतोमा रहेको इओन मलमा विस्फोटन हुँदा कैयौं मानिसहरू फँसेका बीबीसीले जनाएको छ। झण्डै 50 जना घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 गएको भूकम्प लगत्तै 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित ठाउँमा जान भनिएको छ। भूकम्पपछि दिएको सुनामीको आपतकालीन चेतावनी भने 1 घण्टाभित्रै फिर्ता लिएको छ। जमिनमुनि 10 किलोमिटर गहिराईबाट उत्पन्न भूकम्पका कारण शक्तिशाली पराकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचजेका अनुसार सड़क र पुलहरू चर्किएका छन् र कयौं भवनहरूमा आगो लागेको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिममा रहेको देशहरूमध्ये एक हो। गएको डिसेम्बरमा जापानमा 7.5 म्याग्नेच्युडको भूकम्प जाँदा 30 जना घाइते भएका थिए। सन् 2011 मार्चमा जापानमा 9 म्याग्नेच्युडको भूकम्प जाँदा ठूलो सुनामी आएको थियो। सुनामीमा परि 18,000 जना भन्दा धेरैले ज्यान गुमाएका थिए। यसैबीच अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईईईले सामाजिक सञ्जाल एक्समा लेख्दै भूकम्पले केन्द्रबिन्दुबाट झण्डै 1 किलोमिटर टाढा रहेको सेन्डाई आणविक ऊर्जा केन्द्रमा कुनै क्षति वा सुरक्षा समस्या नपुर्याएको र त्यो सञ्चालनमै रहेको जानकारी गराएको छ।
4: प्राकृतिक विपदका बेला चीनका लागि नक्कली एआई भिडियोहरू नयाँ चुनौतीका रूपमा देखा परेको छ। अस्ति आइतबार जमीनमा बज्रिएको नोल नामक आँधीको असरसँग जुझिरहँदा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी बनाएका खतरनाक तथा भ्रामक भिडियोहरूको चुनौती सामना गर्नु परेको बीबीसीले जनाएको छ। पछिल्ला केही महिना यता आएका शक्तिशाली आँधी बेहरी र बाढ़ीका घटनाहरूसँगै सामाजिक सञ्जालमा नक्कली भिडियोहरू राख्ने क्रम पनि अत्यधिक बढ़ेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खेलेका सबै छ खेलमै पराजित हुँदै अन्तिममा पुगेको छ। आज पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। कजाकिस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जित्यो। यसैसँगै छवटा टोली सहभागी प्रतियोगितामा नेपाल जितविहीन हुँदै अन्तिम स्थानमा रहेको छ। नेपालले लीग चरणको पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 र पाँचौं खेलमा उज्बेकिस्तानसँग 3-0 को हार बेहोरेको थियो। काबा पुरूष भलिबल च्याम्पियनशीपमा पाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष चारमा रहँदै सेमी फाइनलमा पुगेका थिए। अब उपाधिका लागि भोलि बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। आजै भएको सेमी फाइनलमा बंगलादेशले उज्बेकिस्तानलाई र पाकिस्तानले श्रीलंकालाई 3-0 को सोझो सेटमा हराएका छन्।
4: र रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। यसअघिका प्रशिक्षक रहेका डिडियर डेस्च्याम्प्सले सन् 2026 को विश्वकप सेमी फाइनलमा स्पेनसँगको हारपछि आफ्नो 14 वर्ष कार्यकाल टुंग्याएका थिए। सन् 1998 फ्रान्सले विश्वकप जित्दा टोलीका सदस्य रहेका जिदान सन् 2021 दोस्रो पल्ट रियल मड्रिडको मुख्य प्रशिक्षक पद छाडे यता कुनै पनि टोलीमा आबद्ध थिएनन्। फ्रान्सका सर्वोत्कृष्ट खेलाड़ी मानिने 54 वर्षका उनले सन् 2030 को विश्वकप छनौट चरणसम्म टोलीको नेतृत्व गर्ने गरी सम्झौता गर्नेछन्। मुख्य प्रशिक्षक नियुक्त भएपछि जिदानले फ्रान्सेली राष्ट्रिय टोलीको नेतृत्व गर्न पाउनु आफ्ना लागि ठूलो गर्वको कुरा भएको बताएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह। सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन।
4: हरेकोलामा पहिरो खस्ता नारायणगढ़ मोगलिन सड़क खण्ड फेरि अवरूद्ध, सञ्चालनमा ल्याउन समय लाग्ने। भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली नदीमा सतर्कता अपनाउन आग्रह।
5: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरण।
4: जापानमा शक्तिशाली भूकम्प, एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे, सुनामीको चेतावनी फिर्ता।
5: र काबा भलिबल च्याम्पियनशीपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा, फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। राणा र थापाद्वारा लिखित मगर भाषा र लिपिको पुस्तक आखर हिलम पुस्तक विमोचन हुँदै। गल्याङ नौका युवाहरू आफ्नो गाउँ आफै बनाऊ अभियानमा सक्रिय हुँदै र पर्वतका ग्रामीण बस्तीका सामुदायिक विद्युतीय सेवा संकटमा। आँधी खोला खबर अब विस्तारमा। मगर भाषा र लिपिको पुस्तक आखर हिलम पुस्तक यही साउन 16 गते विमोचन हुँदैछ। साहित्यकार जीवी राणा र सावित्रा थापा मगरले संयुक्त रूपमा लेखन गर्नुभएको पुस्तकमा मगर भाषा साहित्य र संस्कृतिलाई जगेडा गर्ने प्रयास गरिएको छ। 130 पृष्ठको पुस्तकमा मगर जातिको इतिहास पहिचानका साथै मगर समुदायमा दैनिक जीवनमा प्रयोग हुने पोशाक सामग्रीहरू चित्रगत रूपमा प्रस्ट्याउन खोजिएको छ। मगर जाति प्रकृति पूजक भएकाले प्रकृतिका विषयमा जनावरका विषयमा समेत उल्लेख गरिएको छ। त्यस्तै मगर जातिको रैथाने खानाका परिकार यसको महत्व सांस्कृतिक महत्वलाई समेत दर्शाइएको छ। विभिन्न 7 खण्डमा समावेश गरिएको पुस्तकमा कथा कविता मुक्तक डायरी भित्तिपात्रो निबन्ध मगर भाषाको लिपिका ब्यानरहरू पनि रहेका छन्। पुस्तकले नयाँ पुस्तालाई मगर भाषा चालचलन इतिहास रीतिरिवाजका विषयमा जानकारी गराउँदै यसको संरक्षणमा नयाँ आयाम थप्नेछ। शिक्षक पेशाका राणा संचार क्षेत्र साहित्य क्षेत्र हुँदै अहिले आफ्नो पहिलो पुस्तक सार्वजनिक गर्ने तयारीमा रहेको बताउनुभयो। नेपाल लेखक संघले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा हर्क आले प्रमुख अतिथिको रूपमा रहनु भएको छ भने रूद्र श्रेष्ठ गीता रखाली मगर मिलन समीर अनन्त अर्याल वक्ताको रूपमा रहनु भएको छ। स्याङ्जाको गल्याङ नगरपालिका 9 मा शनिबार बिहानै गाउँका युवा हातमा कोदालो बेल्चा र हँसिया लिएर घरबाट निस्कन्छन्। उनीहरू कतै रोजगारीमा जाने हतारमा हुँदैनन्, न त कुनै निर्माण कम्पनीका मजदूरहरू हुन्। उनीहरूको गन्तव्य हो आफ्नो गाउँका सड़क, पँधेरो, चौतारो, पार्क लगायतका सार्वजनिक स्थल। गल्याङ नेउका युवाहरूले केही महिना यता एउटा सानो तर अर्थपूर्ण अभ्यास शुरू गरेका छन्। उनीहरूले हरेक हप्ता केवल 2 घण्टा समय गाउँका लागि छुट्याउने गरेका छन्। यी 2 घण्टाको श्रमले वर्षायामले बिगारेका सड़क मरमत हुन्छन्, थुनिएका नाली खुल्छन् र सड़क छेउका झाड़ी पार्ने छन् र गाउँ सफा बन्छ। गाउँबाट युवाहरू रोजगारी र उच्च शिक्षाको खोजीमा शहर तथा विदिशाने क्रम बढ़िरहेका बेला गाउँमा काम गर्ने उमेरका मानिसहरू कम रहेका छन्। यस्तो अवस्थामा गाउँका साझा काम गर्ने कसले गर्ने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो थियो। गल्याङ नौका केही युवाले भने यसको उत्तर खोज्न कसैलाई पर्खेनन्, उनीहरूले आफैबाट शुरूआत गरे। स्थानीय कमल प्रसाद खनालका अनुसार गाउँमा श्रम गर्न शक्ति जनशक्ति पनि घट्दै गएको छ। बाँकी रहेका धेरै जसो ज्येष्ठ नागरिकका लागि सड़क मरमत र सरसर्वे जस्ता काम सहज छैनन्। त्यसैले गाउँको साझा जिम्मेवारी आफूहरूले लिनुपर्ने महसुस भएपछि श्रम दान अभियान शुरू गरिएको बताइएको छ। हप्ताको 2 घण्टा मात्र छुट्याउँदा गाउँको धेरै काम हुने रहेछ, उहाँले भन्नुभयो। यसले गाउँ सफा मात्र होइन, हामीलाई शारीरिक व्यायाम पनि हुन्छ। सहभागी सबैको समय सधैँ नमिल्ने भए पनि सम्भव हुने युवाहरू नियमित रूपमा श्रमदानमा जुट्ने गरेका छन्। अधिकांश काम शनिबार र आइतबार बिदाको दिन गरिन्छ, जसले सहभागी हुन सहज बनाएको छ। पर्वतका ग्रामीण बस्तीमा विद्युत पहुँच विस्तार गर्ने उद्देश्यले संचालनमा रहेका सामुदायिक विद्युतीय सेवा पछिल्लो समय संकटमा छन्। धेरै सामुदायिक विद्युत उपभोक्ता समितिहरू विद्युत सेवा दिलाउन कठिन भएपछि बन्द गर्ने सोचमा छन्। संचालन खर्च वृद्धि, प्राविधिक जनशक्तिको अभाव, विद्युत सुहावट र उपभोक्ताको असन्तुष्टिका कारण सामुदायिक विद्युतीय संस्थाहरूको अवस्था जटिल बनेको उपभोक्ता समितिको सदस्यको भनाई छ। जिल्लाको बादशाह विद्युत सामुदायिक समितिका सचिव डमर कार्कीका अनुसार समितिले 7 लाख रकम नोक्सानी बेहोर्नु परेको छ। मीटर रिडिङ र लाइन मरमत गर्ने दुईजना कर्मचारीलाई तलब दिन सकेको छैन। बिहादी गाउँपालिका स्थित वडा नम्बर 1 का वडा अध्यक्ष चित्रबहादुर गुरूङ भन्नुहुन्छ, विगत 15 वर्षदेखि संस्थाको लेखा परीक्षण र नवीकरण गरिएको छैन। वैधानिकता नभएको भने विद्युत प्राधिकरणले हस्तान्तरण गर्न खोज्दा मान्दैन। ब्याजमा रकम खोजेर विद्युत महसुल भुक्तानी गरिएको छ। गाउँका 80 जना उपभोक्ताले घरमा मीटर जडान नगरी विद्युत उपयोग गरेका छन्। प्रति ग्राहक 100 रकम विद्युत उपभोग बापत लिने गरिएको छ। नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका अनुसार जिल्लामा सामुदायिक थोक उपभोक्ता समितिको संख्या 24 वटा रहेको छ भने सामुदायिक ग्राहक संख्या 13,490 छन्। उपभोक्ता समिति माधतका विद्युत ग्राहकले मासिक 3,66,338 युनिट विद्युत खपत गर्दै आएका छन्। केन्द्रले सामुदायिक विद्युत संस्थाबाट असूल गर्नुपर्ने बकियौता रकम हालसम्म करिब 5 लाख रहेको जनाएको छ। जिल्लाका अधिकांश सामुदायिक विद्युत उपभोक्ता संस्थाहरू विद्युत प्राधिकरण केन्द्रलाई आफ्नो स्वामित्व हस्तान्तरण गर्न चाहेका छन्। शुरूआती चरणमा संस्था सञ्चालनमा लिएको ऋण र प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बकियौता रकमका कारण चाहेर पनि अधिकांश विद्युत उपभोक्ता समितिहरूले स्वामित्व हस्तान्तरण गर्न सकेका छैनन्। सामुदायिक विद्युत सेवाबाट अपेक्षानुसार गुणस्तरीय सेवा नपाएको भनी उपभोक्ताले गुनासो गरेका छन्। विद्युत आपूर्ति नियमित नहुने, बारम्बार लाइन अवरूद्ध हुने र सेवाको गुणस्तर कमजोर रहेको भनी र महँगो शुल्क तिर्नु परे कुमा उपभोक्ताले गुनासो गरेका छन्। सामुदायिक विद्युत उपभोक्ता समितिले सेवा प्रभावकारी बनाउन नमान भन्दा मासिक शुल्क तथा अन्य सेवा शुल्क महँगो लिनबाट तल्लीन रहेको बाछा गाउँका शिवकुमार छेत्रीको गुनासो छ। उपभोक्ताका अनुसार विद्युत अवरोध हुँदा लामो समयसम्म मरमत नहुने, भोल्टेज गडबड़ भइरहने र प्राविधिक समस्या समाधानमा ढिलाइ हुने गरेको छ। विद्युत गाउँमा नहुँदा सुगरका बिरामीहरूले औषधि चिस्याउन पाएका छैनन्। पहिलो क्षेत्र सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष देवी प्रसाद काफलेका अनुसार संस्थाले स्थापनाको शुरूआती अवस्थामा लिएको ऋण लगायती बाँकी बकियौता रकम 60 लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्नेछ। उसो उपभोक्ता समिति मार्फत विद्युत उपभोग गर्ने घरधुरी संख्या 3200 रहेका छन्। रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
3: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
2: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
3: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9560-31-730, 9560-55-536 र 9843-41-010।
2: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9560-31

पालिका वर्गीकरणको पुनरावलोकन गर्न माग गरिएको छ। सम्बन्धी मापदण्ड 2083 अनुसार गठित कास्की जिल्ला स्तरीय पुनरावलोकन अध्ययन समितिको छलफल कार्यक्रममा यस्तो माग गरिएको हो। सुझाव संकलनका क्रममा दोस्रो चरण अन्तर्गत कास्कीबाट प्रतिनिधि सभा र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद र राजनैतिक दलसँग छलफल र अन्तर्क्रिया भएको हो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौड्यालले कास्कीका पाँच पालिका सहित समाजका अगुवा, राजनैतिक दल, सामाजिक संघ संस्था र आम सर्वसाधारणको सुझाव समेटेर समितिले काम गर्ने बताउनुभयो। नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासनले 2083 असार 4 गते राजपत्रमा प्रकाशित सूचना बमोजिम पुनरावलोकन सम्बन्धी मापदण्ड अनुसार समितिले कार्य गर्ने पौडेलले उल्लेख गर्नुभयो। बैठकमा कास्कीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य बीना गुरूङ, प्रदेशसभा सदस्य खगराज अधिकारी, प्रदेशसभा सदस्य सरस्वती गुरूङ, राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका अध्यक्ष यदुनाथ अधिकारी, एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी छेत्री, नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकाल, राप्रपा कास्कीका सचिव भानु भण्डारी, राष्ट्रिय जनमोर्चा कास्कीका इन्चार्ज शंकर बराल सहितले विगतमा कास्कीमा पालिकाको संख्या निर्धारण वैज्ञानिक र व्यावहारिक नभएको बताउनुभयो। उहाँहरूले पालिकाको संख्या बढ़ाउने संवैधानिक र नीतिगत व्यवस्थाका लागि आग्रह गर्नुभयो। उहाँहरूले कास्कीमा हालको पालिकाको संख्या बढ़ाउनु पर्ने र यसोका लागि नेपाल सरकारले जारी गरेको मापदण्ड नै संशोधन गर्नुपर्ने भन्दै सर्वदलीय राजनैतिक सहमतिबाट यसको निकास खोज्नुपर्नेमा जोड़ दिनुभएको छ। मुस्ताङको थासाङ गाउँपालिकामा निलगिरी हिमालको फेदैमा समुद्री सतहदेखि 4000 मिटरमा अवस्थित मार्चे लेकमा आयोजित चौरी मेलामा 30 लाख भन्दा बढ़ी कारोबार भएको छ। मार्चे याक नाक संरक्षण समितिले चौरी पालक कृषकको आय आर्जन बढ़ाउने उद्देश्यले आयोजित मेलामा विभिन्न स्थानबाट प्रतिकूल मौसमका बावजूद पनि 500 भन्दा बढ़ी सर्वसाधारण पुगेका थिए। आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएका बिरामीले चौरीको आलु रगत यागको मासुका लागि बेनिन जोमसम सड़क खण्डबाट करिब 5 घण्टाको पैदल यात्रा गरी मेला स्थलमा पुगेको समितिका सदस्य सुजन हिराचन्दले बताउनुभयो। 4000 मीटरमाथि उचाएका विभिन्न खर्कका यार्सा गुम्बा, निरमसी लगायतका बहुमूल्य जड़ीबुटी खाएका चौरीको तातो रगत पिएमा गानो गोलाप, तुस, अपच, हाडजोनी, नशा सम्बन्धी रोग, यौन उत्तेजना आदि समस्या कम हुने जनविश्वासका साथ सर्वसाधारण मार्से लेकमा जाने गर्छन्। मेलामा आलु रगतसँगै मासुको प्रयोजनका लागि याक बाहेक पर्यटकले घिउ, छुर्पी, सजावटका लागि याकको सिंह, पुच्छर, पित्त समेत बिक्री गर्ने गर्छन्। मेलामा 10 गोठका 750 याकनाथको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रयोग गर्ने गरिएको समितिका संयोजक महेन्द्र शेरसनले बताउनुभयो। स्थानीय व्यापारीले मेलाको अवसरमा घुम्ती व्यापार पनि गरेर आमदानी गर्ने गरेका छन्। मुस्ताङका वैशाख महिनामा हिमालय याकनाथ संरक्षण समितिले कालीगण्डकी करिडोर अन्तर्गत बेनी जुमसुम सड़क खण्डको थासाङ 2 घट्टे खोलामा 2 सप्ताहसम्म मेला सञ्चालन गर्ने गरेको छ। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः पटक। राणा र थापाद्वारा लिखित मगर भाषा र लिपिको पुस्तक आखर हिलम पुस्तक विमोचन हुँदै, गल्याङनौका युवाहरू आफ्नो गाउँ आफै बनाऊ अभियानमा सक्रिय हुँदै र पर्वतका ग्रामीण बस्तीका सामुदायिक विद्युतीय सेवा संकटमा। भोलि बिहान 7 बजे अर्को आँधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खुला। नमस्ते।

एस आदिफ्ला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

0: वालिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सी घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: धत, यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
0: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रतबन्ध र पूजा आजका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रुफ राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9840-71481 र 9803-54415।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अङ्कल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
1: मोबाइल नम्बर 9556-54313 र 9841-43-48-32।
0: मूल्य होइन स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
7: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
7: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
1: मोबाइल नम्बर 9856-19076, 9861-71976 र 9917-16823।
8: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइस
8: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
8: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
9: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
5: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएस तार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
9: फोन नम्बर 0364415502 मोबाइल 9850405502 र 9840501
10: नाक छोडी कान छोडी नाक बिमारले नि कहिल्यै नछोड्ने भयो
11: होइन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको त
10: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
11: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
11: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
1: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 9560-85-6667 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
1: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
12: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
1: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
12: मुटुको जाँच ईसीजी सेवा
1: भाँचिएको हड्डी प्लास्टर सेवा
12: डिजिटल एक्सरे सेवा
1: चिरफार गर्ने
12: थाइराइड जाँच
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
12: सर्वसुलभ फार्मेसी सेवा
1: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
12: फोन नम्बर 0364-41087 मोबाइल 9864-6971-7440
8: च्या कस्तो सास गनाएको तिम्रो त
13: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
8: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
13: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
8: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
5: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
14: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
12: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
10: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
11: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
10: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
11: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
15: ए दिदी, पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
16: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
15: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
16: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
11: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरधारी मेन रोड, वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
17: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
18: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
17: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
18: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैङ्कको ओह्रालोमा।
17: मोबाइल 9815564696।
11: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
10: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
11: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
10: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
11: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
10: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
11: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
19: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको चौथो शनिबार।
10: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0363-440-594।
20: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
11: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
20: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
11: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
21: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ्ख खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
22: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
23: सुख दुःखका तरेलीहरूसँग रम्दै
24: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
23: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
24: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
23: 105.4 मेगाहर्ज।
25: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
26: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
25: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
26: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
25: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
26: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
25: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
26: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
25: मोबाइल नम्बर 9806641870 र 9865494497।
26: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
27: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
28: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
27: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
28: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
27: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
28: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
27: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9800847723।

0: नौहेर आज पनि आधा सामान त छोडिराखेकै छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 98560-54313 र 98143-4832।
3: मूल्य होइन स्वास्थ्य रोजौ।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जानु पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9846086005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0360 440-600

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: आहा, कति राम्रो हो बालिनाले। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063-4141-696।

0: रेडियो आदिखोला 105.4
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। दल त्याग गर्ने स्थानीय जनप्रतिनिधिको पद नजोगिने सर्वोच्चको आदेश। सुनसरी घटनामा सरकारले समयमा नै समन्वय नगरेको विपक्षी दलको आरोप। संवेदनशील विषयमा राजनीति नगर्न दलहरूलाई रासपाको आग्रह। अवस्था अझै तनावपूर्ण भएपछि फेरि अनिश्चितकालीन कर्फ्यू।
2: केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका हौ। तुरन्तै अब जारी हुन्छ अब सबैतिर।
1: आज एकै दिन विपदका 42 घटनामा 3 जनाको मृत्यु। नारायणी अस्पतालका 68 चिकित्सकको सामूहिक राजीनामा। भोलि देशभर ओपीडी सेवा प्रभावित हुँदै। लगानी र सम्पत्तिको सुरक्षा सरकारले गर्ने, उद्योगीलाई अर्थमन्त्रीको भरोसा।
3: सरकारको प्रतिबद्धता स्पष्ट छ, निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहनेछ, उचित प्रतिफल प्राप्त गर्नेछ र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण हुनेछ।
1: कर्णालीको मुख्यमन्त्रीमा मंगल बहादुर शाही नियुक्त। 24 जना सांसदको समर्थनमा नयाँ सरकार गठन। लुम्बिनीमा एमाले र नेकपा बीच नयाँ सरकार गठनको कसरत तीव्र। कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता।
4: एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुरा पनि अर्थ पनि रहेन, त्यस कारणले हामी सैनिक राजा दिएको राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौ।
1: र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा समाप्त।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सरकारको लगानी 9 खर्ब रूपियाँ नाग्नु सकारात्मक संकेत भए पनि त्यसको प्रतिफल कति प्रभावकारी छ भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ। सार्वजनिक संस्थानमा गरिएको लगानीले रोजगारी, उत्पादन र आर्थिक वृद्धि बढ़ाउन योगदान पुर्याउनुपर्छ। लगानीसँगै पारदर्शिता, सुशासन र नियमित मूल्यांकनलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ। जनताको करबाट गरिएको लगानीको अधिकतम प्रतिफल सुनिश्चित गर्दै सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न सरकार अझ जिम्मेवार बन्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरीको देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले शान्ति सुरक्षा कायम गर्न कर्फ्यू जारी राखिएको जनाएको छ। आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रमा समेत कर्फ्यू विस्तार गर्न सकिने समेत प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनलाई जानकारी दिनुभयो।
2: यो अहिले चाहिँ अलि जिल्लामा अलिअलि तनावपूर्ण स्थिति छ। अब दुवै पक्षका चाहिँ ठाउँ ठाउँमा चाहिँ उपस्थित हुने अनि अलिकति गर्ने चाहिँ काम भइरहेछ। अब हामीले अनिश्चितकालीन हाइवेमा चाहिँ हामीले कर्फ्यू लगाएका छौँ, हाइवे बाहेक अरू पालिकाहरूमा पनि कर्फ्यू लगाएका छौँ। अब हामीले यो केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका छौँ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
5: यसअघि जारी गरिएको कर्फ्यू गैराति 12:15 बजेदेखि हटाइएको भए पनि निषेधाज्ञा भने यथावत राखिएको थियो। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ। यसैबीच देवानगंज घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरिएको उच्च स्तरीय 5 सदस्यीय समिति विराटनगर पुगेको छ। नेपाल सरकारका सहसचिव भूपेन्द्र थापा पाको संयोजकत्वमा रहेको समितिले घटनाको वस्तुगत अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न सुरक्षा निकायसँग सहयोग गर्न तथा जारी आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। सुनसरी घटनामा विपक्षी दलहरूले भने सरकार गम्भीर नभएको आरोप लगाएको छ। नेकपा एमाले सहित अन्य राजनैतिक दलले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र शान्ति स्थापनाको माग गरेका छन्। एमाले सरकारले समयमै संवाद र समन्वय गर्न नसक्दा परिस्थिति थप उत्तेजित बनेको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नागरिकको जीवधनको सुरक्षा गर्नुपर्ने सरकार संवेदनशील विषयमा गैर जिम्मेवार बनेको टिप्पणी गर्नुभएको छ। एमाले घटनाको उच्च स्तरीय छानबिन गरी दोषीमाथि कडा कानूनी कार्यवाही गर्न मृतकका परिवारलाई राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ। यस्तै रासोपाका सभापति रवि लामिछानेले भने हिंसा र मुठभेटबाट कुनै पनि समस्या समाधान नहुने भन्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सद्भाव कायम राख्न अफवाहबाट बस्न र स्वयंमता अपनाउन सबै पक्षसँग अपील गर्नुभएको छ। रासोपाले सरकार र स्थानीय प्रशासनसँग परिस्थितिलाई सामान्य बनाउन सहजीकरण भइरहेको जनाएको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। उद्योगी व्यवसायी संघको छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलताको आधार भएकाले लगानीकर्ताले निर्धक्क भएर उद्योग विस्तार उत्पादन वृद्धि र नयाँ उद्यममा लगानी गर्न सक्ने वातावरण सरकारले सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम आज शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। शाहीले आफ्ना दलका 14 र सत्ता साझेदार दल नेकपा एमालेका 10 गरी 24 प्रदेशसभा सदस्यको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि 20 सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री शाहीको शपथ भोलि हुने भएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशको राजधानी राजनीतिक समीकरण फेरिएको छ। कांग्रेसका 5 मन्त्रीले राजीनामा दिएपछि एमाले नेतृत्वको सरकारले अल्पमतमा परेको छ भने नयाँ सरकार गठनका लागि दलहरूबीच दौड़धूप शुरू भएको छ। कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले मुख्यमन्त्री चेत नारायण आचार्यलाई पत्र पठाउँदै 13 गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको छ। कांग्रेसका निवर्तमान मन्त्री प्रचण्ड विक्रम न्यूपानेले सीआईएनलाई जानकारी दिनुभयो।
6: सत्ता जुन गठबन्धनको माथिबाट निर्णय भयो होइन, माथिको सहमति भइसके पछाडि पहिला त काङ्ग्रेस र एमालेको गठबन्धन पहिला माथि 3 बुझे सहकार्य भइसके पछाडि काङ्ग्रेस प्रतिपक्षमा बस्ने नै उचित देखियो र अब एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन, त्यस कारणले हामीहरू सानो राजीनामा दिएको अनि हामीले राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियौँ होइन। अब त्यो अनुसार हामी अगाडि बढ्यौँ।
5: समर्थन फिर्तासँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले अब संवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिनुपर्नेछ। यसैबीच एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच नयाँ सत्ता गठबन्धन बनाउने प्रयास तीव्र भएको छ। तर नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन थप 1 सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट समक्ष राजीनामा बुझाउँदै उनीहरूले सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म सेवा प्रवाह गर्न नसकिने स्पष्ट पारेका छन्। गत साउन 8 गते चिकित्सक डाक्टर प्रमोद राम माथि कुटपिट हुनुका साथै अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएपछि चिकित्सकहरू आकस्मिक सेवा बाहेकका सेवा बन्द गरेर आन्दोलनमा थिए। स्वास्थ्य मन्त्रालयको आग्रहपछि वार्तामा बसेका चिकित्सकहरू प्रशासनसँगको छलफल निष्कर्षविहीन बनेपछि सामूहिक राजीनामाको निर्णयमा पुगेका हुन्। यस घटनाको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको छ। नेपालमा मानव व्यसनको जोखिम सबैभन्दा बढ़ी बालबालिका विशेष गरी किशोरी र दलित समुदायमा केन्द्रित रहेको देखाएको छ। मानव व्यसनको अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष 2082-83 दर्ता भएका 20 आन्तरिक मानव व्यसनका मुद्दामा 21 पीड़ित मध्ये 19 अर्थात करिब 90% बालबालिका रहेका छन्। अधिकांश पीड़ित 18 वर्ष मुनिका किशोरी तथा दलित समुदायका छन्। ब्यूरोका अनुसार गरीबी, अशिक्षा, सामाजिक विभेद र कमजोर संरक्षण प्रणालीका कारण यी समुदाय अझ बढ़ी मानव तस्करको निशानामा पर्ने गरेका छन्। सीआईएनसँग कुरा गर्दै ब्यूरोका सूचना अधिकारी राजन लिम्बुले भन्नुभयो,
7: नेपालमा अहिले मानव बेचबिखन सम्बन्धी घटनाहरू चाहिँ अलिक वृद्धि भएको छ। यसमा आन्तरिक बेचबिखनहरू जस्तै माइनर केसेसहरू चाहिँ नाबालिकाहरू चाहिँ इन्टरनेट ट्राफिकिङहरूमा, मसा सेन्टरहरू लगायत स्पाहरूमा र घरेलु कामदारको रूपमा अन्य रेस्टुरेन्ट लगायतहरूमा चाहिँ एक्सप्लोइटेसनहरू, सेक्सुअली एक्सप्लोइटेसनहरू केसहरू एउटा देखिन्छ भने अर्को चाहिँ विभिन्न हिसाबले वैदेशिक रोजगारको सिलसिलामा बाहिर जाँदाखेरि ठगिने विध विषयमा जाने, त्यहाँबाट अन्य डोमेस्टिक वर्करको रूपमा विभिन्न ठाउँमा बेचिने किसिमको घटनाहरू पनि वृद्धि भएको छ। लगायत यो कम्बोडिया लगायत लाओसहरूमा पनि जुन साइबर स्क्यामिङको घटनाहरू अलिकति वृद्धि भएको छ। नाबालिकाहरू चाहिँ इन्टरनेट ट्राफिकिङहरूमा, मसा सेन्टरहरू लगायत स्पाहरूमा र घरेलु कामदारको रूपमा अन्य रेस्टुरेन्ट लगायतहरूमा चाहिँ एक्सप्लोइटेसनहरू, सेक्सुअली

0: स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनैतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको निर्वाचन आयोगले पद रिक्त गरेको निर्णयलाई सदर गर्दै पूर्व पुनर्वहालीको मागसहित दायर भएको रिट निवेदन खारेज गरेको हो। देशभर पछिल्लो 24 घण्टामा विपज्जन्य 42 घटनामा 3 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परि 21 जना घाइते भएका छन्। प्राधिकरणको विवरण अनुसार सबैभन्दा धेरै सर्पदंश र पहिरोका घटना भएका छन्। पछिल्लो अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, भारी वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीको 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्। विपदका यी घटनाबाट 34 जिल्ला प्रभावित भएका छन्। पहिरोमा परि 3 जनाको मृत्यु भएको हो भने सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, भारी वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार देशभर 9 सड़क खण्ड अझै अवरूद्ध छन् भने 22 चौपायामा समेत क्षति पुगेको छ। मनसून सक्रिय रहेको अवस्थामा पहिरो, बाढ़ी, डुबान र सर्पदंशका घटना बढ़न सक्ने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको जीतविहीन यात्रा टुंगिएको छ। प्रतियोगितामा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल काजकिस्तानसँग सोझो सेटमा पराजित हुँदै 6 हार बेहोरेको हो। पाकिस्तानको इस्लामाबाद स्थित गारिसन जिन्हा स्पोर्ट कम्प्लेक्समा आज भएको खेलमा नेपाल काजकिस्तानसँग 3-0 सेटमा पराजित भएको हो। लगातार हारसँगै नेपालको काबा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशजनक रूपमा समाप्त भएको छ।
1: मधेसमा मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी
2: लक्ष्मीपुर फरादवातिर अलिक बढी छ। 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलि छ।
1: बाल कुपोषण घटाउन स्थानीय सरकारको पहल कमजोर रिपोर्टसँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
4: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
5: गर्भवती हुँदा के खाने?
4: स्तनपानको मात्रा कसरी पुर्याउने?
5: शिशुलाई कहिलेदेखि थप खाना दिने?
4: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
5: यसको जवाब अनुमानमा होइन,
4: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
5: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
4: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
6: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकामा बाल बालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार मध्य प्रदेशका 109 पालिकामा शीघ्र कुपोषणको समस्या देखिँदा

0: 18 वटा पालिका तस्सर लाहीका मात्रै छन्। स्वास्थ्य कर्मीका अनुसार यो अवस्था चिन्ताजनक हो।
1: शीघ्र कुपोषणको दर भन्नाले उचाइको तुलनामा आवश्यकता भन्दा कम तौल भएका बाल बालिकाको प्रतिशतलाई बुझाउँछ। सामान्यतया 5 वर्ष मुनिका बाल बालिकाको तौल र उचाइको अनुपातलाई हेरेर कुपोषणको अवस्थाबारे मापन गरिन्छ। मधेस प्रदेशमै सबैभन्दा बढ़ी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बाल बालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढी कुपोषित पाइन्छ।
2: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलिक बढी छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलिक बढी छ। दुई नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलि छ। अहिले त धेरै ठिक भइरहेछ। मन्त्रालयबाट पनि आएको मान्छेहरू सबै अनुगमनमा प्रोजेक्टको युनिसेफ अनि मन्त्रालयबाट परिवार कल्याण महाशाखाबाट पनि आउनुभएको उहाँहरू।
1: उच्च शीघ्र कुपोषणको प्रतिशत बढ्दै गए पनि पालिकाहरू आफैले कुपोषण घटाउने तर्फ ठोस पहल गरेको पाइँदैन। 5.3% बालबालिकामा कुपोषण देखिएको चक्रघट्टा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राम बहादुर शाह:
3: अब हामीसँग त्यो बजेट आएन के सर? भविष्य पोषण कार्यक्रमको बजेट पनि हुन्छ, पालिकाबाट पनि कहिले काहीँ त्यो आवश्यकता अनुसार विनियोग गर्नुहुन्छ। हाम्रो त 4 लाख रुपियाँ सर्तम दानमा हुन्छ, त्यसमा धेरै कार्यक्रम 8-10 वटा प्रोग्रामहरू हुन्छ, भिटामिन खुवाएदेखि लिएर गोष्ठी समीक्षाहरू होइन, सबै त्यसैबाट हुन्छ।
1: सर्लाहीमा 20 पालिका मध्ये लालबन्दी र हरियन नगरपालिकामा भने पोषणको अवस्था राम्रो देखिन्छ। लालबन्दीका स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरी दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच पनि भएकाले राम्रै अवस्था रहेको बताउनुहुन्छ।
4: खानपान चाहिँ सन्तुलित खाए सर, स्वास्थ्यको पहुँच राम्रो भयो, हाम्रो चाहिँ हरेक इन्डिकेटरहरू कभरेज राम्रो छ के सर, जस्तो परिवार नियोजनको, त्यसपछि सुरक्षित मातृत्वको, गर्भ जाँचहरू राम्रो भयो, पोषणको सेवाहरू राम्रो भयो के सर।
1: मधेसमा प्राय मुस्लिम दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका 6 कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरीबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
5: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको अब एउटा घरमा तपाईँको अब उमेर नपुगिकन अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6-7 जना कमाउने मान्छे एउटै हुन्छ, कहिले तपाईँको खायो कहिले भोकै बस्छन् के, यस्तो छ त्यसै पनि। अनि तपाईँको मुस्लिममा पनि त्यसै छ।
1: स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु, असुरक्षित खानेपानी र सरसफाईको कमी, उचित शिशु तथा बाल आहार व्यवस्थापनको अभावले बालबालिकामा कुपोषण देखा पर्ने गर्छ। अन्न, गेडागुडी, हरियो सागपात, माछा मासु र दही दूधको मात्रा मिलाएर खान नजान्दा, उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनुभयो।
6: एउटा चाहिँ अन्नको प्रकार, अर्को गेडागुडीको प्रकार, हरियो सागपातहरू होइन, त्यसपछि चाहिँ एउटा भनेको माछा मासु मध्ये कुनै एक प्रकार होइन बीच बीचमा खानुपर्छ, यो ब्यालेन्स नमिलेर यो अवस्था आएको छ।
1: बालबालिकामा कुपोषणको मात्रा कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार आरयूटीएफ निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ। कड़ा किसिमको कुपोषण देखा परेको पालिकाहरूमा अब उक्त आहाराको मात्र भर नपरी पालिकाहरूले पनि अग्रसरता देखाएर सचेतना जगाउने र पोषणयुक्त खानेकुरा खानै नसक्ने परिवारलाई सहयोग गर्ने तथा उनीहरूलाई आय आर्जनमा जोड्ने तर्फ चासो देखाउन आवश्यक देखिन्छ। प्रभावित समुदायले बुझ्ने भाषामा र उनीहरूको पहुँचमा भएको संचार माध्यमबाट जनचेतना जगाउने र अभिभावकलाई जिम्मेवार बनाउने काम गर्नुपर्दछ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
0: सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी पूर्व चेतावनी सन्देश देशैभर पुर्याउन सरकारलाई चुनौती।
7: तर अहिलेसम्म चाहिँ हामीले बाढ़ीको पूर्व सूचना मात्रै निशुल्क रूपमा आम नागरिकलाई पठाइरहेका हौं र त्यसो भन्दै गर्दा पनि हामीले देशैभरि पठाउन सकेका चाहिँ छैनौं।
0: बाढ़ी पूर्वानुमान सन्देश देशैभर पुर्याउने सरकारको योजना र यसको महत्वमा केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
9: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
9: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
12: कार्यक्रम साझा आवाज,
9: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
13: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
14: प्रोप्राइटर मधुमाया जीजी, पढे हैन प्रोप्राइटर बनेको छु, हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6,00,000 जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
11: पसिनाको सम्मान, समानताको अभियान,
12: कार्यक्रम साझा आवाज।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
16: बाढ़ी आउनु अघि कहाँ कहाँ सूचना आउँछन् होला? के देशैभरि बाढ़ी पूर्वानुमान सन्देश पुगेको छ? नमस्कार, म सन्तोष गन्धर्व। मध्य बर्खामा बाढ़ीको जोखिम पनि उत्तिकै हुन्छ। यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देश महत्वपूर्ण मानिन्छ। पूर्व सूचना रहे सचेतना अप्नाउन सके ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा आज हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
7: विगतको तुलनामा संकटासन्न र जोखिमयुक्त समुदायसम्म सूचनाको पहुँच थप विस्तार भएको सत्य हो। तथापि उहाँले भने जस्तो अझै पनि नेपालका दूर दराजका केही समुदाय, बस्ती र केही क्षेत्रै पनि त्यसको पहुँचबाट केही टाढा रहेको हामीले पनि महसुस गरेका छौं। र त्यसमा मुख्यत बाढ़ी पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि हामीले प्रयोग गरिराखेको र हामी निर्भर रहेको माध्यम भनेको मुख्य दुई तीनवटा छ। एउटा हामी बाढ़ीको सूचना एसएमएस मार्फत मोबाइलमा पठाउने गर्छौं, र त्यो पठाउनको लागि हामीले देशभरि 273 यस्ता बाढ़ीग्रस्त क्षेत्रहरू विगतको तथ्याङ्कको आधारमा तय गरेका छौं।
0: बाढ़ीग्रस्त क्षेत्र भनेको अलिक बाढ़ी गइरहने ठाउँहरू,
7: विगतमा बाढ़ी गइराखेका, विगतमा बाढ़ीले क्षति गरिराखेका क्षेत्रहरू, त्यसमा प्रमुख नदीनालाहरू सबै समेटिन्छन्, तराईका चुरेबाट बहने सबै नदीनालाहरू समेटिन्छन्। अझै पनि हाम्रो दूरदराजमा उदाहरणको लागि भेरी नदीलाई नै सम्झौं न, भेरी नदीको सुर्खेतको तल्लो क्षेत्रमा अझै पनि मोबाइलको नेटवर्क चाहिँ राम्रो छैन। त्यो तरंगा, चेपाङ, जामु लगायतका बस्तीहरूको हामी उदाहरण लिन्छौं, उहाँ आफै पनि त्यहाँ पुगेको छु। हामी यहाँबाट एसएमएस त पठाउँछौं, तर मोबाइल नेटवर्क नभएका कारणले समुदायले सूचना नपाइरहेको,
0: समयमै पुग्दैन
7: पुग्दैन। एउटा अर्को हामीले अलि प्रमुख माध्यम भनेको चाहिँ प्रयोग गरिराखेको माध्यम भनेको रेडियो र आम संचारका माध्यमहरू नै हुन्। अब त्यसको पनि पहुँच केही हदसम्म सीमित हुन सक्छ, र फेसबुक लगायत सामाजिक सञ्जालहरूको प्रयोग गरिराखेका छौँ, त्यसको लागि इन्टरनेट चाहिन्छ, स्मार्टफोन चाहिन्छ, र हाम्रो समुदायका सबै व्यक्तिहरू स्मार्टफोन फ्रेन्डली पनि, मैत्री पनि नहुनु होला। अथवा ग्रामीण स्तरमा हामीले कल्पना गर्दाखेरि एउटा संकटमा रहेको समुदाय जो चाहिँ नदीको तीरमा छ, विपन्न पनि हुन सक्छ, उसले इन्टरनेटको पहुँच अथवा मोबाइल डेटाकै कुरा गर्दाखेरि पनि त्यसको पहुँच भन्दा बाहिर उत्यो समुदाय,
0: यो चाहिँ तपाईँले जति पनि कुराहरू भन्नुभएको छ यो चाहिँ पूर्वानुमान गरिसकेपछि मेसेज पठाउने कुरा भयो, तर पूर्वानुमानै पनि त कतिपय अवस्थामा चाहिँ समयमै गर्न नसकिँदाखेरि पनि ढिला भएको भन्ने पनि छ।
7: अब त्यो पाटो पनि छ, त्यसमा चाहिँ तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौं, र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू, जहाँ हाम्रो स्टेशन नेटवर्क भन्छौँ हामी, मापन केन्द्रहरू, मौसमको बाढ़ीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन, र जुन जुन ससाना नदी जलाधारहरूमा त्यस्तो मापन गर्न सकेको छैन, अथवा ठूलैमा पनि कतिपय हिमालय क्षेत्रबाट बहने र अलिकति आम जनताको चासो कम हुने क्षेत्रहरू, तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन, जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौँ आम जनसंख्याको हिसाबले अनुपातमा। तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुन अझै पनि पूर्वानुमान र पूर्व सूचना प्रणाली विस्तार हुन बाँकी छ। त्यसै र खाली जल तथा मौसम विज्ञान विभागले 10 वर्षसम्म जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं, सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसम्म, किनभने नेपाल सरकारको एउटा अभियान पनि छ, त्यो नेपाल सरकारको मात्र नभएर विश्वव्यापी अभियान हो, सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढ़ेको छ, त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको 4 वर्ष सन् 2030 सम्म सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य दिएको छ। लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौं। त्यसकारणले यो मनसूनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसूनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौँ हामी, सन् 2030 भित्र सबै नागरिकलाई जल तथा मौसमजन्य पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
0: नेपालमा बाढ़ी पूर्वानुमान कति विश्वसनीय छ, यसको सफलता दर तपाईँहरूले केही मापन गर्नु भएको छ?
7: हाम्रो हरेक वर्ष बाढ़ी पूर्व सूचना प्रतिवेदन प्रकाशन गर्ने गर्छौं, यो पछिल्लो 5 वर्षदेखि हामीले गर्दै आएका हौं र विगतको पहिलो प्रतिवेदन हाम्रो 5 वर्ष अगाडिको प्रतिवेदन हेर्यो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहारीमा छ, भनेको हामीले बाढ़ी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौं, हाम्रो वेबसाइटमा पनि राखेका छौं, त्यहाँ हेर्यौं भने हामीले प्रमुख नदी नालाहरूमा गरिएको पूर्वानुमान
0: www.hydrology.gov.np
7: त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ। त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौँ र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढ़ीको भनेर राखेका छौँ र औसतमा हेर्ने भने हामीले बाढ़ी आउँछ भनेर आएको दिन चाहिँ 95% छ।
0: मोबाइलमा सबै नागरिकले निशुल्क बाढ़ीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर?
7: देशको 273 नदीका क्षेत्रहरूमा बाढ़ीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौं। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौं र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौं। त्यसमा एनटीसी र एनसीएल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
16: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
0: सुनसरी देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी, नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनीतिक दलले कार्यवाही गरेमा पद स्वत रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा सकिएको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि
17: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
18: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
17: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: बुझायो।
1: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
3: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
2: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
2: गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी मोबाइल 9849689921 र 9842939399
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा के पर्यो त्यस्तो
5: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
4: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साथीहरू गर्न पनि सजिलो होस्
5: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
4: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
6: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
6: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
6: सुखको गहना दुखको खजना
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल
6: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: बुढी, योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9846121629 र 9841868251।

0: सुन्नुहुन्छ वारिङ नगरपालिकाले उपलब्ध गराएको नानी बाबुहरूको लागि सामुदायिक विद्यालयको नयाँ ड्रेस किन्नु छ। फेरि पर्सि घरमा पूजा पनि छ। सबै सामान कहाँ पाइएला त एकै ठाउँमा?
1: यति सानो कुरामा पनि के को चिन्ता? वालिङमा कपडाको एउटै भरपर्दो नाम छ त, कृष्ण वस्त्रालय
0: हो। अब कपडाका लागि भौतारिनु पर्ने दिन गए। तपाईँको आफ्नै कृष्ण वस्त्रालयमा उपलब्ध छन् सामुदायिक विद्यालयका सम्पूर्ण विद्यार्थीका पोसाकहरू,
1: सटिङ सुटिङ तथा फेन्सी आइटमहरू,
0: जन्म संस्कारदेखि मृत्यु संस्कार सम्मका सम्पूर्ण थान तथा तयारी कपडाहरू,
1: साथै विवाह व्रतबन्ध र पूजा आजाका लागि आवश्यक सम्पूर्ण कपडाहरू।
0: ओहो, जन्मेदेखि मृत्यु संस्कार सम्म र स्कुल ड्रेसदेखि फेन्सी कपडा सम्म, त्यो पनि सुपथ मूल्यमा?
1: स्तरमा पूर्ण विश्वास, मूल्यमा उच्च सन्तुष्टि, आजै सम्झिनुहोस्।
0: प्रोप राइटर ज्योतिष पण्डित कृष्ण प्रसाद तिवारी र सौरभ प्रसाद तिवारी, कृष्ण वस्त्रालय, वालिङ आठ मोडको ओह्रालो, VIP टोल। सम्पर्क मोबाइल 9840-71481 र 9800-54415।
2: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको सलन पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
3: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
2: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
2: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
3: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
2: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
3: सम्पर्क मोबाइल 9842698145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्र रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
0: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा, सम्पर्क नम्बर 063-441-6696।
4: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउन तिमी। भकुन्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा वीरगंजमा चिकित्सक कुटपीटको विरोधमा देशभरिका अस्पतालमा आकस्मिक बाहेक सेवा बन्द गरिदा बिरामीहरू मर्कामा।
1: अस्पताल बन्द छ अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि।
0: साम्प्रदायिक तनाव निम्तिएको सुनसरीको ताजा अवस्था के छ?
2: अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरू जानकारी दिएका छन्।
0: हाम्रा संवाददातासँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिस फँसेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: जापानका अग्नि नियन्त्रकहरूले क्युसु टापुको दक्षिणी प्रान्त कुमामोतोमा आएको शक्तिशाली भूकम्पपछि एउटा सपिङ सेन्टरभित्र धेरै मानिसहरू फँसेको बताएका छन्। सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार करिब 20 देखि 30 जना कर्मचारी सम्पर्कविहीन छन्। प्रत्यक्षदर्शीहरूले

0: 10.1 म्याग्निट्यूडको भूकम्प आएपछि उक्त शपिङ सेन्टरमा विस्फोट भई आगलागी भएको बताएका छन्। पछिल्लो विवरण अनुसार निप्पोन पेपर इण्डस्ट्रीजको कारखानामा चिम्नी भत्किँदा धेरै मानिसहरू बेपत्ता छन्। बीबीसीका जेक क्योन भन्छन्, सुरक्षाका लागि राखिएका क्यामेराहरूको भिडियो सामग्रीमा भवन भत्किँदै गरेको र आगो भवनमा लागेको देखिन्छ। पछिल्लो पटक जापानको नोटो क्षेत्रमा सन् 2024 भूकम्प जाँदा 200 भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो। बीबीसीका जेक क्योनको भनाई। फ्रान्स र स्पेनका अग्नि नियन्त्रकहरूले हालैका समयका सबैभन्दा भीषण डडेलोहरू मध्ये केही माथि नियन्त्रण गर्नेतर्फ प्रगति भएको बताएका छन्। तर उनीहरूले अर्को उष्ण लहर आउन लागेकाले खतरा अझै पूर्ण रूपमा नटरेको भन्दै चेतावनी दिएका छन्। दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डडेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढ़ी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रूसभित्र लामो दूरीका हमलाहरू तीव्र बनाइरहेका बेला यो भेट हुन लागेको हो। हिजो जेलेन्स्कीले ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमलाई भेटेका थिए र उनीहरूले संयुक्त ड्रोन उत्पादन र क्षेप्यास्त्र रक्षाबारे छलफल गरेका थिए। पाकिस्तान प्रशासित कश्मीरका अधिकारीहरूले क्षेत्रीय चुनावको पहिलो चरण समाप्त भएपछि हिंसा भड़किएको बताएका छन्। अधिकारीहरूका अनुसार प्रतिबन्धित जोइन्ट अवामी एक्सन कमिटिका समर्थकहरूसँग भएको झडपमा एकजना अर्धसैनिक अधिकारीको मृत्यु भएको छ भने 3 अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत एक महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 भन्दा बढ़ीको मृत्यु भएको छ। र फ्रान्सका महान फुटबल खेलाड़ीहरू मध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरूष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाड़ीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा पुनः स्वागत छ। वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे। कुटपिटको घटनालाई लिएर सो अस्पतालका 67 चिकित्सकले आज राजीनामा दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कार्यवाही भइरहेको बताएका छन्। आज दिउँसो नारायणी अस्पताल पुगेर हाम्रो संवाददाता माधुरी महतोले तयार पारेको यो रिपोर्ट सुनौ।
2: म यहाँ बीरगंजको नारायणी अस्पतालमा आइपुगेको छु। यहाँ पर्सा, बारा, रौतहट, सर्लाही, मध्य प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय शहरबाट पनि आउने गरेका छन् बिरामीहरू र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन्। यसै क्रममा एक कुर्बा जो यहाँ आएर बसिरहनु भएको छ बाहिरबाट आएर उहाँसँग हामी कुरा गर्छौ।
3: म भारतको मिर्जापुरबाट आएको छु। धेरै टाढा पर्छ, बिहानै आएको हुँ। तर अस्पताल बन्द छ, अब के गर्ने? मान्छे मर्छ यसरी उपचार नभएपछि। त्यसैले उपचार हुनुपर्छ, अस्पताल खुल्नुपर्छ।
2: गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड गर्नुका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। त्यसै घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सड़क अवरूद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्। सोमबार जिल्ला प्रशासन कार्यालय पर्साममा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन्। नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्,
4: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्लाधिकारी र एसपी साहब चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै गाली अपशब्द प्रयोग गर्दै तुरन्तै यिनीहरूलाई छुन्नुपर्छ, थुन समात भनेर चाहिँ वातावरण बिगार्नुभयो र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ पर्यो।
2: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने,
5: अब लापरवाही भयो भएन अब त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ, सीसीटीभी फुटेज गल्ती गरेको छ भने त्यसको सजाय पाउँछ, तर यसरी चाहिँ नै दुर्व्यवहार गर्ने कुटपिट गरिदिए पछाडि अब कुन मानसिकताले डाक्टरहरूले फेरि काम गर्छ।
2: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटनाबारे बताउँदै भने,
6: दुई तीनजना डाक्टर साहबहरूले अलि अभद्र तरिकाले उहाँहरूले प्रस्तुत हुनुभयो, नागरिकहरूले स्वास्थ्य उपचारबाट वञ्चित भएको छ, अब यो कुराहरू जिम्मेवार निकाय हामी सबै यसलाई जिम्मेवारी बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउ भनेर उहाँहरूलाई बोलाएको मात्र त्यस्तो दुर्व्यवहार गरेको भन्ने विषय होइन। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर आवश्यक कानूनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक कार्यवाही गरिरहेको अवस्था छ। छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्य प्रक्रिया प्रारम्भ गरिसकेको अवस्था छ।
2: चिकित्सकहरूको आन्दोलन र सामूहिक राजीनामा पछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ। माधुरी महतो, बीबीसी, बीरगंज।
1: अर्को विषय, साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ। बिहान केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मत्थर नभएपछि सुनसरी सदरमुकाम मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ। सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रो संवाददाता विक्रम निरौलालाई सोधेका छौं।
7: कर्फ्यूका बीचमा पनि बिहानैदेखि दिनभर जसो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। घटनाको छानबिन, दोषीलाई कारवाही, उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन्। अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरूले जानकारी दिएका छन्।
1: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसकेको छ, के गर्दैछ समितिले? त्यसका सदस्यहरूसँग तपाईँको कुरा हुँदाखेरि के भन्छन्?
7: मैले अघि साँझ छानबिन समितिका संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ। त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये तीनजनाको अवस्था चाहिँ चिन्ताजनक र केही अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको वस्तु स्थितिबारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगंज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तु स्थिति बुझ्ने हाम्रो कार्यक्रम छ, हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ।
1: यो दिवानगंजको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन्, खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको?
7: सामाजिक सद्भाव जुन अहिले खलबली नै आँट्यो भने सबैतिर चिन्ता बढेको छ, त्यसकारण यहाँ विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न गैर सरकारी संघ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन्। मैले दिउँसो जुन घटनास्थल भएको देवनगंज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गर्थे, उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमका लागि छलफल गरिरहेका छौँ, सबैलाई आग्रह गरिरहेका छौँ, यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ, यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ। र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल पनि जुन घटना भएको थियो मृतकका घर परिवारमा गएर घाइतेका घरमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने, अब सबैलाई जसरी जे घटना भयो भइहाल्यो, अब यसलाई कसरी हुन्छ एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँहरूले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएको छ। र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेको छ।
1: सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको देवानगंजमा भएको घटनाको पीड़ित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कड़ा कार्यवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड मार्फत कुनै पनि समस्या, असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपील गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझापखमा एकाध विषय संक्षेपमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सोधिएको प्रश्नमा जायसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौं, प्रवक्ता जायसवालले अगाडि थपे। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्डमा चल्ने सबै प्राकृतिका सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सड़क खण्ड अन्तर्गत मुगलिङ बजार नजिकै नारायणगढ़तर्फ सुखा पहिरो गई सड़क अवरूद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अन्त्यमा नेपाल बाहिरको एउटा विषय। जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो शहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा सपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्युडको भूकम्प गएपछि कुमामोतो स्थित इयोन मलमा विस्फोट भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा सपिङ कम्प्लेक्सको दोस्रो तला भत्किँदा कैयौं मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिम रहेको देशहरू मध्येको एक हो। त्यहाँ 1 वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमीन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडियोमा सड़क तथा पुलहरू चर्किएका र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरू किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित
8: समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
9: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनिस न
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यदि बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौं। आज बुधबार
1: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदिखोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदिखोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: मध्याह 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाग,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10:30 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो अधिकुला 105.4
1: 29 जुलाई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: सुनसरीको देवानगंजमा सद्भाव कायम राख्न सबैतिरबाट आह्वान। चिकित्सकहरूको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित। आईएनजीओमा अनियमितता, थुप्रिँदै गैर बैंकिङ सम्पत्ति लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको शिक्षा प्रेमीका लागि नमूना सूर्योदय मावि शीर्षकको शुभ समाचार।
1: सूर्योदय नगरपालिकाले शिक्षा क्षेत्रमा नवीन र अनुकरणीय कार्यक्रम सञ्चालन गरिरहेको छ। इलामको सूर्योदय नगरको शैक्षिक गतिविधि अवलोकन गर्न देशका विभिन्न स्थानीय तहबाट जनप्रतिनिधि आउने गरेका छन्। नगरले सामुदायिक र संस्थागत विद्यालय बीचको दूरी घटाउँदै देश समाजका लागि योग्य नागरिक उत्पादन गर्न अभिभावक हाजिरीदेखि बाल बचत कार्यक्रम कार्यान्वयन गरेको छ। यसले संस्थागत विद्यालयमा विद्यार्थी र शिक्षकको उपस्थिति बढ़ाएको छ भने अभिभावकले समेत अनुगमन गर्न थालेका छन्। नगरले करफोक शिक्षा मन्दिरलाई 6,31,00,000 रूपियाँ लगानी सहित पालिका स्तरको नमूना विद्यालय र कृषि नवप्रवर्तन केन्द्रका रूपमा विकास गरेको छ। यस अन्तर्गत यहाँ बाली विज्ञान प्राविधिक धारको पढ़ाईदेखि सुस्थ श्रवण स्रोत कक्षा समेत सञ्चालन भइरहेको छ। स्कूलमा आधुनिक खेती प्रणालीको टनेल र शीत भण्डार स्थापना गरिएको छ। घरको कोठामै बसेर मोबाइल एप मार्फत सेमी अटोमेटेड टनेल भित्रका बाली नालीमा सिंचाई गर्न तापक्रम मिलाउन सकिने व्यवस्था समेत गरिएको छ। करफोकमा विद्यार्थी सिकाइका लागि स्कूलमै गण्यौले मल उत्पादन, बाली विज्ञान प्रयोगशाला, कम्प्यूटर प्रयोगशाला, सबै कक्षा कोठामा इन्टरएक्टिभ प्यानल बोर्ड र सीसी क्यामेरा व्यवस्थापन गरिएको छ। प्रधानाध्यापक गणेश निरौला शैक्षिक, भौतिक, प्राविधिक विभिन्न हिसाबले विद्यालयलाई आकर्षणको केन्द्र बनाउन प्रयास भइरहेको बताउनुहुन्छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाण्डुमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सुनसरीको देवानगंजमा आइतबार राति दुई समूहबीचको झडपका क्रममा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु र प्रहरी सहित 22 जना घाइते भएपछि विकसित हिंसात्मक घटनाबारे सुनसरी अझै अशान्त रहेको छ। मंगलबार साँझ फेरि दुवै पक्ष घरेलु हतियार सहित आक्रमण प्रत्याक्रमणमा उत्रिए पनि सुरक्षाकर्मीले 2 घण्टापछि स्थिति नियन्त्रणमा लिएका छन्। घटनापछि जिल्ला प्रशासनले कर्फ्यू जारी गर्दै लागू हुने क्षेत्र विस्तार गरेको छ। सुनसरी घटनालाई लिएर सरकारका तर्फ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जिल्ला प्रशासन, राजनैतिक दल, नागरिक आन्दोलन, प्रेस काउन्सिल लगायतले सर्वपक्षीय रूपमा संयमता अपनाउन र सद्भाव कायम गर्न अपील गरेका छन्। सत्तारूढ़ राष्ट्रपाले यस विषयमा छलफल गर्न आजका लागि सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेको छ। पार्टी सभापति रवि लामिछानेले बोलाउनु भएको बैठकमा संसदमा रहेका राजनैतिक दल लगायत उपेन्द्र यादव र महन्त ठाकुरको जसपा नेपाल, सिके राउतको जनमत पार्टीलाई पनि आमन्त्रण गरिएको छ। सबै दललाई पत्राचार गरिएको छ। सभापतिज्यूले आफै फोन गरेर पनि नेताहरूलाई आमन्त्रण गर्नुभएको छ। छ। राष्ट्रपा महामन्त्री विपिन कुमार आचार्यले भन्नुभयो, अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनैतिक रूपमा पनि सामूहिक सन्देश र अपील आवश्यकता बोध भएकाले सर्वदलीय छलफलका लागि बोलाइएको हो। यसै गरी सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै संयमता अपनाउन आग्रह गरेको छ। सुनसरी अझै अशान्त, संयमता अपनाउन सर्वपक्षीय अपील, कान्तिपुरले खबर छापेको छ।
1: सरकारले हड़ताल गर्न निषेध गरेका 25 अत्यावश्यक सेवामा अस्पताल पनि पर्छ, तर हड़ताल गर्न निषेध गरिएको अस्पतालकी सेवा लगभग ठप्प पारेर चिकित्सकहरू आन्दोलनमा उत्रिए। बिरामीको उपचारमा जुट्नुपर्ने चिकित्सकहरू आन्दोलित हुँदा देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा उनीहरूले मंगलबार इमर्जेन्सी बाहेक सबै अस्पतालमा ओपीडी सेवा ठप्प पारेका हुन्। नेपाल चिकित्सक संघको आह्वानमा देशभरका सरकारी, निजी र गैर सरकारी अस्पतालमा आकस्मिक बाहेकका ओपीडी सेवा बन्द गरिएपछि बिरामी मर्कामा परेका हुन्। मन्त्रालयकै निर्देशन पालना भएन। यसअघि मंगलबार बिहानै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य जस्तो संवेदनशील सेवालाई बन्द नगर्न निर्देशन दिएको थियो, तर मन्त्रालयले उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरे पनि अस्पताल र चिकित्सकहरूले त्यसको अवज्ञा गरेका छन्। मन्त्रालयले दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाएको थियो। नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्नुका साथै स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र भयमुक्त वातावरणमा सेवा प्रदान गर्न पाउनु उनीहरूको अधिकार भएको मन्त्रालयको भनाई थियो। सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी, स्वास्थ्यकर्मीमाथि बढ़दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोड़फोड़का घटनालाई नियन्त्रण गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी गरेको छ। यता वीरगंजको नारायणी अस्पतालमा 68 चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबारदेखि आकस्मिक उपचार सेवा समेत ठप्प पारेर आन्दोलनमा उत्रिएका चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका हुन्। अस्पताल निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर चित्तरञ्जन शाहका अनुसार अस्पतालमा कार्यरत सरकारी र विकास समितितर्फका गरी 90 चिकित्सकमध्ये 68 चिकित्सकले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरेर बुझाएका हुन्। नेपाली कंग्रेसका सभापति गगन थापाले भन्नुभएको छ, कार्यस्थलमै स्वास्थ्यकर्मी भौतिक आक्रमणमा पर्नु सभ्य समाजमा स्वीकार्य हुँदैन। ओपीडी बन्द हुँदा बिरामीको बिजोग, अत्यावश्यक सेवा नै ठप्प पारेर चिकित्सकको आन्दोलन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
3: मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ, पदाधिकारी मनोनयनमै सकस शीर्षकमा राष्ट्रपाको खबर। महाधिवेशन सकिएको एक महिनापछि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो केन्द्रीय समिति बैठक आज बस्दैछ। चमती स्थित पार्टी कार्यालयमा बस्ने बैठकले महाधिवेशनको समीक्षासँगै पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने कार्यसूची छ, तर सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच मनोनितको भागभण्डा नमिल्दा बैठक ढिलो भएको हो। वरिष्ठ नेता शाहले आफ्नो भागमा परेका उपसभापति र महामन्त्रीको नाम मंगलबारसम्म टुंग्याएका छैनन्। केन्द्रीय समितिमा मनोनित हुने पदाधिकारी र केन्द्रीय सदस्यको नाममा सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच केही असहमति रहेको देखिन्छ। राष्ट्रपा र बालेन शाह समूहबीच पार्टी एकता हुँदा नै पार्टी लामिछानेले चलाउने र सरकार शाहले चलाउने सहमति थियो। त्यसमा एकअर्काले हस्तक्षेप नगर्ने भद्र सहमति भए पनि पछिल्लो समय दुवैले हस्तक्षेप बढ़ाएपछि संशय पैदा भएको छ, तर पार्टीको प्रथम महाधिवेशनमै सभापति लामिछाने र बालेन बीच खुलेर भागभन्दा भए। त्यसअघि नै सरकारमा समेत रविले आफ्नो पक्षका सांसदहरूलाई मन्त्री बनाएर पठाएका थिए। पार्टीको महाधिवेशनमा बालेन समूहका शोधन गुरूङ, भूपदेव शाह, सुनिल लम्साल सहितका नेताहरू मनोनित कोटामा बस्ने सहमति गरेर सभापति लामिछाने समूहकै नेताहरू बीच मात्र प्रतिस्पर्धा भएको थियो। महाधिवेशनमा पदाधिकारी सर्वसम्मतिमा चुन्नुपर्ने बालेन पक्षले इच्छा भए पनि रवि समूहका नेताहरूले लोकतान्त्रिक प्रक्रियालाई रोजेको बताएका थिए। सभापति लामिछाने र वरिष्ठ नेता शाह टिम्बीच महाधिवेशन यता बढ़ेको अविश्वास र आन्तरिक शक्ति संघर्षका कारण केन्द्रीय समिति र पदाधिकारी चयन प्रक्रिया अझै अनिर्णित बनेको छ।
1: आईएनजीओमा अनियमितता, समाज कल्याण परिषदको भूमिकामा प्रश्न शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालको विकास साझेदार तथा हरेक वर्ष अरबौं रूपियाँ भित्र्याउँदै आएका अन्तर्राष्ट्रिय गैर सरकारी संस्था आईएनजीओहरूले आफ्ना कार्यक्रम कार्यान्वयन गर्ने क्रममा यहाँका गैर सरकारी संस्था एनजीओ छनौट गर्दा बिचौलिया हावी भएको पाइएको छ। आईएनजीओहरूले नेपालमा सोझै आफ्ना कार्यक्रम कार्यान्वयन गर्न पाउँदैनन्। कार्यक्रम साझेदारी गर्न स्थानीय गैर सरकारी संस्था छनौट गर्नुपर्ने कार्यविधि छ। कार्यविधिको यही व्यवस्था अन्तर्गत आईएनजीओले एनजीओ छनौट गरी लक्षित क्षेत्रमा उनीहरू मार्फत लगानी खर्च गर्दछन्। तर एनजीओ छनौटमै अनियमितता तथा बिचौलिया हावी हुने गरेको पाइएको छ। समाज कल्याण परिषदका केही कर्मचारी र अन्य व्यक्तिले बिचौलियाको भूमिका निर्वाह गरेको पाइएको हो। परिषदका पूर्व उपाध्यक्ष नन्दलाल माझीले एनजीओ छनौटमा बिचौलिया हावी हुने गरेको आफूले पनि महसुस गरेको बताए। आईएनजीओहरूले एनजीओ छनौट गर्दा कतिपय अवस्थामा बिचौलिया हावी हुने गरेको मैले पनि पाएँ। यसमा अनुगमन र नियमन जरूरी छ, माझीले भने। बिचौलिया हावी हुँदा जुन प्रयोजनका लागि पैसा आएको हो त्यसको सही सदुपयोग नहुन सक्छ, उनले भने। स्थानीय स्तरमा कार्यक्रम कार्यान्वयनमा सहजीकरण गर्न एनजीओ छनौट गर्दा आईएनजीओहरूले सुरुमा गोर्खापत्रमा आशयको सूचना निकाल्छन्। आशयको सूचनामै कुन कुन एनजीओहरूलाई साझेदारी बनाउने हो तिनीलाई सजिलो हुने गरी मापदण्ड बनाइएको हुन्छ, परिषदका एक कर्मचारीले भने। एउटा आईएनजीओले कम्तीमा एउटा एनजीओलाई साझेदारीका रूपमा राख्नुपर्ने हुन्छ। धेरै जिल्लामा कार्यक्रम लागू गरेमा जिल्ला अनुसार बढ़ीमा 10-15 एनजीओलाई साझेदारी राख्न सकिने व्यवस्था पनि कार्यविधिमा छ। आईएनजीओमा अनियमितता, समाज कल्याण परिषदको भूमिकामा प्रश्न शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
3: नेपाली कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको 79 वर्षको उमेरमा निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेली अस हस्पिटलमा उपचारको क्रममा मंगलबार दिउँसो उहाँको निधन भएको हो। श्रेष्ठको शव आज बुधबार बिहान 9 बजेदेखि 11 बजेसम्म कंग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धांजलिका लागि राखिने जनाइएको छ। त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। यस्तै कंग्रेसले आज बिहान 8:30 केन्द्रीय कार्य समितिको आकस्मिक बैठक पनि बोलाएको दुलालले जानकारी दिनुभएको छ। श्रेष्ठको निधनप्रति राष्ट्रपति रामचन्द्र पौडेल सहित विभिन्न नेताहरूले दुःख प्रकट गरेका छन्। कंग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन हिमालय टाइम्सले खबर छापेको छ।
1: बगिरह्यो सब बगेन कुरीति शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सुदूरपश्चिमका पहाड़ी गाउँ वैदेशिक रोजगार र बसाई सराईले रित्तिन थालेपछि मलामी समेत नपाइने अवस्था बनेको छ। सब जलाउन मलामीको कमी भएपछि खाल्डो खनेर गाडिएको सब खोलाले बगाएको छ। खोलाले बगाएको सब 4 दिनपछि पुनः गाडिएको छ। बैचडीको पाटन नगरपालिका 5 सिमपानीको दलित बस्तीको 66 वर्षीय लालमती कोलीको साउन 5 गते मृत्यु हुँदा शव बोक्ने र दाउरा खोज्ने मानिस नहुँदा खोला किनारमा गाडिएको थियो। उक्त शव 4 दिनपछि साउन 9 गते खोलाले बगाएपछि पुनः खाल्डो खनेर अर्कै ठाउँमा पुरिएको छ। 5 वर्ष अघि श्रीमान गुमाएकी लालमतीको साउन 5 गते बिहान 10:30 बजे मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले लालमतीको शव साउन 9 गते फेला परेको बताउनुभयो। शव लालमतीकै पुष्टि भएपछि परिवारको जिम्मा लगाएको उहाँले बताउनुभयो।

0: fun. Activate any karobar. Sajilai sanga. Busy life easy. Banaudai harek din. Global smart plus life ko besma banking.
1: ए भतिज त त एकाएक शाकाहारी भइसले कमजोर होलास है कमजोर
2: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: अब भित्रै पृष्ठका खबर भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको औपचारिक निम्त पठाएको छ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबारको नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्त पठाइसकेको जानकारी दिएका हुन् उनले भ्रमणको मितिबारे भने खुलाएनन् प्रधानमन्त्री शाहले 13 चैतमा पदभार ग्रहण गरे लगतै भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई सन्देश मार्फत नै भारत भ्रमणको समेत निम्त दिएका थिए
7: नेकपा एमालेसँगको 2 वर्ष अघिको सत्ता सहकार्य तोड्दै नेपाली कंग्रेस लुम्बिनी प्रदेशबाट बाहिरिएको छ कंग्रेसले आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको छ भने सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ कंग्रेस सचेतक धनलक्ष्मी श्रेष्ठ सहित केही मन्त्री उपस्थित भएर मंगलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष सामूहिक रूपमा राजीनामा बुझाएका छन् कंग्रेसका मन्त्रीहरूको राजीनामा मुख्यमन्त्री आचार्यले स्वीकृत गरिसकेका छन् यता कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त भएका छन् प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा 168(2) मंगलबार साँझ शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् शाहीले नेकपाका 14 र एमालेका 9 गरी 23 प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनको दावी पेश गरेका थिए
6: सरकारले 10 सचिव सहित करिब 1,800 बढ़ी दरबन्दी कटौती गर्ने भएको छ सरकारले कर्मचारी तन्त्रलाई चुस्त बनाउने भन्दै सबै मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गराएको थियो सोही सर्वेक्षणका आधारमा सरकारले दरबन्दी कटौती गर्न थालेको हो 23 वैशाखको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सहित 18 मन्त्रालय कायम गर्ने घोषणा गरेको थियो मन्त्रालय संख्या घटेपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले 12 जेठमा सबै मन्त्रालयलाई कामको जिम्मेवारी अनुसार आवश्यक कर्मचारीको पहिचान गर्न समेत निर्देशन दिएको थियो
7: उद्योगी व्यवसायको समस्या समाधान गर्न अर्थ मन्त्रालयमा रेस्पोन्स डेस्क स्थापना गरिने भएको छ व्यवसायका जायज विषयलाई सम्बन्धित मन्त्रालय विभाग र निकायसँग तत्काल समन्वय गरी समाधान गर्न यस्तो संयन्त्र निर्माण गर्न लागि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बताउनुभयो मन्त्रालयमा मंगलबार उद्योगी व्यवसायहरूसँग छलफल गर्दै उहाँले उक्त संयन्त्रले व्यवसायीका समस्या समाधानलाई उच्च प्राथमिकता दिने जानकारी दिनुभयो अब फाइल थन्किने होइन द्रुत गतिमा निर्णय र समाधान हुने कार्य संस्कृतिको विकास गरिनेछ उहाँले भन्नुभयो
6: नेपालको वन व्यवस्थापन क्रमशः डिजिटल प्रविधिमा जान थालेको छ जीपीएस जीआईएस मोबाइल एप रेन्ज फाउण्डर र विशेष सफ्टवेयरको प्रयोग मार्फत प्रत्येक रूखको डिजिटल अभिलेख राख्ने प्रणाली विस्तार भएसँगै वन व्यवस्थापन थप वैज्ञानिक पारदर्शी र प्रभावकारी बन्दै गएको छ